0: Vikas Bank Limited. Access to all. आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पार्टीलाई एक ठिक्का बनाउने संकल्प सहित अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसमितिले पारित गरेको छ। तीन दिनदेखि चलेको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका हुन्।
2: सम्भावनालाई मध्यनजर गर्दै कान्ति लोकपथ बिहिबार बेलुकी 4 बजेदेखि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिने भएको छ। प्रशासन कार्यालय ललितपुरमा बुधबार बसेको जिल्ला विपद जोखिम न्यूनीकरण तथा समितिको यस्तो निर्णय गरेको हो।
1: व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काममा संलग्न भएको पाइएपछि 88 जना चिनिया नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराई अध्यागमन ऐन 2049 अनुसार निष्कासनको प्रक्रिया समेत अघि बढाइएको छ। अध्यागमन विभाग बुधबार जारी गरेको सूचना अनुसार नियम विपरीत नेपालमा बसोबास गर्ने चिनिया
2: नागरिकमा नेपालको आर्थिक क्षेपण वर्ष 2083-84 केही सुस्त हुने एसियाली विकास ब्याङ्क एडिबीले बुधबार जनाएको छ।
1: नेपालमा बढिरहेको सार्वजनिक ऋणले गर्दा विकास निर्माणमा असर गर्ने गरेको छ। सरकारले लिएको सार्वजनिक ऋणको साभा ब्याज भुक्तानीमा नै मासिक अरबौं रकम खर्चाउने गरेको छ। सरकारले 83-84 महिना साउन र भदौमा 61.5 करोड ऋण लिएको छ। दुई महिना सरकारले सार्वजनिक ऋणको ब्याज भुक्ता लागि 85 अर्ब तिरेको छ।
2: चालू आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालको वैदेशिक व्यापार पौने 5 खर्ब रुपैयाँ नाघेको छ। आयातसँगै निर्यातमा समेत उल्लेख्य वृद्धि भएपछि दुई महिनामा कुल वैदेशिक व्यापार 4,78,10,65,00,000 रुपैयाँ पुगेको हो।
1: पोखरालाई सिधै मध्यपूर्व जोड्ने गरी बुधबारदेखि पोखरा दुबई रूटमा सिधा हवाई उडान सुरु भएको छ। प्रारम्भिक रूपमा एक महिनाको लागि यो रूटमा उडान गर्नका लागि फ्लाई दुबईले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानबाट अनुमति समेत लिएको छ।
2: अब शेयर बजार। यस सताको तेस्रो कारोबार दिन बुधबार शेयर कारोबार परिसूचक नेप्से 36.25 अङ्कले घटेको छ। अघिल्लो तीन कारोबार दिन लगातार बढेको नेप्से बुधबार 36.25 अङ्क घटेको हो। यस दिन कारोबारमा आएका 13 वटै समूहको परिसूचक घटेर रातामै भएको छ। नेप्से सूचक बुधबार प्री ओपनिङमा 15 अङ्कले बढेको थियो।

0: नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति।
1: नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: स्वागतको यो 3 वर्षपछिको अमेरिका भ्रमण हो भने सन् 2015 पहिलोपटक राजधानी वासिङटनमा भएको ऐतिहासिक राजकीय भ्रमण हो। 1 दशक भन्दा बढी समयपछि भएको यस भ्रमणको औपचारिक कार्यक्रमलाई दुवै देशले विशेष महत्व दिएका छन्।
3: अब खेल र खेलाडीका खबर। 20 एसियाली खेलकुदमा पदक जित्ने आशा गरिएका नेपाली खेलाडीहरू एकपछि अर्को गर्दै खाली हात फर्किए। स्वर्णको सपना बोकेर खेल आयोजक मुलुक जापान आएकी एरिका गुरुङ समेत पदकविहीन भइन्। नेपाली टोलीमा

0: निराशा बाक्ली दै थियो त्यही बेला करातेको अन्तिम प्रतिस्पर्धाका रूपमा उत्रिए 23 वर्षे तेन्जिङ शेर्पा। कुमुते पुरुष 82 केजी माथि उनले नेपाललाई काँस्य पदक दिलाए। जारी एसियाली खेलकुदमा यो नै देशका लागि पहिलो पदक हो।
1: अब विचार तथा विश्लेषण। बिपीका जुत्तामा गगनका खुट्टा शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। देखाएको कुरालाई मान्नै पर्दछ। आवश्यक परेका ठाउँमा नौनी भन्दा नरम उस्तै ठाउँमा फलाम भन्दा कडा हुन सक्नु पर्दछ भन्ने मान्यतालाई पूर्णत अनुसरण गरेको देखिन्छ। पार्टी मिलाउन ज्यादै नरम बने भने असोजको महाधिवेशन नसार्न ज्यादै कडा बने यसबाट गगनका खुट्टाले बिपीको जुत्तालाई पूर्णत न्याय गरेकै ठान्नु पर्दछ। सबै समेट्न नकेको कुरा पालामा पछि भएका थिएनन्।
0: श्रम बजारमा एआईको प्रयोग चुनौतीसँग डराउने कि उपयोगबाट लाभ लिने शीर्षकमा रविन सुवेदीको विचार अभियान दैनिकमा छापिएको छ। एआईका कारण सृजित नयाँ वातावरणसँग काम गर्नका लागि हाम्रो शिक्षा प्रणालीलाई शिपमूलक बनाउने तालिम तथा विकासको संस्कृति निर्माण गर्दै जानुपर्ने आवश्यकता देखिन्छ। उचित नीति तथा कानुनको निर्माण गर्न सकियो भने नेपालमा एआईलाई जोखिमको मा होइन दिगो विकास र आर्थिक रूपान्तरणको रूपमा प्रयोग गर्न सकिन्छ।
1: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क प्रसारण भइरहेको नेपाली खबर अहिले नै यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
3: यस कृषक उपकार बच्च तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भएर परिचित भएको 26 औं वार्षिक साधारण सभा तथा इकाई भेलाहरू निम्न मिति समय र स्थान आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ। प्रथम इकाइ भेला ग्रिन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज बजे। दोस्रो एक्सेपुरी असोज गते
4: तपाईँको छोरीको यात्राका लागि इलेक्ट्रिक साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
5: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इंद्रजीत कुंवर फोन 98042 21 343 र 98184 29 230।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार।
4: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556-4493-580 र 98550-26-440।
7: It's 6 o'clock. अहिले 6 बजेको

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चिट टाढा तँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: ह्या

0: छन्।
1: जस्ता प्रवृत्तिहरू छन् यी प्रवृत्तिहरू बढी घातक प्रवृत्तिहरू हुन्। लगानी बढ्यो त्यसले गर्दा 100 रुपियाँ बढाउँ भन्ने कुरा एउटा अन्डरस्ट्यान्डिङको लेभल हो क्राइसिसको बेलामा एउटा। अब दोस्रो कुरा, हामीले इन्धनमा सधैँभरि परनिर्भर कति रहने भन्ने कुरा पनि हो। हामीसँग बिजुली पर्याप्त छ तर हाम्रा के छैनन् गतिलाई भन्दा पूर्वाधारहरू राम्रो छैन। एक मिनट पनि वर्षमा लाइन जान्न भन्ने कुराको ग्यारेन्टी गर्न नसकेसम्म हामी वैकल्पिक इन्धनमा खास गरी बिजुलीमा आधारित चुलोमा नेपाली जनताको विश्वास भएन। पकाउने बेलामा लाइन हुँदैन भन्ने नै छ। किचन
2: अर्थतन्त्रको बाह्य सूचक चाहिँ बलियो देखायो सरकारी तथ्याङ्कले तर बजारमा चाहिँ परिणाम फरक छ।
1: तस्विर हेर्दाखेरि के देखिन्छ भन्दाखेरि अर्थतन्त्रका बाह्य इन्डिकेटरहरू राम्रो देखिनु तर अर्थतन्त्रका आन्तरिक सूचकहरू इन्डिकेटरहरू नराम्रो देखिनुमा हाम्रो गभर्नेन्स क्वालिटी आन्तरिक परिवेश चाहिँ अझै पनि भने अनुसार सुध्रिन सकेन भन्ने छ। सरकारको कोषमा कति पैसा छ भन्ने कुराले सरकार बलियो देखाउँदैन, सरकारलाई सजिलो बनाउँछ तर बलियो देखाउँदैन। हुनु के पर्थ्यो भने सरकारले कति खर्च गर्न सक्यो यो बिचमा, हाम्रो खर्च गर्न सक्ने क्यापेसिटी बढेको छ कि छैन त हेर्नुपर्ने चाहिँ त्यो हो। विप्रेषणको बलमा अर्थतन्त्रलाई जबरजस्ती धकेल्न खोज्यो भने कहीँ न कहीँ त्यो असन्तुलित हुन्छ। बाहिरबाट झलक्कै हेर्दा राम्रो देखिने तर किचनमा अप्ठ्यारो हुने, अर्थतन्त्रमा अप्ठ्यारो हुने, घर परिवारमा अप्ठ्यारो हुने, समाजमा अप्ठ्यारो हुने परिस्थिति देखिन्छ। अहिले भएको चाहिँ त्यही हो।
2: चाडपर्वको मुखैमा छौँ, यो मूल्य वृद्धि यही अवस्थामा रहने अवस्था देखिन्छ अथवा चाहिँ यसमा सरकारले चाहिँ तत्काल चाल्नुपर्ने कदमहरू,
1: वैकल्पिक मार्गहरू पनि दुईटा तिनटा त यसै पनि चलेकै छन्। कृष्णवीर बन्दै हुँदा पनि पाइपलाइनले गर्दा पेट्रोलको हाहाकार भयो भने एउटा मात्रै कुराको हाहाकार भयो त्यो भनेको ग्यास। चाडपर्व भएको हुनाले मूल्य बढ्नुपर्छ जस्तो मलाई लाग्दैन। अहिलेको सिनारियोमा रेगुलर सप्लाई हुँदासम्म त बढ्नुपर्ने कारण त छैन। दोस्रो चाहिँ धेरै हर्षोल्लास पनि मा पनि अहिले नेपाल किन जानु हुँदैन भन्दाखेरि भर्खरै हाम्रो हजारौँ घरबारहरू नष्ट भएका छन्। त्यो दुःख मनाउने वर्ष पनि हो। चाडपर्व मनाऊ, मिनिमम खर्चमा मनाऊ, व्यापारीहरूले पनि अप्ठ्यारो समयको फाइदा नउठाऊ भन्ने मेन्टालिटीले काम गर्न पर्यो। सरकारले पनि अप्ठ्यारो मेन्टालिटीको आधारमा फाइदा उठाएको मान्छे भेट्दा बित्तिकै राम्रोसँग कारवाही गर्छ भन्ने म्यासेज गयो भने यो समस्या हुन्छ जस्तो लाग्दैन।
3: अर्थविद डाक्टर रमेश पौडेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, भोटेकोशी बाढीबाट विस्थापितको पुनर्स्थापनाको लागि भूमि व्यवस्था मन्त्रालयले रसुवा, नुवाकोट र धादिङमा 3,279 रोपनी जग्गा पहिचान गरेको छ। मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरेको समितिले जग्गा पहिचान सहितको प्रतिवेदन मन्त्री प्रतिभा रावललाई बुझाइसकेको छ। सरकारको अन्तिम निर्णयपछि यी जग्गामा विस्थापितलाई आवास सहितको व्यवस्थापन गरिने खबर नयाँ पत्रिकाले लेखेको छ।
2: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हिजो बेलुकी 6:18 अवतरण गरेको छ। फ्लाइ दुबईको 166 सिट क्षमताको बोइङ 737 म्याक्स 8 विमान दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय शुरू भएको हो। यससँगै अब पोखराबाट दुबईका लागि दैनिक नियमित उडान हुनेछ। विमान पोखराबाट यात्रु लिएर त्यही राति दुबई फर्किनेछ। पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानले त्यहाँको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ शुरूआत गरेको पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनुभयो। फ्लाइ दुबईको पोखरा उडान शुरू भएपछि स्थानीय पर्यटन व्यवसायीले यात्रुलाई लक्षित गर्दै विभिन्न छुट तथा सुविधा पनि घोषणा गरेका छन्। होटल संघ पोखराले पहिलो उडानबाट आउने यात्रुलाई एक रातको बास र भोलिपल्ट बिहानको खाजा निशुल्क दिएको छ। अन्य दिनमा भने बोइङ पास देखाउने यात्रुलाई होटलमा छुटको व्यवस्था छ। पोखराबाट हुने उडानको भाडा काठमाडौँको तुलनामा प्रमुख गन्तव्यमा औसतमा सस्तो रहेकोले नेपालमा रहेका फ्लाइ दुबईका अरू जनरल म्यानेजर नवराज साईले यसबारे जानकारी दिनुभएको छ। अरू सेक्टर भन्दा भाडा फरक भए पनि प्रमुख गन्तव्यमा पोखराबाट 4,000-5,000 रुपियाँसम्म र कतिपय अवस्थामा औसत 3,000-7,000 रुपियाँसम्म सस्तो पर्ने उहाँले बताउनुभयो। पोखरा दुबई नियमित उडानले पर्यटकसँगै खाडी देशमा कार्यरत नेपाली श्रमिक, विदेशी अध्ययनका लागि जाने विद्यार्थी, व्यवसायी, विदेश भ्रमणमा जाने नेपाली तथा युरोप, अमेरिका र अस्ट्रेलियामा बस्ने गैर आवासीय नेपालीलाई पनि प्रत्यक्ष लाभ पुग्ने पर्यटन व्यवसायको अपेक्षा छ। अब पोखराबाट सिधै दुबई कान्तिपुरमा खबर छ।
3: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: बाढी र डुबानबाट बच्न के गर्ने,
4: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
4: बस्ती भित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
4: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था उपरको कसुरमा कसुरदातालाई हुने सजायमा कैद तथा सजायको दुवै व्यवस्था आकर्षित हुने गरी दण्डात्मक व्यवस्था बढाउने प्रस्ताव सरकारले गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन विधेयक मार्फत सरकारले यसअघिको कैद वा सजायको विकल्पलाई दुवै बाध्यात्मक बनाउन प्रस्ताव गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विधेयक प्रतिनिधि सभामा दर्ता गर्नुभएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्यापूर्ति गरी नागरिकको स्वास्थ्यको हक प्रभावकारी कार्यान्वयनका लागि भन्दै सरकारले विधेयक अघि बढाएको हो। सरकारले स्वास्थ्यकर्मीले सुरक्षित वातावरणमा काम गर्ने अवस्था सृजना गरी स्वास्थ्य संस्था विरूद्ध हुने आपराधिक कार्यलाई थप दण्डित गर्न विधेयक ल्याएको जनाएको छ। विधेयकमा स्वास्थ्य उपचारको विषयलाई लिएर हतियार सहित आपराधिक बल प्रदर्शन गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी विरूद्ध कानूनले निषेध गरेका कार्य गर्न उक्साउने, भड्काउने लगायतका कार्य गर्न नपाइने व्यवस्था पनि प्रस्तावित छ। आजको गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। चिनिया राष्ट्रपति सी जिनपिङ 3 दिने राजकीय भ्रमणका क्रममा अमेरिका पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिलाई वाशिङटनको संयुक्त सैन्य अखडा एन्ड्रयूजमा आफै पुगेर स्वागत गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपतिले विदेशी नेतालाई विमानस्थलमै पुगेर स्वागत गर्नु असामान्य कूटनीतिक प्रोटोकल मानिन्छ। सीको यो भ्रमण 1 दशकभन्दा बढी समयपछि पहिलो अमेरिका भ्रमण हो। भ्रमणका क्रममा ट्रम्प र सी बीच अमेरिका चीन सम्बन्धका सबैभन्दा संवेदनशील विषयमा प्रत्यक्ष छलफल हुने अपेक्षा छ। व्यापार, अमेरिकी कर तथा चिनिया निर्यात, दुर्लभ खनिज, कृत्रिम बौद्धिकता अर्थात एआई, सेमी कन्डक्टर चिप, ताइवान र इरानसँग सम्बन्धित विषय प्रमुख छन्। वाशिङटनमा सीको भ्रमणलाई अत्यन्तै उच्च स्तरको राजकीय भ्रमणको रूपमा प्रस्तुत गरिएको छ।
5: अब खेल खबर। जापानको आइची नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समूह चरणको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजे शुरू हुनेछ। 4 टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। नेपालले समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई 46-43 अङ्कले हरायो, तर दोस्रो खेलमा नेपाल हिजो चाइनिज ताइपेसँग 37-18 अङ्कले पराजित भयो। श्रीलंकाले समूह चरणका यसैका दुवै खेलमा हार बेहोरेको छ। समूह बीमा नेपालसँगै चाइनिज ताइपे, थाइल्याण्ड र श्रीलंका छन्। नेपालले एसियाडमा पहिलो पदक जितेको छ। कराटेका तेन्जिङ शेर्पाले हिजो पुरुष 84 केजी भन्दा माथिको कुमितेमा काँस्य पदक जित्दै नेपालको पदक खाता खोलेका हुन्। हिजो नै टेबल टेनिसको मिक्स डबल्समा इभाना थापा र रुबिन महर्जनको जोडीले पाकिस्तानका खेलाड़ीलाई 3-0 पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। नेपालले विश्व एसियाली खेलकुदमा 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको छ। 45 देश सहभागी प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले कम्तीमा पदक जितेका छन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बीच सोमबार राति गुण्डुमा भएको संवादले एमालेभित्र चर्किएको पार्टी पुनर्गठनको मुद्दा युटर्न भएको छ। महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेल लचिलो भएपछि पार्टीभित्र अध्यक्ष ओलीको पल्ला भारी भएको हो। यस्तै कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सबै पालिकामा हिजो अधिवेशन सक्ने पूर्व कार्यतालिका भए पनि सम्भव नभएपछि पर्सि भोलि शुक्रबारसम्म लम्बिएको छ।
5: भोटेको सीमा भदौ 10 आएको बाढीले नेपालको आर्थिक वृद्धिको गतिलाई प्रभावित पार्ने भएको छ। सन् 2027 को मध्य जुलाईमा सकिने चालू आर्थिक वर्षमा मुद्रास्फीति समेत बढ्न सक्ने एसियाली विकास बैंक एडीबीले जनाएको खबर कान्तिपुरमा छ।
4: काठमाडौँ तराई मध्य द्रुत मार्ग फास्ट ट्र्याक निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको 9 पुग्यो, तर निर्माण प्रगति बल्ल आधा मात्र छ। सुस्त निर्माण गति, जग्गा विवाद र रूख कटानको काम समयमै नटुङ्गिँदा अझै आयोजना सकिने छाड छैन, कान्तिपुरमा खबर छ।
5: जलविद्युत आयोजनाले प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्दा 2% सियर बहालवाला सुरक्षाकर्मीलाई छुट्याउनै पर्ने गरी सरकारले कानूनी व्यवस्थाको तयारी थालेको छ।
4: नुवाकोटको त्रिशुली बजारको पुल दुई किनारामा जोड्ने माध्यम मात्रै थिएन, त्रिदेशीय नाकाको लाइफ लाइन थियो। भदौ 10 भोटेकोसी बाढीले पुल बगाइदिएपछि त्रिदेशीय नाका ठप्प छ, नुवाकोट त्रिशुली सम्पर्क विच्छेद छ। एक महिनासम्म पनि पुल नबन्दा बाढी पीड़ित नागरिकले शास्तिमाथि शास्ति भोगिरहेका खबर अन्नपूर्ण पोस्टले छापेको छ।
5: पछिल्लो दशक नेपाली बजारमा निजी क्षेत्रका सिमेन्ट उद्योगको व्यवसाय नाफामूलक भए पनि स्वदेशी बजारमा लोकप्रिय बनेका दुई सरकारी सिमेन्ट उद्योगको अवस्था दयनीय छ। सरकारले पुराना उद्योग पुनसञ्चालनको नीति लिइरहँदा हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको बोझ धान नसक्ने स्थिति सृजना भएको खबर कारोबारमा छ।
4: व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काममा संलग्न भएको पाइएपछि 88 चिनिया नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराएर अध्यागमन ऐन 2049 अनुसार निष्कासनको प्रक्रिया अघि बढाइएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
5: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोसी बाढीका कारण ऊर्जा र सिंचाई क्षेत्रको पुनरुत्थानका लागि झण्डै 8 लाग्ने प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। प्रतिनिधि सभामा सार्वजनिक महत्वका विषयमा बोल्दै मन्त्री श्रेष्ठले प्रारम्भिक मूल्याङ्कनमा ऊर्जा क्षेत्रमा झण्डै 3,90,62,30,00,000 र सिंचाईका क्षेत्रमा 4,94,30,00,000 रुपियाँको आकलन गरिएको बताउनु भएको छ।
4: र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले 7 प्रदेशमा एकैसाथ प्रदेश अधिवेशन गर्ने भएको छ। काया कैरनमा अब पालो उखानको
5: दिन र मन सधैँ एउटै हुँदैन।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: धेरै ठाउँमा रातभर झरी, आजदेखि अझै ठूलो पानी पर्ने, लामो यात्रा नगर्न, नदी किनारामा सजग रहन र कृषि बाली जोगाउन सरकारको आग्रह। पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, बीपी राजमार्ग र हेटौँडा जोड्ने सड़कमा राति यात्रा गर्न रोक।
4: राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग उठाउने, धनी देशसँग जलवायु वित्त उपलब्ध गराउन र पुननिर्माणमा सहयोग गर्न आग्रह गरिने।
5: निर्यात बढे पनि व्यापार घाटा घट्न सकेन, अर्थतन्त्रका सूचक सरकारी तथ्याङ्कमा मात्रै सकारात्मक, विपदको बेला चाडपर्वलाई कम खर्चिलो बनाउन अर्थविदको सुझाव।
4: चिनिया राष्ट्रपति सी अमेरिका भ्रमणमा, ट्रम्पद्वारा विमानस्थलमै पुगेर स्वागत, व्यापार, एआई र ताइवानको विषयबारे छलफल हुने अपेक्षा।
5: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलङ्कासँग खेल्ने।
4: अन्त्यमा आजको कार्टुन, आज हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौँ। बरु एक्लै हिँड्ने तर पद छाड्नै नमान्ने एमाले अध्यक्ष ओलीसँग यो कार्टुन सम्बन्धित छ। कार्टुनमा संवाद छैन तर दृश्य नै बुझ्न पर्याप्त छ। यहाँ कार्टुनमा एमाले भनेर लेखिएको पुरानो जीर्ण डुङ्गा नदीमाथि छ। डुङ्गाको धेरै भाग डुबिसकेको छ। पछिल्लोतिर झुन्ड्याएको सूर्य चिन्ह भएको झण्डा त पानी मुनि नै पुगिसकेको छ। अनि अघिल्लोतिर डुब्न बाँकी थोरै भागमा एमाले अध्यक्ष ओली जस्तै देखिने मान्छे डुङ्गा ख्याउन बल गर्दैछन्। अनि डुङ्गा ख्याउने त्यो बहानामा लेखिएको छ अहंकार। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। ठुलो पानी परेको बेला लामो यात्रामा ननिस्कौ। नमस्कार।
6: 93.2 स्वदेश एफएम। बताउनुस् भने डाक्टर साहब, अब न्यायपालिकामाथि धेरै प्रश्नहरू उठिरहेछन् हैन? यहाँलाई राम्रोसँग थाहा छ, अहिले संसदमा पनि विभिन्न प्रश्नहरू आएका छन्। नयाँ प्रधान न्यायाधीश नियुक्तिको रोलक्रमका प्रश्नहरू छन्, संविधान संशोधन सम्बन्धी आदेशमाथिका टिप्पणीहरू छन्, संसद पद निलम्बनको व्याख्यामा पनि कतिपय सांसदको आपत्ति छ, सम्पत्ति छानबिन रोक्ने आदेशमा पनि प्रश्नै छ, न्यायपालिकाको पुनर्संरचना गर्नुपर्छ भनेर आएको छ, न्यायाधीशको सम्पत्ति छानबिन गर्न पनि माग भएको छ, विवादित फैसलाको संसदीय अध्ययन प्रस्ताव पनि गरिएको छ भन्दा यी यावत कुराहरूमा तपाईँको भन्नु के छ?
7: होइन, ठिकै हो। अहिले चाहिँ जब सबै चिजमा आमूल परिवर्तन भइसकेको सन्दर्भमा, राजनीतिक रूपबाट आमूल परिवर्तन भयो, घेन्जी आन्दोलनपछि विगतमा 5 लागि निर्वाचन भएको संसद विघटन भयो, नयाँ निर्वाचन आयो, नयाँ सरकार आएको छ, नयाँ सोच शैलीबाट अगाडि बढेको छ भने त्यो परिवर्तनको बहाको रूपबाट त्यो परिवर्तनको चाहिँ लहरमा अदालत पनि परिवर्तनशील हुनुपर्छ भन्ने कुरामा दुई मत रहेन। यी अदालतमा परिवर्तन गर्ने भनेको एउटा न्यायाधीश राखेर अर्को ल्याउने, आफ्नो मान्छे आयो हुन्छ अर्को हुँदैन भन्ने होइन कि त्यहाँ न्याय दिने पद्धति स्वतन्त्र न्यायपालिका हिजोका न्यायपालिकामा भएका कमजोरीहरू त्रुटिहरू र अहिलेको परिप्रेक्ष्यमा यो न्यायालय अगाडि बढ्नुपर्ने कुरामा चाहिँ अदालत आम जनताको सरोकारको विषय छ। यति भन्दै गर्दा अदालत को कार्यशैली र अदालतको एउटा स्वतन्त्रतालाई यो चाहिँ राजनीतिक दृष्टिकोणबाट मात्रै धेरै तत्कालै परिवर्तन गर्ने भन्ने पनि होइन। संविधान कानुनको अधीन गरेर कानुनको व्याख्या गर्ने एउटा निकाय स्वतन्त्र न्यायपालिका छ, त्यो स्वतन्त्र न्यायपालिकाको नाम मात्रै होइन कामको पनि स्वतन्त्र हुनु पर्यो। त्यो स्वतन्त्र र केवल इमान्दार चाहिँ पुग्दैन, दक्षता पनि चाहिन्छ र दक्षता र प्रभावमा नपर्ने पनि एउटा क्षमता चाहिन्छन्। तर अहिले अब कतिपय व्यक्तिहरूले विभिन्न टोडबाट अदालतमा पुनर्चुनाउनुपर्छ, न्यायाधीशको सक्षमता छैन, कमजोर छ भनेर बोलेकै होलान्, तर त्यो बोल्दै जाँदा पनि हामीले संविधान कानुन र विधिकोलाई नै चेकेर यी यो कारणले यो ठिक छ यो छैन भन्नुपर्ने हुन्छ। जेनेरिक रूपबाट अदालत ठिक छैन र यो चाहिँ गलत भयो भन्यो भने आखिर अदालत हामीलाई चाहिन्छ चाहिन्छ, भोलि प्रजातन्त्र र हाम्रो स्वतन्त्रतालाई बचाउने एउटा अक्षुण्ण संस्था भनेको न्यायपालिका हो। न्यायपालिकाको हैसियत मान मर्दन त कदापि गर्नु हुँदैन। यति भन्दैमा त्यहाँ भएका यदि कमजोरी छन्, त्रुटिहरू छन्, त्यहाँ भएका चाहिँ सेनातिर जुन हैसियत अनुसार काम गर्न सकि छैन भने ती न्यायाधीश ती संरचनामा आमूल परिवर्तन हुनुपर्छ। र यसै सन्दर्भमा अस्ति मात्रै यो संसदले दुई चाहिँ बहुमत भएको संसदले पास गरेको विनिमावली जुन चाहिँ प्रदेश नियमावलीलाई एउटा चाहिँ स्टे अर्डर दिएको छ, त्यो दिँदाखेरि दुईटा कुरा चाहिँ यो सरकारले चाहिँ यो अदालतले आधार दियो। के भने प्रतिनिधि सभाले बनाएको नियमावलीको व्यवस्थासित राष्ट्रिय सभाको व्यवस्था जुन संविधान संशोधनको विधेयकलाई कसरी अगाडि जाने भन्ने कुरामा बाजिएको हुनाले पहिलो आधार तुलिएको छ, जो चाहिँ कानुनसित बाजिएको भन्ने छ। र वास्तवमा अब यो त्यो नियमावली चाहिँ कानुन होइन, त्यो चाहिँ अरू मात्रै कानुन भन्ने जुन व्याख्या गर्यो त्यसमा एकदम ठुलो विश्लेषण गर्नु पऱ्यो। र त्यसरी एकैचोटि दुवै पक्षको कुरा नसुनिकन तत्कालै अन्तरिम आदेश जारी नगरेको भए कम विवादित हुन्थ्यो। कारण के छ भने नेपालको संविधानले कुनै पनि संविधानको रूपमा कानुन बाजियो भन्नेको लागि कानुन संविधानसित बाजिनुपर्छ, एउटा कानुन अर्को बाजियो भने जानी भन्नु खोजेको होइन। उसले भन्नुभयो संविधानसित बाजिएको कुनै बनाएको कानुन नियम
6: भनेपछि अब न्यायपालिका पुनर्संरचना हुनुपर्छ, पुनर्ताजकीय ढङ्गले न्यायपालिका अगाडि बढ्नुपर्छ, न्यायाधीशहरूको सम्पत्ति छानबिन हुनुपर्छ, सम्पत्तिहरू छानबिन गर्ने प्रक्रिया पनि अगाडि बढाउनु पर्छ होइन। अब न्यायाधीशहरूको
7: यसको अर्थ कुनै न्यायाधीश पर्टिकुलर न्यायाधीश ठिक गलत भन्ने अर्थ नलिउ, व्यापक संरचना गर्नुपर्छ, सुधार गर्नुपर्छ, दक्षता वृद्धि गर्नुपर्छ, नयाँ तरिकाबाट जाने शैलीबाट जानुपर्ने हुनाले त्यो गर्ने सन्दर्भ कुन तरिकाबाट हुन्छ भएका न्यायाधीशले राजीनामा दिएर त्यसको दक्षता वृद्धि गरेर नयाँ कुरा ल्याउने या नयाँ तरिकाले आमूल परिवर्तन र संरचना त गर्नै पर्छ। र त्यो गर्नलाई गर्ने संवैधानिक पाठाहरू पनि छन्, तर म त्यसलाई भन्ने गर्दामा स्वास्थ्य आजको भोलि नै सबैले हटाउने गर्ने कुरा नगरौँ, क्रमिक रूपबाट यसलाई गर्न सकिन्छ। त्यसको लागि हामी केवल सरकार एकतर्फ मात्र होइन, सरकार न्यायपालिका बसेर सबैसित बसेर कसरी यसलाई चाहिँ यो समस्या भएको त खालि कार्यपालिकाको तपाईँको मात्रै होइन, यो त न्यायपालिकाको समस्या हो नि, उसको हैसियत गर्दै जानुभयो त उसको पनि समस्या हो। हामी सबै बसेर सामूहिक रूपमा छलफल गरेर लट्ठी पनि नमरोस् सर्प पनि लट्ठी पनि
6: नभाँचियोस्
7: सर्प पनि मरोस् भने चाहिँ न्यायपालिकाको मान मर्दन पनि नहोस् तर न्यायपालिकाको रूपान्तर पनि होस् र उसको हस्तक्षेप नहोस् भन्ने कुरा सोच्यौँ भने त्यसमा हामीले अन्यथा बुझ्ने कुरा होइन, हामी जानै पर्छ। अहिलेको यही तरिकाको न्यायपालिकाले चाहिँ हामीले पाएको आवश्यकता जनताको आकाङ्क्षा अनुसार परिपूर्ति होला जस्तो मलाई लाग्दैन।
6: अब डक्टर साहब एउटा कुरा के छ भने अब यो न्यायपालिकालाई सुधार गर्नुपर्छ भनेर धेरै पटक आवाज उठ्यो, हरिकृष्ण कार्कीको प्रतिवेदन पनि यहाँले हेर्नुभयो होला, कतिपय वरिष्ठ अधिवक्ताहरूले भन्छन् न्यायपालिका बिचौलिया छन्, भ्रष्टाचार हुन्छ होइन, घुस लिइन्छ भनेर चाहिँ भन्दै हिँडेका पनि हामी देख्छौँ। तर अब यसलाई चाहिँ पुनर्संरचना गर्ने कुरामा, न्यायपालिकालाई व्यवस्थित बनाउने कुरामा चाहिँ न्यायाधीशहरूका सम्पत्तिहरू सार्वजनिक गर्न चाहिँ किन आनाकानी हुन्छ, किन डराइन्छ भन्या क्या?
7: होइन सम्पत्ति सार्वजनिक गर्ने भनेको कुरा चाहिँ सबैको गर्नुपर्छ, किनभने त्यो देश छिटो छिटो छ, भ्रष्टाचारलाई व्याप्त छ, 20-40% भ्रष्टाचार विभिन्न रूपहरू छन्। त्यसैले यो भनेको मतलब यो सम्पत्ति छानबिन गर्नुको अर्थ अहिले आउने सरकारले पुराना चाहिँ सत्तामा रहेका पुराना चाहिँ पदमा रहेका व्यक्तिलाई दण्ड चलाउने अर्थमा बुझ्नु हुँदैन। यसलाई बढी भविष्यमा पैसा सही तरिकाबाट सही कुरा आफ्नो नैतिक रूपबाट बसिएन भने भोलि शक्ति सत्ता र आफ्नो पहुँचको घरले बाँच्न सकिन्छ भन्ने जुन मनोभावना नेपाली आम ब्युरोक्रेसी आम अदालतमा न्यायाधीशमा परेको थियो त्यसलाई चाहिँ छिन्न भिन्न गरेर भविष्यमा होइन गलत कामको कहिले पनि छानबिन हुन सक्छ है भन्ने कुरा एउटा त्रास दिनको लागि पनि यो छानबिन गराउनु पर्ने कुरा हो। हुन त अदालतले स्टे अर्डर दिएर रोकिएको अवस्था छ र यसले गर्दा चाहिँ त्यसमा केही बाटो रोकेको हो, तर त्यसलाई बरु कुन हदसम्म छानबिन गर्ने हो, अदालत त्यो छानबिन गर्ने क्रममा अदालतको स्वतन्त्रता र निष्पक्षमा कहाँनिर असर पर्छ त्यो कुरालाई चाहिँ निर्कुल गरेर अगाडि बढ्ने कुरा हो। स्वार्थ नै अब छानबिन गर्नु हुँदैन भन्ने कुरा हो नि त, अदालतमा मुद्दा परेको विवादमा हामीले चाहिँ सब ज्युटिस भन्छ हामीले धेरै बोल्न त हुँदैन, तर त्यसमा चाहिँ चाँडोभन्दा चाँडो सुनवाई भएर र त्यसले एउटा निर्कुल पाओस् भन्ने कुरा हो। तर त्यसको लागि भ्रष्टाचारको उन्मूलन गर्न अन्त गर्न र यो सही तरिकाबाट देशलाई चलाउनुको लागि हिजा भएका गतिविधि हिजामा भ्रष्टाचारमा व्याप्त भएका व्यक्तिहरू पनि अनुसन्धानको दायरामा आउनुपर्छ र त्यो आउने भनेको आधारले के भने कसले कुन तरिकाबाट कुन स्रोतबाट कम्पनीसँग पैसा सम्पत्ति कमाएको छ, कसले सम्पत्ति जोडेको छ, त्यसले पनि महत्त्वपूर्ण आधार बन्दछ अगाडि बढ्नुको लागि।
6: हाम्रो न्यायपालिकाको आजको परिस्थिति अभिगत कस्तो छ, न्यायपालिका शुद्धिकरण हुँदैछ अहिले के रिफर्म हुँदैछ कि उस्तै हो हालत?
7: आज मेरै अनुभवबाट पनि जेएनजी आन्दोलनभन्दा अगाडि न्यायाधीशहरूले जो किसिमको सोच राखे कुन जुन लयरहरू कुन पोलिटिकल पार्टीहरू कार्टेलिङ गरेर जुन किसिमले जजमेन्ट दिने एउटा समूहले गयो भने एउटा आदेश आउने भन्ने बुझिन्थ्यो, त्यसमा चाहिँ अहिले आमूल परिवर्तन हुन थाल्यो। म आफैले पनि अनुभव गर्दा म पहिलोपल्ट त्यो बडो घाइते हुन्थेँ, म कुनै एउटा समूहमा नलागेर निष्पक्ष रूपबाट धेरै मुद्दा लाँदाखेरि अदालतले त्यति इन्टरटेन गर्दैन, त्यो चाहिँ एउटा गलत प्रवृत्ति थियो। तर आजको दिनमा न्यायाधीशहरू त्यो चिजबाट चाहिँ अलिक फरक भएर बसेका छन्, उनीहरूले पनि अब यो जनताको प्रेसर जनताबाट भएको त्यो विभिन्न रेखदेख जुन किसिमको छ रिभ्यूले गर्दाखेरि उनीहरू अलिक बढी संयमित बढी कानुनसम्मत तरिकाबाट एउटा निष्पक्ष भएर अगाडि बढ्ने काम गरेका छन्। तैपनि अझै पनि त्यो आदर्श मजबुत भने जस्तो कतिपय कुरामा अदालतहरूले चाहिँ राजनीतिक इस्यु र संवैधानिक इस्युलाई अझै व्याख्या गरेर जनतालाई कुनै काम गर्दाखेरि जनतालाई एकदम शङ्खाको उठ्ने किसिमको चाहिँ गतिविधि गर्नु हुँदैन, तर त्यो गतिविधि गर्नु हुँदैन भन्ने कुरामा उनीहरूले गर्ने आदेश उनीहरूले गर्ने निर्णयमा नै निर्णय हुने हो। न्यायाधीशलाई चाहिँ हामीले जाँच्ने या चाहिँ हामीले उसको क्षमतालाई हेर्ने भनेको उसको अनुहार हेरेर उसले के बोल्छ भन्ने होइन, उसले गर्ने आदेश उसले गर्ने निर्णयबाट नै उसको हैसियत उसको सोच र उसको तौर तरिका बुझिने हुनाले यी कुरामा न्यायाधीशहरू अलिकति चाहिँ सर्वोच्च अदालत उच्च अदालतका न्यायाधीशहरू र जिल्लाका न्यायाधीशहरूले चाहिँ संयमित त्यो कुरामा बुझ्नु जरुरी छ। र मलाई अहिले भन्नुपर्दा अदालतको कुरा गर्दाखेरि केही हदमा चाहिँ जिल्ला उच्च अदालतका धेरै न्यायाधीश राजनीतिक रूपमा नियुक्त भएका र नलेज कम र म चाहिँ पदमा छु न्यायाधीश जे गरिनु हुन्छ भने जुन धारणा छ त्यो अहिले पनि परिवर्तन भएको छैन। रूपान्तरको सुरुवात हुन्छ भने सबभन्दा पहिला उच्च अदालत पनि तपाईँले चाहिँ गर्नुभयो भने सर्वोच्च अदालतको त्यत्रो विस्तारित बन्दै जाला। अहिलेको यदि चाहिँ सर्ट टर्म मिड टर्म र लङ टर्मको सोच राखेर यदि सुधार गर्यो भने पहिलो हद हिसाब गरी भनेको उच्च अदालतका न्यायाधीशको चाहिँ हैसियत उनको सोच उनले काम गर्ने तौर धेरै फरक छ र उनको क्षमता पनि कम छ, त्यसमा चाहिँ आमूल परिवर्तन गर्नुपर्छ। त्यसपछि सर्वोच्चमा जाने होला जिल्लामा जाने होला, तर यसको लागि केवल तपाईँले हामीले मिडियामा बोले बोलेर मात्र हुँदैन, एउटा चाहिँ स्वयं अदालतबाट नै त्यसबिचमा प्रधान न्यायाधीशले नै इनिसिएसन लिएर यदि यो अगाडि बढाइदिनु भयो भने अझै राम्रो हुन्थ्यो, अरूले भन्नै पर्थेन उहाँहरूले पनि त्यो कुरा, किनभने हरिकृष्ण कार्कीका प्रतिवेदन छ अरूका प्रतिवेदन त्यो परिवर्तन त कार्यवाही गर्ने कार्यान्वयन गर्ने अवस्था छ नि त, त्यसले केही गम्भीर प्रश्नहरू उठाएका छ नि किन हामी आँखा चिप्लेर भन्ने भन्ने कुरा पनि प्रश्न आउँछ। र अहिले त्यसको यी रिपोर्टहरूलाई हेऱ्यौँ र हामीले अहिले भोगेका घटनाक्रमले पनि अदालत राजनीतिक विषयमा धेरै संलग्न हुनुबाट छिर्नु पर्दछ तर न्याय र जनताको चाहना अनुसार संविधान र कानुनको अधीनमा रहेर समान रूपबाट न्याय सम्पादन गर्ने काममा बढी दक्षचित्त हुनु
6: एउटा कुरा डक्टर साहब, अब तपाईँले विश्लेषण पनि गर्नुहुन्छ होइन, यो नेपाली राजनीतिको परिस्थिति अहिले हेर्ने हो भने चाहिँ हामी निकै ठुलो अप्ठ्यारो परिस्थितिबाट गुज्रेर चाहिँ आजको दिनसम्म आइसक्या आइपुगेका छौँ। जेएनजी विद्रोह भएको पनि वर्ष दिन पुरै भयो होइन, भोटे कोसीले फेरि हामीलाई एकपटक निकै तनावमा पनि फाल्यो, महाविपत्ति आयो। अहिले प्रधानमन्त्री न्युयोर्कमा हुनुहुन्छ, राष्ट्रसङ्घको महासभालाई उहाँले पनि सम्बोधन गर्ने भन्ने कार्यतालिका पनि छ। अब आज पोलिटिकल हिसाबले हामी कुन अवस्थामा चाहिँ गुज्रिरहेका छौँ? दुई ठुला महाशक्ति राष्ट्रको बिचमा रहेको नेपालको आजको स्ट्यान्ड के हो?
7: अब यसका अहिले हुँदै गर्दाखेरि र हाम्रो सामान्य प्रधानमन्त्रीज्यू अहिले 21 महाअधिवेशनमा युएनको त्यहाँ भाग लिन जाँदै हुनुहुन्छ र वास्तवमा अहिलेको घटनाक्रममा जुन बेला उहाँ जानुभन्दा केही समय अगाडि जुन किसिमको जलवायु परिवर्तनको कारणबाट ठुलो हिमताल फुटेर जुन नुवाकोट बेत्रावतीमा र उसमा माथि रसोमा जुन घटना घट्यो यो ठुलो घटना सोचेको घटना होइन। हिमताल फुटेपछि यस्तो किसिमको बाढी आउँछ, फ्ल्यास फ्लड आउँछ भन्ने कुरा हामीले सोचेकै थियौँ र त्यसले भएको जन झन क्षतिको कुराले देखेर आज अब बुदागत रूपबाट उहाँले युएनमा महाधिवेशन के बोल्नुपर्छ, के बोल्दाखेरि देशलाई फाइदा हुन्छ भन्ने कुरोमा सबभन्दा पहिले उहाँले उहाँले तापक्रम वृद्धिले हिम नदीले हिमताललाई कस्तो जोखिम बढेको छ त्यसमा ठुलो रूपबाट बोलिदिनु पऱ्यो। बाढीबाट भएका मानवीय भौतिक र आर्थिक क्षति कसरी हुनु गयो, यो पछि कति हुनसक्छ भन्ने कुरामा उहाँले अझै चाहिँ विश्लेषण गर्नु पऱ्यो। नेपाल जसो कम कार्बन उत्सर्जन देशले यति ठुलो र जलवायु परिवर्तनबाट भएको र यो चाहिँ तापक्रम वृद्धिले भएको कारणबाट जुन किसिमको हामी खेती बिहोर्बर छ, नखाएको बिख हामीलाई किन लाग्ने, हामीले कम उत्सर्जन गर्ने तर हामी सबैभन्दा बढी त्यसको भोग्नुपर्ने कुरा त उहाँले बोल्नुपर्छ। अब जो पूर्व सूचना जोखिमलाई नियन्त्रण गर्ने बारेमा पनि के व्यवस्था चाहिँ बारेमा बोल्नु पऱ्यो, खेती र नोक्सानी सम्बन्धीमा अनुदान कसरी आउन सक्छु भन्नु पऱ्यो पऱ्यो र सबैले आफ्नो मात्रै देशको कुरा गर्दा मात्रै त्यति इन्ट्रेस्ट नहोला, गर्न चाहिँ के पर्छ भने आज जलवायु परिवर्तनले हामी डाइरेक्टली रूपबाट चाहिँ हामी प्रभावित भयौँ तर यसका दुईवटा पक्ष छन्। आज यदि जल अब हिमालमा हिउँ पक्रिने जम्न छोड्यो, हिमपात फुटेर खाली हुन थाल्यो भने त्यसले पिउने पानीको ठुलो समस्या आउँछ। भोलि भारत जस्तो 1.5 खरब जनसङ्ख्या भएको ठाउँमा नेपालबाट यदि पानी पिउने पानी कम भयो भने भोलि भारतमा पनि ठुलो पिउने पानीको शुद्ध पानीको ठुलो अवस्था पर्छ। भोलि तापक्रम वृद्धिले आज युरोपमा हेर्नुहोस् यो लास्ट महिना दुई तिन महिना यति ठुलो गर्मी बढ्यो, यति आगो लाग्यो कि 100-150 वर्षभन्दा अगाडि नभएको तातेको थियो। यी सबै जलवायु परिवर्तन कुरा हुन्, हामी सबै तानिन्छौँ, हामी सबै पर्छौँ भन्ने कुरा यदि हामीले विश्व रूपबाट बुझ्यौँ भने त्यसले बढी विश्व समुदायको ध्यान आकर्षण गर्छ। एउटा खुसीको कुरा के छ भने जलवायु परिवर्तनको नेपालको कुरा भनेकोलाई हिजो गोटरेजले जुन चाहिँ उहाँको महासचिव युएनको महासचिवले बोल्नुभयो, यदि माथि छानाबाट पानी बग्न थाल्यो भने विश्वमा के हुन्छ भनेर जुन इन्डिकेसन देखाउनु भयो त्यसले भोलि बालेन शाहजीले बोलेको कुरालाई बढी जोड दिएको छ र मलाई लाग्छ उहाँले ती कुरालाई सही रूपबाट प्रस्तुत गर्ने र यो यसलाई यो समस्या नेपालको मात्रै होइन ग्लोबल हो र नेपालले यो कुरा भोलि पनि आउँछ, 20-30 करोड हिमतालहरू अझै पनि छन्, त्यो जोखिमलाई न्यूनीकरण गर्न विश्व समाजले पनि हेरिदिनु पर्यो, सहयोग गर्नु पर्यो र हामीलाई आर्थिक चाहिँ टेक्निक सहयोग गरेर कसरी रोक्न सकिन्छ भन्ने कुरा यदि हामीले उहाँले प्रश्न पार्नुभयो भने उहाँको भ्रमण सफल हुन्छ। केवल आफ्नो मात्रै कुरा गरेर हामीले यस्तो पऱ्यो, हाम्रो यति पैसा दिउँ, हामीलाई मात्रै अन्याय पऱ्यो मात्रै भन्यो, अन्याय त परेको हो, त्यति भन्दैमा पनि विश्वको ध्यान आकर्षित हुनसक्छ किनभने त्यहाँ इन्ट्रेस्टहरू पनि जोडिएका छन्। उत्सर्जन कार्बन उत्सर्जन गर्ने त ठुल्ठुला विकसित देश त हो नि र उनीहरूको पनि ध्यान आकर्षण गरेर उनको जनतालाई पनि प्रभाव पार्न उहाँले त्यो प्लेटफर्मबाट यदि बोलिदिनु भयो भने नेपाललाई ठुलो चाहिँ लाभ हुनसक्छ र यो एक दिनमा बोलेर सिद्धिने कुरा त होइन, यो त क्रमिक हो, विभिन्न फोरममा हामी जानुपर्छ। त्यति मात्र होइन, अब प्रधानमन्त्री फर्किसकेपछि नै हाम्रा जुन युएन प्रतिनिधि बस्छौँ उनीहरूले यो मोबिलाइज गर्नुपर्छ, इन्ट्रेस्टको त्यहाँ सान्सेलर मिटिङहरू पनि भेटेका हुन्छन्, ती कुरामा उठायौँ भने जलवायु परिवर्तनसित नेपालले भोग्नु परेको समस्यालाई सही तरिकाबाट प्रस्तुत गर्न सक्यौँ भने यो सही फोरम हो र अहिले हामी तात्तातै आहत राहत आहत पाएका बित्तिकै राहत हुने एउटा मौका पनि हो जस्तो मलाई लाग्छ।
6: अब जाँदा जाँदै एउटा कुरा के बताइदिनुहोस् भने संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पनि हिजो सम्बोधनका क्रममा केही कुराहरू जलवायु परिवर्तन सम्बन्धीका कुराहरू र नेपालले बेहोरेको अहिलेसम्मको क्षतिका विषयमा पनि आवाज उठाउनु भएको छ। अब यसपालि हामीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो दबाब कायम राख्ने र आफ्ना कुराहरू राख्न सक्ने एउटा गतिलो प्लेटफर्म चाहिँ पाएको छ, होइन? यो कुरा क्लियर छ,
7: पाएको छ। खेल त्यति मात्रै होइन, पाएको मात्रै होइन, यस्ता प्लेटफर्म अरू पनि आउँछन् भोलिमा। अब हामीले एउटा निरन्तरता दिनु पऱ्यो। हुन त मैले भर्खर सुनेको छु परराष्ट्र मन्त्रालयमा यो विषयमा बोठाउनलाई एउटा चाहिँ सानो शाखा नै खोलिएको रहेछ। यसलाई हामीले सही रूपबाट निरन्तरका रूपबाट बोल्दै जाने, बोल्ने कुराहरूमा के कुरामा बोल्नुपर्छ भन्ने कुरा त्यसलाई परिमार्जन गर्दै जाने र त्यो भोइस हाम्रो भोइसलाई चाहिँ एउटा सशक्त रूपबाट प्रस्तुत गर्ने ताकि सबैले सुन्ने कुराले ए नेपाललाई साथै अन्याय परेको छ, नेपाल त सुनवाद मात्र हो, यसलाई हामी नजर अन्दाज गऱ्यौँ भने भोलि यसको इम्प्याक्ट त आज नेपाललाई पऱ्यो, भोलि भारतलाई पर्ला, पर्यो चिनलाई पऱ्यो, अर्को दिन हामीलाई पनि पर्छ भन्ने एउटा एहसास चाहिँ हामीले दिलाउन सक्नुपर्छ। त्यसको लागि एकै दिनको भनाइले पुग्दैन, ह्यामरिङ गर्नुपर्छ। भोलि बोल्ने पछि बोल्ने बोल्दै बोल्दै गएर हुनसक्छ आज बोलेको कुराले तिन वर्षपछि यसको प्रभाव पार्ला कि नेपाललाई यो कार्बन उत्सर्जनबाट हुने नोक्सानीको लागि केही राहत दिनलाई हामी जस्ता देशलाई केही अब ठुला शक्ति देश र आर्थिक देशले सम्पर्क भएकोले केही एउटा चाहिँ बजेट पनि तयार गर्लान् ती कुरामा हामी जोड्नुपर्छ। तर त्यो मलाई लाग्छ यो कुरामा चाहिँ र तपाईँ हामी जसले पनि यो चाहिँ यो कुराले इस्युलाई उठाइराख्नुपर्छ, जनतासँग चाहिँ पेस गरिराख्नुपर्छ। यसले गर्दा हामी कहीँ नै जलवायु परिवर्तन यो नेपालको समस्या होइन, नेपालले सिर्जना गरेको कुरा होइन, तर त्यसको डाइरेक्ट सबभन्दा पहिले नै त्यो हामी यदि अति प्रभावित हुनुपर्ने अवस्था छ भने विश्वले समुदायले पनि हामीलाई यस्तो इस्युलाई आँखा चिन्हेर गर्नु पर्दैन। हेर्दा नेपाललाई त्यति नै इस्यु हो तर समग्र रूपबाट यो विश्वलाई नै असर पार्ने चिज हो, यसमा हामीले सबै नै एकबद्ध भएर लाग्नुपर्छ भन्ने दृष्टिकोणलाई पनि हामीले अगाडि बढाउनुपर्छ। मलाई लाग्छ त्यो गर्न सक्यो भने हामीले के लाभ प्राप्त गर्न सक्छौँ।
6: हस् गान्धी पण्डितजी, यहाँको महत्त्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
7: धन्यवाद खेमजी।
6: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता एवं राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ। विश्राम।
3: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
8: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
3: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
8: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
9: चौबिसै घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
10: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
9: एनआईसीयु पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
10: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसीटी सहितको मनोरोग सेवा
9: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
10: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-7338 मोबाइल 98550-88002
11: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
12: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
13: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
14: अनुहार अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: ओखलति फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभए
5: नेपाली कङ्ग्रेसका प्रभावशाली नेत्री डाक्टर लीला संग्रौला हुनुहुन्छ डाक्टर साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ नेपाली कङ्ग्रेसको अधिवेशन कतिको उत्साहपूर्ण ढङ्गले सञ्चालन भइरहेको छ यतिखेर
6: अधिवेशन देशैभरि उत्साहजनक तरिकाले सम्पन्न भइरहेछ अहिले हामी पालिका अधिवेशनमा जुटिरहेछौँ धेरै ठाउँमा यो कार्य पनि सम्पन्न भएको छ कतिपय ठाउँमा अलिकति वडा अधिवेशन ढिलो सुरु भएको हुनाले नगर अधिवेशन सुरु हुने क्रममा छ उत्साहजनक छ सहभागिता व्यापक छ सर्वसम्मत रूपमा भइरहेछ
5: तपाईँ पनि जिल्लामै हुनुहुन्छ डाक्टर साहब कता हुनुहुन्छ
6: म पनि आफ्नो जिल्लामा छु विराटनगरमा छु
5: ए भनेपछि तल्लो तहमा नेपाली कङ्ग्रेसका कार्यकर्ताहरू नेताहरू चाहिँ उत्साहपूर्ण ढङ्गले नै सहभागी हुँदै हुनुहुन्छ कहीँ कहीँ त छिटपुट मात्रामा केही समस्या पनि भएका छन्
6: यो पालि त्यो झन् उत्साह के थपिया छ भने यो 35 वर्षदेखि मुनिका जुन युवाहरूलाई जेनजीहरूलाई पनि प्रतित्व गर्ने जुन व्यवस्था भएको छ युवाहरूमा एकदम उत्साह आएको छ सहभागिताको लागि हरेक जात जाति भाषाभाषीको सँगसँगै पेसाकर्मी र प्रजातन्त्र सेनानीलाई पनि जोड्या हुनाले त्यो वर्गमा पनि एकदम नेपाली काङ्ग्रेसभित्रको आकर्षण बहस चल्या छ एकदम उत्साह छ
5: होइन भनेपछि कतिपय ठाउँमा त केही विवादहरू पनि आएका छन् स्वाट आउने लोकेसनमै नभइकन अर्कै ठाउँमा बसेर चाहिँ प्रतिनिधिको नाम फटाफट छनौट गर्ने हिँड्ने भन्ने खालका पनि विषय आएका छन् त्यस्तो भएको छ र कतै डाक्टर साहब
6: त्यस्तो कहीँ भएको छैन यो नेपाली काङ्ग्रेसले अहिलेको अधिवेशन तपाईँलाई थाहा छ 3 महिना अगाडि नै जसले एनसिआइडी प्राप्त गर्नुभयो अध्यावधि गर्नुभयो नयाँ क्रियाशील लिनुभयो त्यो चाहिँ हाम्रो मतदाता छ दोस्रो पुष महिनामा जतिले नवीकरण गर्नुभयो त्यो मतदाता छ त्यो मतदाता सबै रेकर्डेड छ त्यो रेकर्ड अनुसार केन्द्रीय निर्वाचन समिति केन्द्रीय समितिले एप्रुभ गरेर आएका मतदाता मात्रै भाग लिन पाएका छन् त्यस्तो कहीँ मैले देखेको छैन
5: होइन भनेपछि अब उत्साह त छ कङ्ग्रेसलाई एकदिका चाहिँ बनाउन सकिएन एउटा समूह त छुट्यो नि त डाक्टर साहब बाहिर
6: हजुर
5: एक समूह त बाहिर छुट्यो नि त
6: बनेको जस्तो मलाई लाग्छ किनभने तपाईँले भने जस्तो प्रयास जारी छ आदरणीय सभापति गगन कुमार थापाले भन्नुभएको छ निवर्तमान सभापति शेरबहादुर देउपा सबैको आदरणीय पनि हुनुहुन्छ उहाँले नै महाधिवेशनको उद्घाटन गर्ने गरी संवाद फाल्छु भन्नुभएको छ त्यो प्रयास जारी छ
5: अब त कस्तो संवाद हुन्छ महाधिवेशनको प्रक्रिया अगाडि बढिसक्यो छुट्ने छुटिसके नदी त आफ्नै त लाइनमा आइसक्यो नि त होइन
6: नदी लाइनमा भन्दा पनि धेरै साथीहरू
5: छेउछाउमा खोल्सा खोल्सी भए बगरहरू भए त्यो पानी त जमिसक्यो नि त
6: जो 14 महाधिवेशनमा हुनुहुन्थ्यो आउनु भएको थिएन विशेष महाधिवेशन पछाडि नेपाली काङ्ग्रेसको विधानलाई पनि केही धारा निलम्बन गरेर सबै साथीहरू अटाउने गरी जसरी स्वागत गरेर केन्द्रीय समितिमा आदरणीय सभापतिज्यूले मनोनयन गरिसके पछाडि नेपाली काङ्ग्रेसभित्रको विवाद समाप्त भएको छ र अझै केही नेतागणहरू पनि तथाकथित होइन यो अधिवेशन के भनेर अल्झिनु भएको छ नअल्झिनुहोस्, सबै मिलेर जस सबैले खोजेको भनेको यो पन्ध्रौँ महाधिवेशन हो, नियमित महाधिवेशन हो, सबै अटाउने महाधिवेशन हो, सबैको सम्मानजनक प्रतित्वको महाधिवेशन हो। त्यो महाधिवेशन सङ्घारमा छ, हामी आशा गरौँ। सावजीले भन्नुभएको छ, अरू साथीहरूसँग अरू नेतागणसँग पनि संवाद भएको छ, यो 16 गतेसम्म त्यसले आकार लिन्छ।
5: भनेपछि नेपाली कङ्ग्रेसले सबैलाई चाहिँ मिलाएर र समेट्न सक्ने सम्भावना त अलिकति कमजोर हुँदै गयो, अब एउटा पक्ष छुट्यो होइन, यो कुरा त तपाईँ मान्नुहुन्छ नि त?
6: छुट्दैन, धेरै साथीहरू जोडिँदै जानुहुन्छ। कहीँ न कहीँ 16 गते आउँदा चाहिँ बिचमा एउटा जोडिने पोइन्ट बन्छ जस्तो लाग्छ मलाई।
5: जोड्ने पोइन्ट कस्तो बन्न सक्छ? महाधिवेशनबाट जति प्रतिनिधि आए उहाँहरू आइ नै सक्नु
6: भन्नु बन्न सक्छ, बन्न सक्छ।
5: कोडाबाट आउनु परेन महाधिवेशन प्रतिनिधि बन्नलाई?
6: यो संवाद होइन, वार्डबाट आउनु पर्यो। साथीहरूलाई जोड्नको लागि त एउटा प्रयास हुन्छ, सभापतिजीले मनोनयन गर्ने महाधिवेशन पनि छ होइन, जिल्ला सभापतिजीले मनोनयन गर्ने क्षेत्रीय प्रतिनिधि पनि छ। यदि कुरा मिल्यो भने, नमिल्ने भन्ने के छ होइन? यत्रो अध्यावधि नगरे सहभागी नहुने भन्ने थियो, आज चाहिँ पुष महिनामा जति पनि पहिला जति पनि नवीकरण भएको थियो सबै साथीहरू भाग लिइरहनु भएको छ भने के को विवाद हो यो? विवाद गर्नु
5: ए भनेपछि अब कङ्ग्रेसलाई चाहिँ एउटा सग्लो कङ्ग्रेस, बलियो कङ्ग्रेस, पुरानो लोकतान्त्रिक पार्टीलाई चाहिँ गगन थापाको नेतृत्वले चाहिँ राष्ट्रिय रूपमा चेन्ज गरेर रफ्तारमा अगाडि दौडाउँछ।
6: एकदम अहिलेको आवश्यकता भनेको पार्टीभित्र आधुनिकरण पनि हो, रूपान्तरण पनि हो, भ्रष्टाचारको शून्य सहनशीलता पनि हो, युवाहरूको जागरण पनि हो, महिलाहरूको ऊर्जा पनि हो, र अनुभवी नेताहरूको सम्मान पनि हो कि सबैलाई जोड्ने पढी चाहिँ आदरणीय सभापति गगन कुमार थापा भन्नुभएको छ। यसले पार्टीभित्र उत्साह यो तपाईँ सक्न दिनुहोस्। यो 19 गते जुन राष्ट्रिय महाधिवेशन सक्छ, नेपाली काङ्ग्रेस एउटा महान अभियानमा गएर र जनतासँग जोड्ने अभियानमा जान्छौँ। रिसाएका छन् जति, तिनलाई हामीले हाम्रा कमी कमजोरीलाई स्वीकार गर्दै नेपाली काङ्ग्रेसमा त त्यस्तो पार्टी हो, सबले सबलाई जोड्न सक्ने, सबलाई अटाउन सक्ने, समृद्ध नेपाल सम्मानित जनता बनाउन सक्ने पार्टी काङ्ग्रेस हो, यसको विकल्प छैन भन्ने कुरा नेपाली काङ्ग्रेसले त्यो अभियान लिएर जान्छ।
5: डाक्टर साहब, विशेष महाधिवेशनबाट सहमहामन्त्री बन्नुभयो तपाईँ होइन, अब तपाईँको चाहिँ लाइन के हो? अब त महाधिवेशनमा के को तयारी गर्दै हुनुहुन्छ?
6: लाइन यही हो नि, म पदमा छँदैछु, चाहना सबैले गर्छन्। सहमहामन्त्री भएपछि महामन्त्री बनौँ भन्छन्, महामन्त्री भए उपसभापति बनौँ भन्छन्। तर चाहिँ के छ भने, अहिले म पदमा त छु, पदाधिकारी नै हुन्छु, तर हामीले सबैलाई मिलाएर पनि लैजानु पर्नेछ। सरसल्लाह हुन्छ, संवाद हुन्छ, सबैलाई अटाउने सहकार्य हुन्छ, त्यसको लागि चाहिँ हामी गम्भीर बहस र छलफल गर्नेछौँ मेरो उम्मेदवारी पदाधिकारीमा।
5: भनेपछि तपाईँ अहिले महामन्त्रीकै दौडमा चाहिँ हुनुहुन्छ डाक्टर साहब होइन?
6: दौडमै छु
5: ए महामन्त्रीको दौडमा, अब तपाईँ जिल्ला सङ्ग्रुलाजी होइन,
6: दौडमा त भइहाल्छ नि, नहुने कुरै छैन। तर मैले भनेको यो म भन्ने बेला छैन कि, सबै साथीहरूलाई चाहिँ कसरी हटाउने, कसरी लैजाने भन्ने कुरा यो कार्य समितिले पनि सोच्नु पर्छ।
5: त्यो सबै पार्टी सभापति गगन थापाजीले होइन डाक्टर साहब, तपाईँ चाहिँ सहमहामन्त्रीमै बस्नुहोस् भने चाहिँ तपाईँ ओके हुनुहुन्छ?
6: अब यो छलफल ल्याउँछ, तपाईँसँग दोस्रो संवाद
5: गर्छ होइन, नेता कार्यकर्ताहरूले तपाईँलाई पदाधिकारीमा चाहिँ देख्छन् होइन, सहयोग पनि गर्छन् होइन? सहयोग पनि गर्छन् होइन सबैले? हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। नेपाली कङ्ग्रेसका सहमहामन्त्री डाक्टर जिल्ला सङ्ग्रौला, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: 93.2 स्वदेश एफएम।
1: स्वदेश टाइम चेक। इस समय सूचक का साथमा
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 53 69 98 550 77 061 र 98 550 77 053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98 550 26 440
4: It's 7 o'clock अहिले 7 बजेको छ
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
0: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासक अधिकृत जनक थापाले बुधबारदेखि कार्यभार सम्हाल्नु भएको छ। माडी नगरपालिकामा आयोजित विशेष स्वागत कार्यक्रममा माडी नगर प्रमुख तारा कुमारी काजी महतो सहित नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरूले थापालाई स्वागत गर्नुभएको हो। नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी थापा यसअघि रूपन्देहीको सिद्धार्थ नगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो। यसअघि माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सर्वानिर्णय अनुसार तनहुको शुक्ला गण्डकी नगरपालिका सरुवा हुँदै गर्दा थापाको माडीमा सरुवा भएको हो। माडीका कृषि वैज्ञानिक डाक्टर भानेश्वर पोखरेल नेपाल कृषि अनुसन्धान परिषदको सदस्य पदमा नियुक्त हुनुभएको छ। नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय स्तरीय निर्णय अनुसार डाक्टर पोखरेललाई नार्कको सदस्य पदमा नियुक्त गरिएको हो। विदेशमा हासिल गरेको ज्ञान सिप र अनुभवलाई मात्रै क्षेत्रमा उपयोग गर्दै आउनुभएका डाक्टर पोखरेलले माडीमा कृषि तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आउनु भएको छ। विदेशी विलासिताको जीवन त्यागेर आफ्नै ठाउँमा रहेर विज्ञता र सामाजिक कर्म मार्फत योगदान गरिरहेको भन्दै उहाँलाई उहाँको नियुक्तिलाई स्थानीय स्तरमा प्रेरणादायी रूपमा लिएको छ। बागमती प्रदेश सरकारले माडी नगरपालिका साथ पोरिटोलमा चेपाङ समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण गरिरहेको छ। शहरी विकास तथा भवन कार्यालय हेटौडा मार्फत गत आर्थिक वर्षदेखि शुरू गरिएको बस्तीमा 40 आवासीय भवन निर्माण भइरहेका छन्।

नगरपालिका नम्बर 5 ब्रह्मपुरी स्थित दीपज्योति आमा समूहले 12,500 रुपियाँ सहयोग गरेको छ। समूहले बाढी पीड़ित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको हो। ज्येष्ठ नागरिक संघ माडीको पहिलो नगरस्तरीय अधिवेशनले झलकराम बरालको अध्यक्षतामा नयाँ नगरस्तरीय कार्य समिति गठन गरेको छ। माडी नगर कार्यपालिका कार्यालयको सभाहालमा ज्येष्ठ नागरिक संघ माडीको आयोजना तथा माडी नगरपालिकाको समन्वयमा सम्पन्न साधारण सभा तथा अधिवेशनबाट बराल अध्यक्षमा चयन हुनु भएको हो। नवनिर्वाचित समितिको उपाध्यक्षमा इन्द्रा देवी महतो र नरबहादुर राणा भाट, सचिवमा मित्रलाल पौडेल, सहसचिवमा टङ्क बस्ताकोटी र कोषाध्यक्षमा मञ्जु पाठक चयन हुनु भएको छ। यसै सदस्यहरूमा टोपाल अर्याल, प्रेम बहादुर जैसी, लेखना सुवेदी, दिलकुमारी महतो, मायादेवी बिक, प्रेम बहादुर गायक चयन हुनु भएको छ। एक सदस्य भने मनोनयन गर्न बाँकी रहेको जनाइएको छ। संघका संस्थापक अध्यक्ष सुरेश बहादुर थापाको अध्यक्षता तथा माडी नगर प्रमुख तारा कुमारी काशी महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर उप प्रमुख हेमप्रसाद महतो, माडीसाका वडा अध्यक्ष दिपेन्द्र राज पौडेल, माडीसाका वडा अध्यक्ष चन्द्रकुमारी बानिया, ज्येष्ठ नागरिक संघ चितवनका अध्यक्ष माधव शर्मा, घिमिरे लगायतको उपस्थिति रहेको थियो। आगामी असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म माडी नगरपालिका सहित देशैभर भारीदेखि धेरै वर्षा हुन सक्ने भन्दै माडी नगरपालिकाले सतर्कता अप्नाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 5 गते जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार उक्त अवधिमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। सोही अवधिमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत सतर्कताका लागि सार्वजनिक सूचना जारी गरेको छ। नगरपालिकाले विशेष गरी जोखिमयुक्त स्थान तथा खुला नदी किनारका बस्तीका बासिन्दालाई बढी चनाखो हुन आवश्यक सतर्कता अप्नाउन तथा सम्भावित विपदका लागि पूर्व तयारीका कार्य गर्न गराउन अनुरोध गरेको छ। नगरपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित सबैलाई मौसम सम्बन्धी सूचना तथा चेतावनीमा ध्यान दिन समेत आग्रह गरेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत चितवनमा गाउँ नगर अधिवेशन जारी छ। चितवनको एकमात्र महानगर भरतपुरको नेतृत्वका लागि मतदान जारी रहेको थियो, तर पदाधिकारी मध्ये महिला उपसभापति र सहसचिव भने निर्विरोध निर्वाचित भएका छन्। महिला उपसभापतिमा उम्मेदवारी दर्ता गराउनुभएकी कल्पना पौडेल र सहसचिवमा उम्मेदवारी दिनुभएका देवबहादुर थापा मगर निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैंडा जोगिएको 1042 दिन पुगेको छ। यसअघि विक्रम सम्बत 2080 कार्तिक 30 गते निकुञ्जको पूर्वी सेक्टरमा दुईवटा गैंडा एकै ठाउँमा खाल्टोमा पारेर तस्करले मारेका थिए। पूर्वी चितवनको खैरनी नजिक खगेन्द्र मल्ली पोस्टबाट 3 किलोमिटर दक्षिण पूर्वमा पर्ने निकुञ्जको चपरचुली इलाकामा तस्करहरूले दुईवटा गैंडालाई फरक फरक खाडलमा पारेर मारेका थिए। भरतपुर अस्पतालमा सामान्यतया 122 सर्पदंशका बिरामीको उपचार गरिएको छ। तीमध्ये 12 विषालु सर्पले डसेका छन्। अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाका अनुसार गत साउनमा 56, भदौमा 66 जना सर्पदंशका बिरामी आएका हुन्। दुई महिनामा 12 जनालाई एन्टी स्नेक भेनम प्रयोग गरिएको उहाँले बताउनुभयो। राष्ट्रिय खबरहरू नेपाली कम्युनिस्ट पार्टी नेकपाको पूर्व निर्धारित एकता महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ। मंगलबार केन्द्रीय कार्यालय पेरिस टाढामा बसेको केन्द्रीय संयोजन समिति बैठकले पूर्व निर्णयलाई लत्याउँदै विशेष जनअभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। बैठकले पार्टी र जनवर्गीय संगठनहरूको समायोजन, पार्टी सदस्यता वितरण तथा नवीकरण एवं पार्टी संगठन सुदृढीकरणका लागि 2 महिने विशेष जनअभियान सञ्चालन गर्ने निर्णय भएकाले महाधिवेशनले नहुने निश्चित भएको नेताहरू बताउँछन्। यसअघि वैशाखमा बसेको केन्द्रीय संयोजन समिति बैठकले आगामी मङ्सिर 11-15 एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो। नेपाली कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीलाई नयाँ जीवन दिन नीति, नेतृत्व र कार्यशैलीमा आमूल सुधार सहितको बहुआयामिक पुनर्गठनको प्रस्ताव अगाडि सार्नु भएको छ। सोमबारदेखि राजधानीमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा बुधबार आफ्नो लिखित धारणा राख्दै उपमहासचिव भट्टराईले वर्तमान चुनौती र पार्टीको बहुआयामिक पुनर्गठनका लागि प्रस्ताव शीर्षकमा लिखित धारणा प्रस्तुत गर्दै यस्तो माग गर्नुभएको हो। प्रतिनिधि सभामा निर्वाचनमा पार्टीले बेहोरीको पराजय, भदौ 23-24 घटनाक्रम र प्राकृतिक विपत्तिका सन्दर्भ जोड्दै उहाँले पार्टीलाई यथास्थितिवादी घेराबाट बाहिर निकाल्न निर्मम आत्मसमीक्षा र पुनर्गठन अनिवार्य रहेको स्पष्ट पार्नु भएको छ। यस्तो स्थितिमा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने उहाँको धारणा रहेको छ।
नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको प्रक्रिया अन्तर्गत अहिले देशभरका विभिन्न जिल्लामा पालिका स्तरीय अधिवेशनहरू शुरू भएका छन्। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार हालसम्म 58 जिल्लाका 512 पालिकामा अधिवेशनको प्रक्रिया

बढेको छ। सदस्य सचिव कटवालले वडा अधिवेशनको तुलनामा पालिका अधिवेशन केही जटिल र समय लाग्ने खालको भएको बताएका छन्। प्रधानमन्त्री मालेन्द्र शाह नोभेम्बर महिनामा भारत भ्रमणमा जाने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ। 23-25 नोभेम्बरका बीच मालेन्द्रको भ्रमण हुने गरी तयारी चलिरहेको समाचार भारतीय न्युज च्यानल आजतकले अनलाइन संस्करणमा प्रकाशन गरेको हो। मालेन्द्रको पहिलो विदेश भ्रमण अमेरिका भए पनि पहिलो औपचारिक द्विपक्षीय भने द्विपक्षीय विदेश भ्रमण भारत नै हुने समाचारमा उल्लेख गरिएको छ। रसुवाको बढेकोसी बाढीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले बुधबार माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 3-1 क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढीले बगाउन अघिको सिसिटिभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका हुन्। आफ्ना आफन्त खोजिदिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। नेपाल बार एसोसिएसनले नेपाल कानून आयोग ऐन 2063 संशोधन गर्न बनेको प्रस्तावित विधेयकप्रति गम्भीर आपत्ति जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमलाई पत्र पठाउँदै बारले विधेयकमा समेटेका केही प्रावधान र संरचनागत परिवर्तनप्रति असहमति व्यक्त गरेको हो। यसअघि केन्द्रीय कार्य समिति र सल्लाहकारहरूको संयुक्त बैठकको निर्णय अनुसार मन्त्रालयमा सुझाव पेश गरिसकिएको जानकारी दिँदै बारले परिमार्जित विधेयकले आयोगको स्वायत्ततामा आघात पुर्याउने उल्लेख गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा जिल्ला अधिवेशन सम्पन्न गर्दै प्रदेश अधिवेशनको तयारीमा जुटेको छ। राप्रपाले आगामी असोज 21 गते एकै दिन 7 प्रदेशको अधिवेशन गर्ने मिति तय गरेको छ। मङ्सिर 26-28 गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मशान्तभित्र भद्र जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ। सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बिपिम राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आगमनमा रोक लगाइने भएको छ। मनसुन प्रतिकारी कमाण्ड पोस्ट काभ्रे पालनसोकको बुधबार बसेको बैठकले गरेको निर्णय अनुसार असोज 8 गतेदेखि असोज 12 गते बिहानसम्म बिपी राजमार्गको काभ्रे खण्डमा बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाउने निर्णय गरिएको हो। अवश्य सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: रोजगार सम्बन्धी द रिभर ओभरसिज को सूचना।
1: दुबईको प्रतिष्ठित इशादाह एसिस्ट म्यानेजमेन्ट कम्पनीबाट हाउसकिपिङ 100 जना स्यालेरी 1200 दिराम, हेल्पर क्लिनर 100 जना स्यालेरी 1078 दिराम, कमिस सेफ कुक 100 जना स्यालेरी 1500 दिराम र एफएनबी क्यासियर 100 जना स्यालेरी 1500 दिराम भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्तै सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट फेस टु फेस यही असोज 11 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
0: शुल्क परामर्शका लागि सम्पर्क द रिभर ओभरसिज प्राली शाखा कार्यालय चितवन माडी, सम्पर्क 98426443211, 98142076704 र 98013589369।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनाऊ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
5: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
6: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
5: कहाँ गएर के सिप सिकौ भन त अब।
6: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-493-74 98510-61-356
5: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
1: मारी फ्लेक्स एन्ड कम्प्युटर
0: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
1: मारी फ्लेक्स एन्ड कम्प्युटर
0: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
1: मारी फ्लेक्स एन्ड कम्प्युटर
0: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: मारी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 056 50 10 60
3: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
4: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
3: घडेरीका विशेषताहरू
4: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
5: जग्गा धनी सिधा सम्पर्क 9871788254 र 9846590042
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार हैन भोक लागेको छैन तिमीहरुलाई
7: भोक त लागेछ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमै चित्त बुझाउन त होला नि
8: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिर जाऊ त्यतैतिर
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
9: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
10: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
9: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042211343 र 98184293
11: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना
12: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित वनको 26 वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ प्रथम इकाइ भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे दोस्रो इकाइ भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे तेस्रो इकाइ भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे चौथो इकाई भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे र पाँचौँ इकाई भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे
13: अध्यक्ष देवेन्द्र पौडेल कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवन

सफा र भित्र सुरु गरेको छ। पहिलोपटक 384 वटा लाइसेन्स सफा र मन्त्रालयले वितरणका लागि प्रदेश सरकारमा थत्का यातायात व्यवस्था कार्यालयलाई हस्तान्तरण गरेको हो। मधेसमा 8 वटा यातायात व्यवस्था कार्यालय छन्। पहिलोपटक वीरगंज यातायात व्यवस्था कार्यालयका 1172 वटा, जनकपुर यातायात व्यवस्था कार्यालयका 932 वटा, यातायात कार्यालय लाहानका 460 वटा, यातायात कार्यालय बर्दिवासका 303 वटा, गौर यातायातका 119 वटा, राजविराज यातायातका 52 वटा, मलङ्गुवा यातायातका 32 वटा र यातायात कलैयाका 11 वटा छापिएका छन्। चालू आर्थिक वर्ष 2083-84 को पहिलो दुई महीना साउन र भदौमा नेपालले भारतबाट 3.5 अर्ब रुपियाँ भन्दा बढी मूल्यको ताजा आलु, प्याज र गोलभेडा आयात गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार स्वदेशी उत्पादनले बजारको दैनिक माग धान्न नसक्दा दुई महिनाकै अवधिमा 1,16,000 टन भन्दा बढी यी तरकारी आयात गर्नुपर्ने को देखिएको हो। साउन र भदौमा मात्रै कुल 3.52 करोड 72,32,000 रुपियाँ बराबरको 1,16,641 टन आलु, प्याज र गोलभेडा नेपाल भित्रेको छ। यसरी भएको ठूलो परिमाणको तरकारी आयातबाट सरकारले कुल 31,76,82,000 रुपियाँ बराबर भन्सार राजस्व संकलन गरेको छ। यी तीनवटै कृषि उपज 100% भारतबाट मात्र आयात भएको छ। आयात भएका तरकारी मध्ये सबैभन्दा बढी रकम आलु खरिदमा बाहिरिएको छ। दुई महिनामा भारतबाट 1,85,72,15,000 रुपियाँ बराबरको 73,879 टन आलु आयात भएको छ। यति ठूलो परिमाणमा आलु भित्रिँदा सरकारले 16,72,97,000 रुपियाँ भन्सार राजस्व संकलन गरेको छ। आलुपछि सबैभन्दा धेरै रकम ताजा प्याज आयातमा खर्च भएको छ। दुई महिनाको छोटो अवधिमै नेपाली भान्साका लागि 1,47,55,39,000 रुपियाँ बराबरको प्याज भारतबाट भित्रिएको छ। परिमाणका हिसाबले 35,174 टन भन्दा बढी प्याज नेपाल भित्रिँदा सरकारको खातामा 13,28,47,000 बराबर राजस्व जम्मा भएको छ। यसै गरी भान्सामा दैनिक प्रयोग हुने ताजा गोलभेडा आयातमा पनि करोडौं रकम विदेशिएको छ। साउन र भदौमा मात्रै 19,44,78,000 रुपियाँ बराबरको 7,586 टन गोलभेडा भारतबाट खरिद गरिएको छ। नेपालमा प्राकृतिक विपदका समयमा आफ्नो ज्यानको बाजी लगाएर खोज तथा उद्धार कार्यमा खटिने सुरक्षा निकायको योगदानको उच्च कदर गर्दै सरकारले जल विद्युत आयोजनाहरूमा उनीहरूका लागि सेयर सुनिश्चितता प्रदान गर्ने भएको छ। विपदको जटिल र जोखिमपूर्ण अवस्थामा अहोरात्र खटिएर

शासनको प्रक्रिया समेत अघि बढाइएको विभागले जनाएको छ। भिसा रद्द हुनेहरूमा सिन्धुलीको मरिडमा खोलिएको मासु फ्याक्ट्रीमा काम गर्ने अनुमति लिएकाहरू छन्। त्यस्तै छेन्दुट्यान फूड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन जियान फूड्स प्राली नेपाल हिट प्रोस्टेट बफेलो मिट एक्सपोर्टमा कार्यरत 88 विदेशीको भिसा रद्द भएको छ। उनीहरूले एउटा कम्पनीको नाममा भिसा लिई भिसा उद्देश्य विपरीत अन्य काम गरेको दावी विभागले गरेको छ। पछिल्लो समय वाटरमेलन अर्थात खरबुजाको बिउको आयात अस्वाभाविक रूपमा वात्तै बढेको देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामै आयात परिमाण अघिल्लो वर्षको सोही अवधि भन्दा झण्डै 5 गुणाले बढेको छ। कुल परिमाणको 93% सुडानबाट आएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2082-83 समेत यसको आयात परिमाण अघिल्लो वर्षभन्दा 16 गुणा भन्दा बढी पुगेको थियो। चालू वर्षको पहिलो दुई महिनामा पनि सोही अवधि को आयात 4.6 गुणा छ। यो अवधिमा खरबुजाको बिउ आउने देशहरूमा समेत ठूलो फेरबदल देखिएको छ। गत वर्षको पहिलो दुई महिनामा नाइजेरिया र अफगानिस्तान प्रमुख थियो भने यस वर्ष सुडान एक्लैले 93% परिमाण आपूर्ति गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। भद्रपुरका भन्सार अधिकृत प्रभु नारायण मेहताका अनुसार गत असारमा प्रहरीले आयातित खरबुजाको बिउ पक्राउ गरेर उक्त भन्सार कार्यालयमा बुझाएको छ। सो बिउ दावी गर्न कार्यालयले सूचना प्रकाशित गरे पनि दावी गर्न कोही नआएको समेत बताइएको छ। राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार नेपालमा करिब 2500 हेक्टरमा मात्र खरबुजा खेती हुने गरेको छ। यो अघिल्लो आर्थिक वर्ष 2082-83 तथ्याङ्क हो। प्रति हेक्टर 30-40 टनसम्म उत्पादन हुने गरेको केन्द्रले जनाएको छ भने हाल आयातित ठूलो परिमाणको बिउ नेपालमा खपत हुने कुनै सम्भावना नै नरहेको समेत बताइएको छ। लघु वित्त वित्तीय संस्थाहरूमा कर्जा गुणस्तर पुँजी कोषको दबाव बढ्दै गएको छ। न्यूनतम पुँजी कोष कायम गर्न नसक्दा नेपाल राष्ट्र बैङ्कको शीघ्र सुधारात्मक कारवाहीमा परेका लघु वित्तको संख्या 10 पुगेको छ। राष्ट्र बैङ्कले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा 4 लघु वित्तलाई पिसिएमा राखिसके संस्थाहरूको संख्या बढेको हो। यसअघि पिसिएमा रहेको आरम्भ 44 लघु वित्तलाई कारवाहीबाट फुकुवा गरिएको राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख गरिएको छ। सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्री परिषदको असोज 2 गतेको निर्णय अनुसार काठमाडौँ महानगरपालिका 14 श्रेष्ठलाई बढीमा 4 वर्षका लागि अध्यक्ष नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले बुधबार सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। व्यापारिक कारोबारमा सामान वा सेवा बिक्री गरेपछि लामो समयसम्म रकम नउठ्ने अर्थात् उधारोमा फस्ने समस्या समाधानका लागि उधारो नतिर्नेको बैंक खाता अचल सम्पत्ति वा लाभांशसम्म रोका गर्न सकिने कडा कानूनी ढाँचा प्रस्ताव गरिएको छ। नेपाल चेम्बर अफ कमर्सले तयार पारेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहलाई बुझाएको व्यापारिक उधारो रकम असुली विधेयक 2083 प्रारम्भिक मसौदामा यस्ता प्रावधानहरू समेटिएका छन्। त्यस्तै मन्त्री शाहलाई बुझाइएको उक्त विधेयकको मसौदामा उधारो असुलीलाई द्रुत र प्रभावकारी बनाउन 30 दिनभित्र निर्णय गर्ने असुली समिति गठन, संक्षिप्त अदालती प्रक्रिया, भ्याट संयोजन र असुल नभएको रकमलाई खराब ऋण ब्याड डेप्टका रूपमा कर योग्य आयबाट कटी गर्न पाउने जस्ता दूरगामी विषय समेत उल्लेख गरिएका छन्। विराटनगर ठूलो मात्रामा नेपाल भित्रिरहेको खरबुजाको बिउको खपत कहाँ हुन्छ भन्ने अनिश्चित भइरहँदा झापाको भद्रकोटबाट प्रहरीले बरामद गरेको करिब 38 टन बिउको विषयमा प्रहरी र व्यवसायी बीच विवाद बढेको छ। भन्सार छली गरेर नेपाल भित्रिएको आशंकामा प्रहरीले बरामद गरेको उक्त बिउ कानूनी रूपमा आयात गरिएको दावी गर्दै व्यवसायीले विराटनगर उच्च अदालतमा रिट समेत दायर गरेका छन्। भद्रपुरमा बरामद 38 टन खरबुजाको बिउ विवादमा परेको छ। आयातकर्ता व्यवसायी समेत अदालतमा पुगेका छन्। र नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्क अनुसार अमेरिकी डलर 1 को खरिद दर 152.99 रुपियाँ र बिक्री दर 153.49 रुपियाँ निर्धारण गरिएको छ। अस्ट्रेलियन डलर 1 को खरिद दर 108.28 रुपियाँ, बिक्री दर 108.70 रुपियाँ, क्यानेडियन डलर 1 को खरिद दर 108.56 रुपियाँ र बिक्री दर 108.98 रुपियाँ तोकिएको छ। हस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
2: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरमेट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 491 95 225।
6: दुबईमा रोजगार सम्बन्धी द रिभर ओभरसिजको सूचना।
3: दुबईको प्रतिष्ठित इशादाहा एसिस्ट म्यानेजमेन्ट कम्पनीबाट हाउसकिपिङ 100 जना, स्यालेरी 1200 दिराम, हेल्पर क्लिनर 100 जना, स्यालेरी 1078 दिराम, कमिस सेफ कुक 100 जना, स्यालेरी 1500 दिराम र एफएनबी क्यासियर 100 जना, स्यालेरी 1500 दिराम भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्तै सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट फेस टु फेस यही असोज 11 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
6: शुल्क परामर्शका लागि सम्पर्क द रिभर ओभरसिज प्राली शाखा कार्यालय चितवन माडी। सम्पर्क 98426 43 211, 98142076 04 र 98013 5369।
7: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
8: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63 172 र 98452 12 206।
8: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

भाई कहाँ जान्छ मेरा बादुरे भकारीका धान मेरा बादुरे भकारीका धान मेरा बादुरे झिक्छु सुकाउँछु मेरा बादुरे।

0: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
6: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै। म गए, रिस उठ्ने।
7: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
8: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
0: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
8: प्रोप्राइटर नरेश महतो, गीता महतो।
0: सम्पर्क 97625-73089, 98074-46182 र 98495-95225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौं जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: ए कालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: सम्पर्क 98550 51584 98651 94998।

0: दिस टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7071 र 0855 5570 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4395 580 र 0855 5570 46
0: It's 9 o'clock. अहिले 9 बजेको छ.
4: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. देशभर झरी केही ठाउँमा मुसलधारे वर्षा आजदेखि पानी पर्ने क्रम झनै बढ्ने पालिकासँगको समन्वयमा विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न मन्त्रालयको आग्रह अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका महासचिवसँग भेट गर्ने महासभामा सम्बोधन भोलि परराष्ट्र मन्त्री खनालद्वारा G7 बैठकमा अन्तर्राष्ट्रिय सहयोग माग फ्लाई दुबईको दुबई पोखरा दुबई उडान सुरु यात्रुहरूलाई सहजतासँगै खर्च घट्ने एआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा डिजिटल पूर्वाधारको सुरक्षाबारे गम्भीर चिन्ता र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्ने नेपाल खबरमा अब पूरा खबर. गैरातीदेखि देशका धेरै ठाउँमा झरी पर्न शुरू भएको छ. बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो. भोलिदेखि आइतबारसम्म ठूलो पानी पर्ने पूर्वानुमान भए पनि केही ठाउँमा गैरातीदेखि नै मुसलधारे पानी पर्न थालेको छ. गैराती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको हो. पछिल्लो 24 घण्टामा पाल्पामा 160 मिलिमिटर र कपिलवस्तुमा 125 मिलिमिटर भन्दा धेरै पानी परेको छ. 24 घण्टामा 100 देखि 200 मिलिमिटर पानी परे धेरै भारी वर्षा र 200 मिलिमिटर भन्दा बढी पानी पर्यो भने त्यसलाई अति भारी वर्षा भनिन्छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ्नेछ. केही ठाउँमा मुसलधारे र आरीघोप्टे वर्षाको सम्भावना छ. मौसम एकछिन खुल्ले जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्. मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ. मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरी समेत चल्ने सम्भावना छ. अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ. आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने खोला तथा नदीमा बाढ़ी आउने सम्भावना छ. त्यसैले हवाई सड़क यातायात प्रभावित हुन सक्ने पूर्वानुमान छ. सम्भावित जोखिमबाट बस्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ. यसैबीच आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ. लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर एक्कासी बढ्ने पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँमा डुबान तथा हिमाली भेगमा अत्यधिक हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ. यस्तै बाढ़ी आएका बेला टिकटक नबनाउन भिडियो नखिच्न र खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ. जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको छ. यसैबीच ठूलो वर्षाको सम्भावना रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ. मौसम विभागले देशका विभिन्न ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको भन्दै मन्त्रालयले अस्पताललाई आवश्यक व्यवस्थापन सहित तयारी अवस्थामा रहन भनेको छ. निरन्तर वर्षाका कारण बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदबाट दुर्घटना चोटपटक र जनस्वास्थ्य सम्बन्धी समस्या बढ़न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य संस्थालाई सतर्क रहन आग्रह गरेको हो. मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्नु भनेको छ. साथै आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन र विपदका समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएको छ. शिक्षा तथा खेलकुद मन्त्रालयले ठूलो वर्षा हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 12 o'clock. Ahile 12 bajeko cha.
4: Solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गण्डकी र लुम्बिनी प्रदेशमा बाढीको उच्च जोखिम, आजदेखि पानी पर्ने क्रम झनै बढ्ने। 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू, दशैं अघि नै सुनवाई प्रक्रिया सम्पन्न गर्ने। पोखरा दुवै नियमित उडानबाट पर्यटन व्यवसाय उत्साहित, समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण हुने। राष्ट्रसंघ महासभामा अमेरिकी धम्की प्रति इरानको कडा प्रतिक्रिया, दुई देशबीच युद्ध अन्त्यका लागि साइडलाइन वार्ता। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज देशका विभिन्न ठाउँका साना नदी तथा खोलामा पानीको वहाव उल्लेख्य बढ्ने र केही जिल्लाहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ आसपासका जिल्ला भई बहने ससाना नदी तथा खोलामा पानीको वहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम छ। छोटो समयमा ठूलो वर्षा हुँदा साना नदी, खोला तथा खरेमा पानीको वहाव एक्कासी बढ्न सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। त्यसै गरी ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लामा बाढीको जोखिम छ। त्यसै गरी सिन्धुली, ओखलडुङ्गा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, त्यसै गरी मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, नलपरासी पूर्व र पश्चिममा पनि बाढीको जोखिम छ। त्यस्तै रूपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, पश्चिम, त्यसै गरी रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट जिल्ला र कालीकोट तथा आसपासका जिल्लामा बहने ससाना नदीको बहाव पनि बढ्ने सम्भावना छ। आज देशका विभिन्न 60 भन्दा बढी जिल्लामा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ। वर्षाको समयमा पानीको बहाव एक्कासी बढ्न सक्ने भएकाले खोला तथा नदीमा नजान, जोखिमयुक्त ठाउँमा विशेष सावधानी अपनाउन सुझाव दिएको छ। यसैबीच यति बेला लुम्बिनी प्रदेशदेखि पूर्वका सबैजसो ठाउँमा वर्षा भइरहेको छ। पश्चिम कर्णाली र सुदूरपश्चिम प्रदेशको तुलनामा पूर्वतिर बढी वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ्नेछ। केही ठाउँमा मुसलधारे र आरीघप्टे वर्षाको सम्भावना छ। मौसम एकछिन खोले जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। संसदीय सुनवाई समितिले सरकारले विभिन्न 13 देशका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। आज बसेको समितिको बैठकले प्रस्तावित राजदूतको योग्यता, कार्यक्षमता, योजना र उनीहरू विरूद्ध आउन सक्ने उजुरीलाई आधार बनाएर सुनवाई प्रक्रियालाई दशैं अगाडि नै सम्पन्न गर्ने गरी कार्यतालिका तय गरेको छ। समितिका सभापति बोध नारायण श्रेष्ठका अनुसार सुनवाई प्रक्रियालाई प्रभावकारी र छिटो बनाउन 3 समानान्तर आधारमा काम गरिनेछ, जसमा प्रस्तावित राजदूतको शैक्षिक योग्यता, बायोडाटा, उनीहरूले प्रस्ताव गर्ने कार्ययोजना र नागरिक तहबाट प्राप्त हुने उजुरीहरू समावेश छन्। समितिले यी विषयको अध्ययन कार्यलाई तीव्रता दिएको छ। फ्लाई दुबईले पोखरा दुबई नियमित व्यावसायिक उडान शुरू गरेसँगै पोखराका पर्यटन व्यवसाय उत्साहित भएका छन्। हिजोदेखि शुरू भएको नियमित उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्नका साथै पर्यटन, व्यापार तथा रोजगारीका क्षेत्रमा नयाँ अवसर सृजना गर्ने व्यवसायहरूको अपेक्षा छ। दुबईबाट पोखरा आएका यात्रुको स्वागत तथा पोखराबाट दुबई जाने यात्रुको विदायका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो चहलपहल देखिएको थियो। जनप्रतिनिधि, सरकारी अधिकारी, पर्यटन व्यवसाय तथा आम नागरिक विमानस्थल पुगेका थिए। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै 4.5 घण्टाको उडानपछि फ्लाई दुबईको बोइङ 737 म्याक्स 8 जहाज हिजो बेलुकी 6:19 पोखरा विमानस्थलमा अवतरण गरेको थियो। 113 यात्रु लिएर आएको जहाजलाई विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको थियो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा दुबई सिधा हवाई उडानले पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण अवसर रहेको बताउनु भएको छ। डोल्पा जिल्लाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको एउटा पाङ्ग्रा खुस्किएको छ। नेपालगंजबाट 13 जना यात्रु सहित गएको जहाज आज बिहान अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पाङ्ग्रा खुस्किएको हो। पाङ्ग्रामा सामान्य समस्या देखिएको र अरू कुनै ठूलो क्षति नभएको डोल्पाका प्रमुख जिल्लाधिकारी जुनु हमाल ढकालले उज्यालोलाई जानकारी दिनुभयो। प्रतिकूल मौसमका कारण अरू उडान पनि भएका छैन। सामान्य दुर्घटना भएकाले जहाज धावन मार्गमै रहेको र यसको प्राविधिक जाँच भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा अमेरिकाले नेपाललाई झण्डै 4.5 अर्ब रुपियाँ सहयोग गर्ने, सुन चाँदीको भाव आज घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन

तेलङ्गानामा 90 MHz एथेन्जेल हामीले गण्डकी र लुम्बिनी प्रदेशमा बाढीको उच्च जोखिम आजदेखि पानी पर्ने क्रम अझै बढ्ने 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू पोखरा दुवै नियमित उडानबाट पर्यटन व्यवसाय उत्साहित लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्दै हुनुहुन्छ। उहाँले भोलि नेपाली समयअनुसार बिहान राष्ट्रसंघीय महासभाको 81औं सत्रलाई सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालले जोड़ दिएको छ। अमेरिकाले बाढीपछिको पुनर्निर्माण तथा प्रभावित समुदायको राहत र पुनरुत्थानका लागि नेपाललाई 3 करोड 10 लाख अमेरिकी डलर अर्थात 4 अर्ब 60 करोड रुपियाँ सहयोग गर्ने भएको छ। राष्ट्रिय संघको 81औं महासभामा सहभागी हुने क्रममा न्यूयोर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालसँग हिजो भएको भेटमा राजनैतिक मामिला सम्बन्धी अमेरिकी उपविदेश मन्त्री एलिसन होकरले यो सहयोगबारे जानकारी गराउनु भएको हो। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,200 रुपियाँले घटेर 2,79,100 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,300 रुपियाँ थियो। यस्तै आज चाँदी तोलामा 165 रुपियाँले घटेको छ। हिजो तोलाको 4,815 रुपियाँमा कारोबार भएको चाँदी आज 4,650 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा शुरू भएको छ। केन्द्रीय कमिटिको बैठक चलिरहेको अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावहरूलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी छ। पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूबाट प्राप्त रचनात्मक सुझावलाई अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा समेटेर त्यसलाई अन्तिम रूप दिने कार्यलाई बैठकले प्राथमिकतामा राखेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएपछि इरानले अमेरिकी दबाव सामुन नझोक्ने र थप आक्रमण भए कडा प्रतिकार गर्ने जनाएको छ। राष्ट्रसंघको 81औं महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा इरान विरूद्ध थप कठोर कदम चाल्ने विषयमा आफूले महत्वपूर्ण निर्णय गर्नुपर्ने बताउनु भएको थियो। इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। त्यसको भोलिपल्ट हिजो महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसुद पेजेस्केनले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिलाई दबाव र बल प्रयोगको मानसिकताको संज्ञा दिँदै इरानी नागरिक कुनै पनि दबाव सामु नझुक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघको महासभाको साइड लाइनमा अमेरिका र इरानबीच मध्यस्थता मार्फत अप्रत्यक्ष वार्ता पनि भइरहेका छन्। अमेरिकी विशेष दूत स्टिव विटकफका अनुसार दुवै पक्षबीच लामो छलफल भएको छ र मध्यस्थकर्ताहरूले वार्तालाई निरन्तरता दिने बताइएको छ। अब खेल खबर। जापानको आइसी नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समूह चरणको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजे हुनेछ। 4 टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गण्डकी र लुम्बिनी प्रदेशमा बाढीको उच्च जोखिम। आजदेखि पानी पर्ने क्रम अझै बढ्ने। 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू। 10 अघि नै सुनवाई प्रक्रिया सम्पन्न गर्ने। पोखरा दुवै नियमित उडानबाट पर्यटन व्यवसाय उत्साहित। समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण। राष्ट्रसंघ महासभामा अमेरिकी धम्कीप्रति इरानको कडा प्रतिक्रिया। दुई देशबीच युद्ध अन्त्यका लागि साइड लाइन वार्ता। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। ठूलो पानी परेको बेला सकेसम्म लामो दूरीको यात्रा नगरौं।

0: क्षयरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
2: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
1: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भैरवपुर चितवनको 26 वार्षिक साधारण सभा तथा इकाई भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। प्रथम इकाई भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 बिहान 11:00। दोस्रो इकाई भेला माडी 1 आधारभूत विद्यालय रत्नपुरी असोज 10 बिहान 11:00। तेस्रो इकाई भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 बिहान 11:00। चौथो इकाई भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 बिहान 11:00 र पाँचौँ इकाई भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 बिहान 11:00।
3: अध्यक्ष देवेन्द्र पौडेल कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवन।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।

0: सुनिरहनु भएको छ स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: ओहो ल ल ल क्यामेराम्यान खसेछ हेतेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस पनि छैन, ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
2: पर्ख दीपक,
1: किन
2: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
1: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
3: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी इसीजी सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-8853-5189-53।
6: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
6: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जल सतह बढ्ने पूर्वानुमान गरिएको छ। जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जल विज्ञान तथा जल स्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले उक्त अनुमान गरेको हो। महाशाखाका बाढीविद चौरा जोशीले गोसे, नारायणी, कर्णाली, महाकाली लगायत प्रमुख नदी तथा सहायक नदीमा जल सतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। महाशाखाले जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनले कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीमा पनि जलसतह बढ्ने सम्भावना रहेको जनाएको छ। पूर्वानुमान अनुसार कोशीका सप्तकोशी, तमोर, अरुण, दुष्कोशी, तामाकोशी र सुनकोशी लगायत नदीमा आगामी पाँच दिन जलसतह उल्लेख्य बढ्ने सम्भावना छ। नारायणीका नारायणी, त्रिशुली, बुढी गण्डकी, मर्स्याङदी, सेती तथा काली गण्डकी नदीमा पनि जलसतह बढ्ने पूर्वानुमान छ। त्यसै गरी कर्णालीका कर्णाली, भेरी, तिला तथा पश्चिम सेती, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगङ्गा, पश्चिम राप्ती र बबई नदीमा जलसतह बढ्ने जनाइएको छ। महाशाखाका अनुसार केही दिन तथा जलधारमा आकस्मिक बाढीको जोखिम रहेको छ। आज ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लामा ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने केही स्थानमा आकस्मिक बाढीले सम्भावना रहेको बुलेटिनले उल्लेख गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। हालसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी 15 अर्ब 50 करोडभन्दा बढी मौजात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हाल प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा हाल 11 अर्ब 63 करोड 80 लाख 980 हजार 291 र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2 करोड 54 लाख 47 हजार 545 अमेरिकी डलर मौजात छ। सबै खातामा गरी 15 अर्ब 53 करोड 24 लाख 42 हजार 962 मौजात छ। सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार पछिल्लो 24 घण्टामा कोषमा 20 करोड 72 लाख 56 हजार 931 जम्मा भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौं।
3: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब बाँकी खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा व्याप्त सरुवा र बढुवाको अस्वस्थ अभ्यासप्रति चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नातागोता र नजिकका मानिसहरूबाटै हुने स्वार्थ प्रेरित दबावलाई रोक्न सरकारले तत्काल स्वायत्त सरुवा बोर्ड गठन गर्नुपर्ने माग गर्नुभएको छ। सांसद आचार्यले आफू राजनीतिमा आएपछि सबैभन्दा बढी दबाव सरुवा र बढुवाका लागि झेल्नु परेको तितो यथार्थ रहेको बताउनुभयो। सुशासन र पारदर्शिताको ठूलो कुरा गर्नेहरू नै व्यक्तिगत स्वार्थका लागि शक्तिको केन्द्र धाउने गरेको भन्दै उहाँले व्यङ्ग्य समेत गर्नुभयो। र वीरगञ्ज स्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले शैक्षिक सत्र 2082 सम्पूर्ण प्रथम वर्षका स्नातोत्तर आवासीय चिकित्सकहरूको सम्पूर्ण शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगित गरेको छ। कलेज प्रशासनले आज सूचना जारी गर्दै सम्पूर्ण शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगित गरिएको जानकारी दिएको हो। कलेजले हालको शैक्षिक तथा संस्थागत स्थितिलाई दृष्टिगत गरी चिकित्सकहरूलाई फिर्ता बोलाइदिन त्रिभुवन विश्वविद्यालय चिकित्सक शास्त्र अध्ययन संस्थासँग औपचारिक अनुरोध गरिसकेको समेत जनाएको छ। अर्को सूचना जारी नभएसम्मका लागि प्रथम वर्षका आवासीय चिकित्सकहरूको कक्षा क्लिनिकल पोस्टिङ विभागीय प्रशिक्षण वार्ड तथा इमर्जेन्सी ड्युटी लगायतका सम्पूर्ण गतिविधिहरू तत्काल प्रभावबाट स्थगित रहने कलेजले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ। साथै कलेजले प्रथम वर्षका सम्पूर्ण स्नातोत्तर आवासीय चिकित्सकहरूलाई सूचना जारी भएको 12 घण्टाभित्र छात्रावास क्वार्टर वा अन्य आवासीय सुविधा खाली गर्न कडा निर्देशन दिएको छ। चिकित्सकहरूले आफूसँग रहेको कलेजको सम्पूर्ण सम्पत्ति छात्रावास र प्रशासन कार्यालयमा बुझाइ तोकिएको समयभित्र आवासीय परिसरबाट आफ्ना व्यक्तिगत सामान समेत हटाइसक्नुपर्नेछ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्ट बाटो निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
4: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453728852 र 9800658852 नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
7: 24 घन्टा इमर्जेन्सी सेवा
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
7: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
4: भेन्टिलेटर सेवा
7: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 18853 518953
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0828 40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर् त तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइनलाई टेकमाइनलाई
5: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना
6: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित वनको 26 वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ प्रथम इकाइ भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे दोस्रो इकाइ भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे तेस्रो इकाइ भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे चौथो इकाइ भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे र पाँचौँ इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे
7: अध्यक्ष देवेन्द्र पौडेल कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवन
8: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
9: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी 7 किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
8: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98-042-21-343 र 98-184-29-230
10: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। मौसम पूर्वानुमान महाशाखाले आजदेखि चार दिनसम्म वर्षा हुने अनुमान सार्वजनिक गरेपछि सम्भावित ठाउँमा पूर्व सचेतना अपनाइएको छ। धेरै वर्षा हुने आकलन गरिएको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो। नदी तटीय क्षेत्रमा सुरक्षाकर्मीले माइकिङ गर्न थालेका छन्। बागमती प्रदेशका रोसी, कोसी, सुनकोसी, त्रिशुली, इन्द्रावती, मधेसका बलालन खोला, बिहुल खोलाका तटीय क्षेत्रका साथै काठमाडौँ उपत्यका नदी तटीय क्षेत्रमा सचेतना गराउने काम भइरहेको प्रहरी प्रवक्ता डिआइजी अभि नारायण काफ्लेले बताउनुभयो। सुरक्षा निकायहरूले वर्षाका कारण देशभरका 649 ठाउँलाई जोखिमपूर्ण स्थान पहिचान गरेका छन्। धेरै जोखिम देखिएको लुम्बिनी र गण्डकी प्रदेशमा प्रहरी प्रधान कार्यालयले थप मद्दत पुर्याउन पठाएको छ। नेपाल प्रहरी विपद प्रतिकार्य तथा तालिम केन्द्रबाट तालिम प्राप्त सुरक्षाकर्मी थप मद्दतको रूपमा लुम्बिनी र गण्डकीमा पठाइएको डिआइजी काफ्लेले बताउनुभयो। प्रहरी बलका 11,763 फौज जोखिमपूर्ण क्षेत्रमा परिचालन गरिएको छ। विपद व्यवस्थापनले तालिम गरेका सुरक्षाकर्मी जोखिमपूर्ण क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी प्रवक्ता डिआइजी नेत्रबहादुर कार्कीले बताउनुभयो। सशस्त्र प्रहरीले जोखिम देखिएका ठाउँमा 82 ऱ्याप बोट र 53 मोटर बोट तयारी अवस्थामा राखेको छ। बोट सहितका तालिम प्राप्त गोताखोर र मेडिकल टिम जोखिमपूर्ण क्षेत्रमा परिचालन गरिएको डिआइजी कार्कीले जानकारी दिनुभयो। काभ्रे पलाञ्चोकमा सम्भावित भारी वर्षासँगै बाढी पहिरोको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको काभ्रे पलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आगमन रोक्ने निर्णय गरिएको छ। मनसुन प्रतिकार्य कमान्ड पोस्ट काभ्रे पलाञ्चोकको असोज 7 गते बसेको बैठकले असोज 8 गतेदेखि 12 गते बिहान 5 बजेसम्म बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म बिपी राजमार्गको काभ्रे खण्डमा सवारी आगमन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। कतारको दुहा हुँदै काठमाडौँ आएको 82 मोहम्मद चेरा थोडी छन्। उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। उनको साथबाट 536 ग्राम सुन बरामद भएको प्रहरीले बताएको हो। कतारबाटै आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको 5 रौता नगरपालिका एक पिपर पार्टीका 33 अनिस अन्सारी छन्। उनको साथबाट 69.6 ग्राम सुन बरामद भएको छ। दुवैजनालाई सुन सहित प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। झापाको मेची नगर स्थित एक बंगुर फार्मबाट गाडिएको अवस्थामा मानव कंगाल फेला परेको छ। ललितपुरबाट बेपत्ता भएका एक व्यक्तिको खोजी तथा अनुसन्धानका क्रममा प्रहरीले उत्खनन गर्दा उक्त कंगाल फेला परेको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ललितपुरको साबिक मडीखेल हाल महागङ्गा गाउँपालिका एकका दिलनाथ बर्जगाई र 2081 कार्तिक 29 गतिदेखि मेची नगर नगरपालिका छ कागड भिट्टाबाट बेपत्ता भएका थिए। उनी बेपत्ता भएपछि श्रीमती तुलासा बर्जगाईले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएकी थिइन्। अनुसन्धानका क्रममा दिलनाथसँगै उठबस गरेका म्याग्दी घर भई हाल मेची नगर 10 बस्ने 45 वर्षीय राम भनिने गुप्तबहादुर सिंहमाथि शङ्का लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोधपुछका क्रममा सिंहले देखाएको ठाउँको आधारमा प्रहरीले बुधबार मेची नगर 7 पान्सा खोलामा उत्खनन गरेको थियो। सिंहले स्थानीय जयप्रसाद तिवारीको जग्गा भाडामा लिएर बङ्गुर फार्म सञ्चालन गर्दै आएका थिए। स्थानीय बासिन्दा जनप्रतिनिधिहरूको रोहबरमा जेसिबी प्रयोग गरी बङ्गुर फार्मभित्र उत्खनन गर्दा मानव आकृतिको कंगाल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बरामद कंगाललाई परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ भने डिएनए परीक्षणका लागि नमुना केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेन विरुद्धको युद्धमा 47 देशका नागरिकलाई लडाकुका रूपमा प्रयोग गरिरहेको दावी गरेको छ। संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उनले रुससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको जानकारी दिए। जेलेन्स्कीका अनुसार घाना नेपाल भारत लगायतका विभिन्न देशका नागरिक रुसी पक्षबाट युक्रेन विरुद्धको युद्धमा संलग्न छन्। उनले सन् 2025 रुसको क्रुस क्षेत्रबाट पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई हालै दक्षिण कोरिया पठाएको बताए। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना, मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
4: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
1: घडेरीका विशेषताहरू:
4: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
5: जग्गा धनी सिधा सम्पर्क 98172254 र 98456-90042।

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। देशभर वर्षा, 649 जोखिमपूर्ण स्थान पहिचान, 11,000 सशस्त्र प्रहरी परिचालन। प्रमुख नदीमा जलसतह बढ्ने चेतावनी, बीपी राजमार्ग बन्द आज रातिदेखि भोलि बिहानसम्म, पृथ्वी राजमार्गमा पनि सवारी सञ्चालनमा रोक। भारी वर्षा हुने भएपछि नदी तटीय क्षेत्रका राजमार्ग बन्द गर्ने सरकारको तयारी, भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी, प्रधानमन्त्री राहत कोषमा 15 अर्ब बढी संकलन। अदालतको भूमिकालाई लिएर संसदमा राष्ट्रपा एमाले सांसदबीच सधैँ जसो वाद विवाद, अदालतलाई कमजोर बनाउने गरी सत्ता पक्षका सांसदबाट अभिव्यक्ति आइरहेको एमालेको आरोप, आधा किलो सुन सहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ। सीएनएन सहित 3 संचार माध्यमलाई व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो, रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लडाकुका रूपमा प्रयोग गरिरहेको राष्ट्रपति जेलेन्स्कीको दावी। र जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता 2026 टेबल टेनिसको पुरूष एकल विधामा नेपालका खेलाड़ी पराजित, खेलाड़ी द्वय रूबिन महर्जन र समीर कपाली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिए।

0: LG ले ले आयो नया LG Essential Series, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में LG, LG लाइफ्स गुड।
1: यो हो नेपाली रेडियो,
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। देशभर वर्षा, जनजीवन प्रभावित सम्बन्धी खबरबाट। मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव र बंगालको खाड़ीमा विकसित गहिरो न्यूनचापीय प्रणालीले देशभरको जनजीवन प्रभावित भइरहेको छ। काठमाडौँ उपत्यका सहित देशभर आज बिहानैदेखि वर्षा जारी छ। बिहिबार बिहानैदेखि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिममा आंशिक बदली छ भने कोशी, मधेश र बागमतीका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा भइरहेको छ। बंगालको खाड़ीमा रहेको गहिरो न्यूनचापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा तट पार गरेर उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यसको प्रभाव नेपालमा पनि परेको छ। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै मधेस प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ। लगातार वर्षाका कारण नदी तथा खोला नालामा जलसतह बढ्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा सड़क अवरूद्ध हुने जोखिम छ। त्यसैले सतर्कता अपनाउन महाशाखाले आग्रह गरिरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आजदेखि चार दिनसम्म वर्षा हुने अनुमान सार्वजनिक गरेपछि सम्भावित ठाउँमा पूर्व सचेतना अपनाइएको छ। धेरै वर्षा हुने आकलन गरिएको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नदी तटीय क्षेत्रमा सुरक्षाकर्मीले माइकिङ गर्न थालेका छन्। बागमती प्रदेशका रोशी, सुनकोशी, त्रिशुली, इन्द्रावती, मधेसका बलान खोला, बिहुल खोलाका तटीय क्षेत्रका साथै काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रमा सचेतना गराउने काम भइरहेको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। सुरक्षा निकायले वर्षाका कारण देशभरका 649 ठाउँलाई जोखिमपूर्ण स्थान पहिचान गरेका छन्। धेरै जोखिम देखिएको लुम्बिनी र गण्डकी प्रदेशमा प्रहरी प्रधान कार्यालयले थप मदत पठाएको छ। नेपाल प्रहरी विपद प्रतिकार्य तथा तालिम केन्द्रबाट तालिम प्राप्त सुरक्षाकर्मी थप मदतको रूपमा लुम्बिनी र गण्डकीमा पठाइएको डीआईजी काफ्लेले जानकारी दिनुभएको छ। काभ्रे पलाञ्चोकमा सम्भावित भारी वर्षासँगै बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे पलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय भएको छ। मनसुन प्रतिकार्य कमाण्ड पोस्ट काभ्रे पलाञ्चोकको बैठकले असोज 8 गतेदेखि 12 गते बिहान 5 बजेसम्म, बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। यस्तै अविरल वर्षाका कारण बाढ़ी पहिरो र डुबानको उच्च जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ। जल तथा मौसम विज्ञान विभागले धादिङ र आसपासका क्षेत्रमा आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेसँगै यात्रु र सवारी साधनको सुरक्षालाई सुनिश्चित गरेर यो निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रशासनले जारी गरेको सूचना अनुसार आज राति 8 बजेदेखि शुक्रबार बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनको आवागमन बन्द भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद जगदीश खरेलले मौसम पूर्वानुमान महाशाखाले तीन दिन भारी वर्षाको अनुमान गरेकाले सतर्क रहन आग्रह गर्नुभएको छ। रासपाका प्रवक्ता समेत रहनुभएका सांसद खरेलले पहिरोको जोखिम रहने बताउनुभयो। सरकार नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिएको छ। असोज 9, 10 र 11 गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी सरकारले गरेको छ, उहाँले भन्नुभयो। सम्भावित जोखिमबारे तीनै तहका सरकारले काम गर्नुपर्ने उहाँको भनाइ छ। सुरक्षाकर्मी, राजनैतिक दलका युवा खोजी उद्धारको सम्भाव्य जोखिमबारे तयारी अवस्थामा रहन उहाँले आग्रह गर्नुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र। तर पनि मन रुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबैका खातामा 15 अर्ब 50 करोड़ भन्दा बढी मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैंकमा हाल 11 अर्ब 63 करोड़ 80 लाख 980,291 र हिमालय बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा 2,54,47,546 अमेरिकी डलर मौजदात रहेको छ। सबै खातामा गरी 15 अर्ब 53 करोड़ 24,42,962 मौजदात रहेको छ।

0: भन्नका लागि संसदमा बोल्दैछौ, नेउपानेले भन्नुभएको छ। आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। कतारको दुआ हुँदै काठमाडौँ आएका 42 वर्षीय मोहम्मद चेरा थोडी रहेका छन्। उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट 536 ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। कतारबाटै आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा 12 को पच रौता नगरपालिका एक पिपर पार्टीका 33 वर्षीय अनिस अंसारी रहेका छन्। प्रतिनिधि सभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजरेल र समिति सदस्य धनेन्द्र कार्कीले उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफलेसँग भेटवार्ता गर्नुभएको छ। असोज 5 गते काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनालाई लिएर उहाँहरूका बीचमा भेट र छलफल भएको हो। छलफलका क्रममा सभापति गजरेलले घटनाको वास्तविक कारण र परिस्थितिबारे यथाशीघ्र छानबिन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउन निर्देशन दिनुभयो। घटनाको निष्पक्ष अनुसन्धान मार्फत वास्तविक अवस्था सार्वजनिक गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। गजरेलका अनुसार सरकारले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन तथा उपत्यकाको सड़क यातायातलाई थप सुरक्षित व्यवस्थित र प्रभावकारी बनाउन जिरो ट्राफिक व्यवस्थापनको अवधारणालाई कार्यान्वयनतर्फ अगाडि बढाउँदैछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

0: आपको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: यो नेपाली रेडियो,
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशका खबरको पालो भएको छ। अमेरिकी संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई व्हाइट हाउस प्रवेशमा लगाएको प्रतिबन्ध अस्थायी रूपमा रोक्दै उनीहरूको पहुँच पुनस्थापित गर्न आदेश दिएका छन्। अमेरिकी जिल्ला न्यायाधीश टियोथी केलीले जारी गरेको आदेश 14 दिनसम्म लागू हुनेछ। न्यायाधीश केलीले ती संचार माध्यमले प्रतिबन्ध विरूद्ध अस्थायी रोक आदेश प्राप्त गर्न आवश्यक कानूनी आधार पूरा गरेको बताएका छन्। उनले प्रतिबन्धका कारण संचार माध्यमलाई अपूरणीय क्षति पुग्न सक्ने अवस्था देखिएको उल्लेख गरेका छन्। तीनै संचार माध्यमले समाचारको विषयवस्तुका कारण आफूहरूलाई लक्षित गरिएको दावी गर्दै प्रतिबन्धले अमेरिकी संविधानको पहिलो संशोधनले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार उल्लंघन गरेको जिकिर पनि गरेका छन्। यता अर्को विदेशको खबरमा, युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लडाकुका रूपमा प्रयोग गरिरहेको दावी गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले रूससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको जानकारी दिएका छन्। जेलेन्स्कीका अनुसार घाना, नेपाल, भारत लगायत विभिन्न देशका नागरिक रूसी पक्षबाट युक्रेन विरूद्धको युद्धमा संलग्न छन्। उनले सन् 2025 रूसको कुर्स्क क्षेत्रमा पक्राउ

अमेरिका दुई उत्तर कोरियाली सैनिकलाई हालै दक्षिण कोरिया पठाइएको पनि बताएका छन्। र खेलकुद, जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता 2026 अन्तर्गत टेबल टेनिसको पुरुष एकल विधामा नेपालका खेलाड़ीद्वय रुबिन महर्जन र समय कपाली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन्। जापानको नायगा स्थित काई हल टोयटामा आज भएको खेलमा रुबिन मकाउका खेलाड़ी टिन एयान मार्कसँग पराजित हुँदा समयक एमनका इब्राहिम गुब्रानसँग पराजित भए। रुबिनले खेलको पहिलो सेट 11-5 गुमाए तर खेलको दोस्रो सेट पनि आफ्नो पक्षमा पारे। उनले दोस्रो सेटमा 11-3 जित निकाले तर उनी त्यसपछिको लगातार सेटमा पराजित भएका थिए। खेलको तेस्रो सेट 11-9, चौथो सेट 11-4 तथा पाँचौ सेट 12-10 गुमाएका थिए। समयकले पनि एमनका खेलाड़ी इब्राहिमसँग समान 4-1 सेटमा पराजित भएका हुन्। उनले खेलको पहिलो सेट 11-15 गुमाए भने दोस्रो सेट 11-8 पछि परेका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। देशभर वर्षा, 649 जोखिमपूर्ण स्थान पहिचान, 11,000 सशस्त्र प्रहरी परिचालन, प्रमुख नदीमा जलसतह बढ्ने चेतावनी, बीपी राजमार्ग बन्द, आज रातिदेखि भोलि बिहानसम्म पृथ्वी राजमार्गमा पनि सवारी सञ्चालनमा रोक। भारी वर्षा हुने भएपछि नदी तटीय क्षेत्रका राजमार्ग बन्द गर्ने सरकारको तयारी, भोटे कोशी नदीमा आएको बाढ़ी प्रभावितका आर्थिक सहयोग जुट्ने क्रम जारी, प्रधानमन्त्री राहत कोषमा 15 अर्ब बढ़ी रकम संकलन। अदालतको भूमिकालाई लिएर संसदमा राष्ट्रपा एमाले सांसदहरू बीच सधैँजसो वाद विवाद, अदालतलाई कमजोर बनाउने गरी सत्तापक्षका सांसदबाट अभिव्यक्ति आइरहेको एमालेको आरोप, आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ। सीएनएन सहित 3 संचार माध्यमलाई व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध हटाइयो, रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लड़ाकूका रूपमा प्रयोग गरिरहेको राष्ट्रपति जेलेन्स्कीको दावी। र जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसको पुरुष एकल विधामा नेपालका खेलाड़ी पराजित, खेलाड़ीद्वय रविन महर्जन र समयक कपाली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिए। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्, नमस्कार।

आजको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रतिनिधि सभा बैठकमा प्रस्तुत भएको छ। आज बसेको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो। विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले संविधानको धारा 20 उल्लेख खेत न्याय सम्बन्धी मौलिक हक तथा विक्रमसम्म 2076 जारी भएको एकीकृत कानूनी सहायता नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नयाँ विधेयक तयार गरिएको जानकारी दिनुभयो। विधेयकमा निशुल्क कानूनी सहायता प्राप्त गर्न सक्ने आर्थिक वा अन्य रूपमा असमर्थ पक्षहरूको दायरालाई फराकिलो बनाइएको र सहायतालाई अदालतमा मात्र सीमित नराखी सबै प्रकारका न्यायिक तथा अर्धन्यायिक निकायहरूमा समेत विस्तार गरिएको उहाँले बताउनुभयो। उहाँले असमर्थ पक्षलाई प्रारम्भिक कानूनी परामर्श र सल्लाहदेखि मुद्दाको कारवाही सुनवाई तथा फैसला कार्यान्वयनको अन्तिम चरणसम्म निशुल्क सेवा पाउने अधिकार सुनिश्चित गरिएको बताउनुभयो। नेकपा एमालेको आज बसेको सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको छ। पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले भण्डारीलाई अध्यक्षपछि दोस्रो वरियतामा राख्न प्रस्ताव गरेको हो। सचिवालय बैठकको प्रस्तावलाई अब ललितपुरको मणिमण्डलमा जारी पार्टीको केन्द्रीय कमिटिको बैठकमा प्रस्तुत गरिनेछ। केन्द्रीय कमिटिले सचिवालयको सो प्रस्तावलाई अनुमोदन गर्नेछ। बागमती जल तथा मौसम विभागले केही दिन भारी वर्षासम्मको प्रक्षेपण गरिरहेका अवस्थामा मकनपुर जिल्लाको इन्द्र सरोवर गाउँपालिका स्थित कुलेखानी जलविद्युत आयोजना सहित बाढीका कारण प्रभाव पर्न सक्ने सम्भाव्य स्थानलाई लक्षित गरी सतर्कता अपवडाएको छ। बाढीका कारण सम्भाव्य जोखिम न्यूनीकरणका लागि मकवानपुर प्रशासनले कुलेखानी क्षेत्रमा आवश्यक सतर्कताका लागि 3 स्थानमा साइरन जडान गरेको हो। कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख पलहाद राउतका अनुसार त्यस क्षेत्रमा जलाशयको बाद सिस्नेरी प्रहरी चौकी र गाउँपालिकाको कार्यालयमा साइरन जडान गरिएको छ। निरन्तरको वर्षाका कारण जलसतह बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उहाँले बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरु। सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ। छोरी डेनी दाहालले दायर गरेको बन्दी प्रत्यक्षकरणको रिटमाथि सुनवाई गर्दै न्यायाधीश दय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले परमादेश जारी गरेको हो। दाहाललाई थुनामा राखिराख्नुपर्ने आधार र कारण नदेखिएको ठहरसहित आजैका मितिबाट तारिखमा राख्न भनिएको छ। सर्वोच्चको आदेशमा दाहालले संविधान र कानून विपरीत हिंसात्मक आन्दोलनको आह्वान गरेको नदेखिएको उल्लेख छ। पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमनमा रोक लगाइएको छ। नारायणगढ मुगलिङ सडक खण्डमा समेत रातिमा सवारी आवागमनमा रोक लगाइएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले साँझ 8 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म चितवनको पृथ्वी राजमार्ग क्षेत्र र नारायणगढ मुगलिङ सडक खण्डमा सवारी रोकिएको बताउनुभयो। निरन्तर वर्षा भइरहेको र पहिरोको जोखिम उच्च रहेकाले सवारी साधन रोक लगाइएको उहाँले बताउनुभयो। र आज शेयर बजार परिसूचक नेप्से 11.77 अङ्क बढेको छ। सो वृद्धिपछि नेप्से 26.29 अङ्कमा कायम भएको छ। कारोबार रकम भने केही खस्किएको छ। अघिल्लो दिन 6.35 अर्ब कारोबार भएकोमा आज 5.44 अर्ब भयो। आज 176 कम्पनीको मूल्य बढ्दा 95 घटेको छ। 7 कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत रूपमा हेर्दा उत्पादन तथा प्रशोधन समूहमा आज आकर्षण देखियो। यो समूहगत सूचक सबैभन्दा धेरै 1.83% बढ्यो। यो समूहका नेपाल लेबर आयल रसोनापुर मिनरल्स कोराई सिमेन्ट पाल्पा सिमेन्ट जस्ता कम्पनीको मूल्यमा आएको वृद्धिले समग्र समूहगत सूचकलाई उचाल्यो। निर्जीवन बिमा समूह बाहेक सबै समूहगत सूचक बढेका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

नेपाली रेडियो नेटवर्कको अपराह्न 5 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। नेपाली काँग्रेसले 15 महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। काँग्रेसले आज फेसबुक मार्फत महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हो। महाधिवेशनले महाधिवेशनका लागि परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल काँग्रेस, अबको विकल्प भन्ने नारा तय गरेको छ। काँग्रेसले असोज 16 गतेदेखि 19 गतेमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरेको छ। महाधिवेशन अन्तर्गत 10 असोजमा प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दैछ। गाई भैँसीमा खुरेतको संक्रमण बढेसँगै जिल्लाका 15 वटै पालिकामा किसानले पालेका चौपायाका गोठमै पुगी खोप लगाउने अभियान सुरु गरिएको छ। मेची नगर नगरपालिका र बुद्धि शान्ति गाउँपालिकामा असोज 1 गतेदेखि नै खोप लगाउन सुरु गरियो। सोमबाहेकका 13 वटा पालिकामा आजदेखि खोप लगाइँदैछ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले खोप लगाउने अभियान अन्तर्गत जिल्लाका 1,90,000 गाई भैँसीलाई खुरेत विरुद्धको खोप लगाउने लक्ष्य लिएको बताउनुभयो। उहाँले कनकाई, कञ्चन कवल, हल्दीबारी र मेची नगरमा 6,848 गाई भैँसीलाई खोप लगाइसकिएको जानकारी दिनुभयो। खोप अभियान अन्तर्गत फारम र गोठमै पुगेर खोप लगाउन 15 वटै पालिकामा 121 जना दक्ष प्राविधिक परिचालन गरिएको छ। असोज 15 गतिसम्ममा सबै 15 वटै पालिका 80% गाई भैँसीलाई खोप लगाइसक्ने योजना बनाइएको उहाँले बताउनुभयो। खोप अभियानका लागि कोशी प्रदेश सरकारबाट खोप र त्यसका लागि आवश्यक सामग्री पालिकाहरूलाई उपलब्ध गराइएको छ। पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आगमन रोक लगाइएको छ। नारायण मोगलिङ सडक खण्डमा समेत रातिमा सवारी आगमनमा रोक लगाइएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साँझ 8 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म चितवनको पृथ्वी राजमार्ग क्षेत्र र नारायणगढ मोगलिङ सडक खण्डमा सवारी रोकिएको बताउनुभयो। निरन्तर वर्षारत भइरहेको र पहिरोको जोखिम उच्च रहेकाले सवारी साधन रोक लगाइएको उहाँले बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा शिक्षाविद प्रा डाक्टर सुरेश राज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। आज पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो। अन्तिम विदाईका क्रममा नेपाल प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो। र जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। जापानको तोकाई सिटिजन व्यायामशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि 34-25 जित निकाल्दै प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको हो। यस जितसँगै नेपाली महिला टोलीले कबड्डीमा पद जित्ने निश्चित भएको छ। आज खेलको पहिलो हाफमा 19-13 जित निकालेको नेपाल दोस्रो हाफमा 15-12 अघि रहँदै समग्रमा मलेसियामाथि 34-25 जित निकाल्न सफल भयो। समूह बीमा रहेको नेपालले यसअघि थाइल्यान्डलाई हराएको थियो भने नेपाल चाइनिज ताइपाईसँग पराजित भएको थियो। समूह बीबाट नेपालसँगै चाइनिज ताइपाई पनि सेमी फाइनलमा प्रवेश गरेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: प्रगति फेसबुक जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
3: क्यामराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
4: पर्ख दीपक,
3: किन
4: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
3: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
5: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
6: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
6: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
6: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
6: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
6: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
6: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
6: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 0656188353, 5189353।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
3: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भैरवपुर चितवनको 26 वार्षिक साधारण सभा तथा इकाई भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ। प्रथम इकाई भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे। दोस्रो इकाई भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे। तेस्रो इकाई भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे। चौथो इकाई भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे। र पाँचौ इकाई भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
4: अध्यक्ष देवेन्द्र पौडेल, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवन।
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल बुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको बुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
6: नेपालीपनको आभास, नेपाली मनको आवाज।
7: सुन हिउँ चुली पहाड पहरा, सुन भीर पागल एक बेसी सारा सुन।
6: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, आइतबारसम्म उच्च जोखिम, सावधानी अपनाउन र पूर्व सूचना पाउन साथ सुरक्षित हुन विज्ञको सुझाव।
2: अत्यावश्यक नपरिन्जेलसम्म घरबाट बाहिर ननिस्किने, सुरक्षित ठाउँ कहाँ हो भनेर तत्काल ठाउँहरू बतलाउने र नेपाल सरकारले दिएका सूचनाहरू सुनेर आफूलाई सुरक्षित राख्ने।
0: बाढी र पहिरोको जोखिमका कारण केही सडक अवरुद्ध, धेरै सडकमा राति गाडी चलाउन नपाउने, अत्यावश्यक नपरी यात्रा नगर्न अपिल।
1: पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन, स्थायी कमिटी सदस्यमा 7 जना मनोनित, नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक।
0: सिङ्गापुरमा सार्वजनिक बसका यात्रुलाई कडा नियम, जथाभावी गरे 500 सिङ्गापुर डलरसम्म जरिवाना।
1: र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीलाई कम्तीमा कास्य पदक पक्का, स्कटल्यान्डका म्याकमुलेनले फेरि सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्ने।
3: मज्जाको लगानी गर्ने अवसर,
4: अब लगानी गरौँ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
3: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
4: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आइपिओ खुल्ला एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
3: आवेदनको लागि मेरो शेयर, आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
4: थप जानकारीको लागि 98514-03-3131 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
3: अवसर सँगै अघि बढ्दै
4: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अहिले सुदूरपश्चिमको केही भाग बाहेक देशभर वर्षा भइरहेको छ। धेरै ठाउँमा हिजो दिउँसो शुरू भएको वर्षा निरन्तर छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको 24 घण्टामा सबैभन्दा बढी पाल्पाको बलड्याङ गढीमा 169 मिलिमिटर पानी परेको छ। बंगालको खाडीमा विकसित निम्नचापी प्रणाली र मनसुनी वायुको प्रभावको कारण हिजो बेलुकादेखि आजसम्म विशेष गरी मध्य नेपालमा धेरै पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो आइतबारसम्म मौसम अझै प्रतिकूल रहनेछ। आउँदो 24 घण्टा बढी प्रतिकूल छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँका साथै मधेश, कर्णाली र सुदूरपश्चिमका केही भागमा मेघ गर्जन र चट्याङ सहित मध्यमदेखि अत्यधिक वर्षाको सम्भावना छ। हिमाली तथा उच्च पहाड़ी भूभागमा वर्षासँगै हिमपात पनि हुनेछ। तराईका केही क्षेत्रमा हावाहुरी समेत चल्न सक्छ। वर्षाका कारण साना तथा ठूला नदीहरूमा जलसतह बढ्दै गएकाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्र र खहरे खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभाग विभागले बाढीको पूर्वानुमान समय अवधि विस्तार गर्दै सर्वसाधारणलाई सचेत तर धैर्य रहन आग्रह गरेको छ। वर्षा आइतबारदेखि मात्र क्रमशः कम हुँदै जाने मौसमविदको अनुमान छ। लगातारको वर्षाले जनजीवन कष्टकर बनेको छ। लगातारको वर्षाका कारण विशेष गरी शैक्षिक क्षेत्र र दैनिक कामकाज प्रभावित भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै शिक्षा तथा खेलकुद मन्त्रालयले आज र भोलि विद्यालयहरू बन्द गर्न तथा भोलिदेखि 11 गतिसम्म तोकिएका परीक्षाहरू स्थगित गर्न पालिका र सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रय स्थलका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले सहजीकरण गरेको छ।
1: निरन्तरको झरीका कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सड़कहरू प्रभावित हुन थालेका छन्। धेरै जसो जिल्लामा ग्रामीण सड़कहरू अवरुद्ध हुन थालेको विवरण आएको सड़क विभागले जनाएको छ। यस्तै राष्ट्रिय राजमार्ग अन्तर्गतका सड़कहरूमा पनि अवरोध आएको छ वा केहीमा जोखिमका कारण स्थानीय प्रशासनले गाड़ी चलाउन रोक लगाएका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ़ मुगलिन सड़क खण्डमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सम्पूर्ण गाड़ीको आवागमन बन्द गरेको छ। कार्यालयका अनुसार निरन्तरको वर्षा तथा बाढ़ी पहिरोको जोखिमलाई मध्यनजर गर्दै यो निर्णय भएको हो। यस्तै जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा आज रातिदेखि 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेले बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि 4 दिन बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोकेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले कास्कीबाट अरू जिल्ला जाने रात्रिकालीन बस सेवा र जिल्ला भित्रका सम्पूर्ण पदयात्रा मार्गमा आवत जावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध छ। कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमानथाङका सड़क खण्डको भोट खोला क्षेत्रमा बिहिबार आज ठूलो पहिरो खसेपछि हुङहुङ सड़क खण्ड अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय इलामले आज बेलुका 7 बजेदेखि यही असोज 11 गते बिहान 5 बजेसम्म मेची राजमार्ग मेची करिडोर तथा अन्य जोखिमयुक्त सड़कमा रातमा गाड़ी चलाउन रोकेको छ। धनकुटा प्रशासनले पनि भेडेटार रवि राके सड़क खण्ड मूलघाटदेखि 5 थरको सीमासम्मको तमोर करिडोर तथा भेडेटारबाट 13 थुम शङ्खुवासभा भोजपुर र 5 थरतर्फ जाने आउने गाड़ीका लागि आज राति 9 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय दाङले राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान तथा मदन भण्डारी राजमार्ग अन्तर्गत दाङ कालीमाटी सुर्खेत सड़क खण्डमा आज बेलुका 5 बजेदेखि भोलि बिहान 6 बजेसम्म गाड़ी चलाउन रोक लगाएको छ। सल्यानमा राप्ती राजमार्ग अन्तर्गत लुहाम कपुरकोट तुलसीपुर सड़क राप्ती राजमार्गकै बाङ्गेलाखुरी झुल्नेटा सड़क र तुलसीपुर कालीमाटी सुर्खेत सड़क खण्ड अन्तर्गत कालीमाटीदेखि काल्चेसम्मको सड़कमा रातको समयमा गाड़ी चलाउन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना निकालेर आजदेखि आइतबारसम्म बेलुका 5 बजेदेखि बिहान 6 बजेसम्म ती खण्डमा यातायात सञ्चालन रोक लगाएको जनाएको हो। यस्तै ताप्लेजुङको पाथिभरा क्षेत्रमा वर्षा अवधिभर यात्रा तथा दर्शनमा ननिस्कन पाथिभरा क्षेत्र विकास समितिले आग्रह गरेको छ। सम्भावित जोखिममा रहेका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा पालिकाले खोला तथा नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन सार्वजनिक रूपमा अपील गरेका छन्।
0: मौसमविदहरूका अनुसार आउँदो 3 दिन निकै ठूलो र लगातार वर्षा हुने अनुमान छ। मनसुनका कारण पहिलेदेखि नै भिजेको जमिनलाई अहिलेको वर्षाले झन कमजोर बनाएको छ, जसले गर्दा बाढी पहिरो लगायतका विभिन्न प्रकारका पानीजन्य विपद निम्त्याउँछ। साथी महेश गेवालीले अहिलेको लगातार वर्षाले कुन ठाउँमा कस्तो जोखिम हुन सक्छ भनेर विपद विज्ञ डाक्टर बसन्त अधिकारीलाई सोध्नु भएको छ।
2: पहिरो आएर खोला थुनिन सक्ने, थुनिएपछि फुट्दाखेरि तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई चाहिँ असर गर्ने सबभन्दा पहिलो देखिन्छ। खोलाको नजिकै तर एकदमै होचो ठाउँमा, खोलाभन्दा धेरै अग्लो ठाउँमा नभएका बस्तीहरूमा चाहिँ पानीको डुबानले गर्दा घरहरू क्षति हुने सम्भावना देखिन्छ भने हिमाली क्षेत्रमा अथवा पहाडी क्षेत्रमा जुन मध्य पहाडी उपत्यकाहरू छन् खोलाको नजिकै बसेकोमा त्यहाँ चाहिँ अलिकति सावधानी पुर्याउनु पर्ने देखिन्छ। र चुरे पर्वत श्रृङ्खलाको अगाडिपट्टि जुन हाम्रो तराई छ त्यहाँ चाहिँ ठ्याक्कै नदीकै नजिकै जुन बस्तीहरू छन् बाढीले प्रत्यक्ष रूपमा असर पार्न सक्ने भनेर चाहिँ प्रक्षेपण गरिएको छ।
8: बाढीको सम्भावना भएको ठाउँका क्षेत्रहरूमा चाहिँ नागरिकहरूले चाहिँ के गर्ने के नगर्ने?
2: विगतका वर्षहरूमा पनि यस्ता पानी पर्दाखेरि पहिरो जाने र बाढी जाने सम्भावना भएका क्षेत्रहरू कुन कुन हुन् भन्ने कुरो पहिला नै पहिचान गर्ने, सकेसम्म अत्यावश्यक नपरिन्जेलसम्म घरबाट बाहिर ननिस्किने अथवा पानी धमिलो आइरहेछन् कि भन्ने कुराहरूको चाहिँ अवलोकन गर्ने, यदि त्यस्तो भएको छ भने अब सुरक्षित रहने र यदि माथिबाट चाहिँ पानी धमिलो आएको छ भनेर भन्ने थाहा पाइयो भने चाहिँ तल्लोतटीय क्षेत्रमा बस्ने मान्छेहरूलाई चाहिँ लहै बढी आउन सक्छ भनेर फोनबाट पनि सूचना दिने, विद्यार्थीहरूलाई चाहिँ तत्काल चाहिँ घरबाट बाहिर निस्कन नदिने, र अर्को सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ पानी जम्न सक्ने ठाउँहरूलाई चाहिँ खुल्ला गरेर खुल्लामा बग्थ्यो त्यही ठाउँमा बग्न दिने चाहिँ व्यवस्था गर्नुपर्छ।
8: पहिरोको सन्दर्भ जोड्दाखेरि चाहिँ त्यसबाट सचेत कसरी हुन सकिन्छ?
2: पहिला गइसकेका पहिराहरू अथवा अहिले उनीहरूलाई चाहिँ जुन क्र्याकहरू दरारहरू परेका छन् कि छैन भनेर हेर्ने, त्यसपछि ती दरारहरूमा पानी गएको छ कि छैन भनेर हेर्ने, जमिन कट कट कट कट आवाज आएको छ कि छैन त्यो भनेर हेर्ने, अनावश्यक रूपमा चाहिँ कहिलेकाहीँ त्यही नखस्ने ढुङ्गाहरू अथवा जमिन चाहिँ खस्न लागिरहेछ कि छैन भनेर हेर्ने, त्यस्तो अवस्था भयो भने चाहिँ पहिरो जान सक्ने सम्भावना हुन्छ। अब त्योबाट बस्नको लागि सबभन्दा पहिला त अघि नै मैले भनेका कुराहरूको अवलोकन गरेपछि अब सुरक्षित ठाउँमा बस्ने, सकेसम्म त्यो ठाउँमा नजाने, गइहाल्न पर्यो भने पनि माथिबाट हेर्दै चाहिँ त्यो बाटो हिँड्ने र सुरक्षित ठाउँ कहाँ हो भनेर तत्काल ठाउँहरू पत्ता लाउने र नेपाल सरकारले दिएका सूचनाहरू रेडियो टेलिभिजन एफएमहरूबाट सबैबाट सुनेर आफूलाई सुसज्जित राख्ने।
8: यात्रासँगको जोखिम चाहिँ कस्तो हुन सक्छ र यस्तो बेलामा यात्रा गर्दाखेरि चाहिँ के सावधानी अप्नाउने?
2: पहाड खोपेर बनाएका सडकहरू छन्, त्यसमा चाहिँ पानी परेको बेलामा धेरै पहिरो जाने सम्भावना छ र पहिरो पनि गइरहेका छन्। त्यही भएर कहिलेकाहीँ हामी गाडी

0: रूपमा छय अथवा खेतका आली र कान्लाहरू भत्केर हुने क्षति अथवा तराईमा धेरै पानी परेर बिगार्ने बालीहरूमा तपाईँले आफूले गरेर सकेसम्म हुनेसम्म चाहिँ पानीलाई तर्काउनु पर्ने अवस्था देखिन्छ। सकेसम्म चाहिँ त्यसलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा चाहिँ नजिकको कृषि कार्यालय अथवा नेपाल सरकारका विभिन्न फोनहरूमा सम्पर्क गरेर अगाडि बढ्न सकिन्छ।
1: विपद विज्ञ एवं विपद पूर्व तयारी सञ्जालका निर्देशक डाक्टर वसन्त अधिकारी। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू, रु 3 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
5: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
5: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
5: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
5: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले लगातारको वर्षालाई देशभरको जनजीवन प्रभावित, आइतबारसम्म उच्च जोखिम, सावधानी अप्नाउन र पूर्व सूचना पाउन साथ सुरक्षित हुन विज्ञको सुझाव, बाढी र पहिरोको जोखिमको कारण केही सड़क अवरुद्ध, धेरै सड़कमा राति गाड़ी चलाउन नपाउने, अत्यावश्यक नपरी यात्रा नगर्न अपील लगायतका खबर प्रस्तुत
6: गर्यौं। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि बिहान संयुक्त राष्ट्रसंघीय महासभाको 81औं सत्रलाई सम्बोधन गर्नुहुने भएको छ। सभामा सहभागी हुन उहाँ हिजो अमेरिकाको न्यूयोर्क पुग्नु भएको हो। प्रधानमन्त्री शाहले सम्बोधन अघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड़ छ। यस्तै प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ी र जलवायुजन्य विपद, जलवायुजन्य क्षति क्षतिपूर्ति र आर्थिक सहयोग, हिमाली देशका समस्या, नेपाल जस्ता न्यून उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरणीय योगदान, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायतका विषय महासभामा उठाउनुहुनेछ। प्रधानमन्त्री शाह पर्सि शनिबार अमेरिकाबाट स्वदेश फर्किने कार्यक्रम छ।
1: राष्ट्रिय योजना आयोगले गएको भदौ 10 गते रसुवागढ़ी तथा भोस्टे कोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूको विवरण संकलन गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। आयोगले आज सूचना निकालेर बाढ़ीमा परिज्यान गुमाएका, बेपत्ता भएका, घाइते भएका तथा सम्पत्ति र व्यवसायमा क्षति बेहोरेका व्यक्तिहरूलाई यही असोज 15 गतेभित्र पोर्टलमा विवरण दर्ता गराउन आग्रह गरेको हो। पुननिर्माण योजना तथा आवश्यक बजेटको अनुगमन तयार पार्न यो विवरण संकलन गर्न लागि हो। विशेष गरी रसुवागढ़ी भोटेकोशी क्षेत्रमा स्थायी बसोबास नभएका तर कामका लागि पुगेका मजदूर, चालक, तीर्थयात्री तथा पर्यटकहरू बाढ़ीमा परेकाले उनीहरूलाई लक्षित गरी विवरण मागेको आयोगले जनाएको छ। अरू जिल्लाबाट बाढ़ी प्रभावित क्षेत्रमा पुगी विपदमा परेका व्यक्तिका आफन्त वा कानूनी हकवालाले सम्बन्धित पालिकाले तोकिए कर्मचारी मार्फत पोर्टलमा विवरण भर्न सक्नेछन्।
6: ताप्लेजुङको मेरिङदेन गाउँपालिका 3 दोभान बजारमा आज दिउँसो आगलागी भएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 वटा घर जलेका छन्। स्थानीय डण्डु शेर्पाको 2 तले घरमा रहेको कपड़ा पसल र होटलमा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। आगलागीबाट मानवीय क्षति भएको छैन। यसअघि 2077 सालमा पनि दोभान बजारमा ठूलो आगलागी हुँदा 40 वटा भन्दा धेरै घर जलेका थिए। आज दिउँसो सल्किएको आगो सशस्त्र प्रहरी बल सुरक्षा

0: र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा आएको छ।
1: नेकपा एमालेको केन्द्रीय कमिटिको तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेताको जिम्मेवारीमा चयन हुनुभएको छ। केन्द्रीय कमिटिको बैठक अघि आज भएको पार्टीको सचिवालय बैठकले वरिष्ठ नेतामा भण्डारी सहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। पार्टीका पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्य दिने नदिने विषयमा लामो आन्तरिक बहस चलेकामा अहिले सर्वसम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको छ। एमालेका सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उहाँको राजनीतिक तथा सांगठनिक अनुभवले पार्टीको आउँदो कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। बैठकपछि एमाले सचिव प्रदमा अरियालले भण्डारी जस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिइसकेपछि विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिएको बताउनुभयो। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएपछि यसअघि अध्यक्ष ओलीपछि दोस्रो वरियतामा रहेका उपाध्यक्ष रामबहादुर थापा बादल वरियता क्रममा तेस्रोमा पुग्नु भएको छ। त्यस्तै सचिवालय बैठकले सातजना नेताहरू ईश्वर पोखरेल, प्रदीप गेवाली, देवराज घिमिरे, शिवमाया तुम्बा हाम्फे, लालबाबु पण्डित, थम माया थापा र काशीनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ। यी नाम पनि केन्द्रीय कमिटिबाट अनुमोदन भएको छ। यस्तै अन्य पार्टीबाट आएका 13 जना सहित 33 जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। विधानमा 10% मनोनित गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरू मनोनयन गरिएको हो। गएको असोज 5 गतेदेखि चलेको केन्द्रीय कमिटिको बैठक यही असोज 5 गतेदेखि चलेको केन्द्रीय कमिटिको बैठक आज सकिएको छ। केन्द्रीय कमिटिको बैठकबाट यसअघि अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो।
0: यसैबीच नेपाली कांग्रेसले 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। कांग्रेसले आज सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको नारा नेपाली कांग्रेसको 15 महाधिवेशन, परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प भन्ने रहेको छ। यस्तै लोगोमा बीपी कोइराला, सुबड़ शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरजा प्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्विर राखिएको छ। कांग्रेसको 15 केन्द्रीय महाधिवेशन यही असोज 16 देखि 19 गतेसम्म काठमाडौँको खुला मंचमा हुनेछ। यसैबीच नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गरेर आउँदो मंगसिर 21 देखि 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। संयोजक डाक्टर कोइरालाले संयोजकको हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये रुकुम पश्चिम बाहेक 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाउनु भएको हो।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा व्याप्त सरुवा र बढुवाको अस्वस्थ अभ्यासप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नातागोता र शक्ति केन्द्रबाट हुने स्वार्थ प्रेरित दबाव रोक्न सरकारसँग तत्काल स्वायत्त सरुवा बोर्डको गठन गर्न माग गर्नुभयो। आफू राजनीतिमा आएपछि सबैभन्दा बढी दबाव नै सरुवा बढुवाका लागि झेल्नु परेको तितो यथार्थ पोख्दै उहाँले सुशासनको कुरा गर्नेहरू नै व्यक्तिगत स्वार्थका लागि धाउने गरेको टिप्पणी गर्नुभयो। राष्ट्रपाको वाचापत्रमा निश्चित विधि र पूर्वानु मानका आधारमा काम गर्ने स्वायत्त सरुवा बोर्डको व्यवस्था स्पष्ट उल्लेख भएको स्मरण गराउँदै उहाँले यो बोर्ड तुरन्त गठन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद आचार्यको यो अभिव्यक्तिले निजामती प्रशासन र राजनीतिमा जरो गाडेर बसेको भन्छन् र पहुँचको यो स्थितिमाथि पुनः गम्भीर प्रश्न खडा गरिदिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हो।
2: विदेशका खबर, सिङ्गापुरले सार्वजनिक बसका यात्रुका लागि नयाँ र कडा नियम लागू गरेको छ। नयाँ नियम अनुसार बसको सिटमा खुट्टा राखेमा, ठूलो आवाजमा अडियो वा संगीत बजाएमा, खाने पिउने गरेमा तथा फोहोर फालेमा 500 सिङ्गापुर डलर अर्थात् झण्डै 60,000 नेपाली रुपियाँसम्म जरिवाना हुन सक्नेछ। त्यस्तै बस टर्मिनलभित्र अन्य यात्रुलाई अवरोध वा खतरा सिर्जना गरेमा र भौतिक संरचनामा फोहोर पारेमा 5,000 डलरसम्म जरिवाना गरिने बीबीसीले जनाएको छ। यात्रालाई शान्त र सहज बनाउन विश्वका अन्य सहरहरूले पनि यस्तै कडाई गरिरहेका छन्। पोल्यान्डको काक्रोप सहरमा ठूलो आवाजमा मोबाइल बजाएमा 52 अमेरिकी डलरसम्म जरिवाना लिने गरिन्छ भने बेलायतमा पनि सार्वजनिक गाडीमा अनुमति बिना ध्वनि निकाल्न प्रतिबन्ध लगाइएको छ।
3: इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको 81औं महासभालाई सम्बोधन गर्दै आफ्नो देशमाथि लगाएका एकपक्षीय प्रतिबन्धहरूको कडा आलोचना गर्नुभएको छ। अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालयमा बोल्दै राष्ट्रपति पेजेस्कियानले इरान विरूद्ध बाह्य दबाव र आर्थिक प्रतिबन्धहरू अन्यायपूर्ण रहेको बताउनुभयो। सम्बोधनको क्रममा उहाँले इरानले सधैँ शान्ति, कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै आएको दावी गर्नुभयो। पश्चिमा राष्ट्रहरूप्रति लक्षित गर्दै उहाँले एकपक्षीय प्रतिबन्धले आम नागरिकको जीवनमा गम्भीर असर पारेको र यसले संवादको वातावरण बिगारेको उल्लेख गर्नुभयो। इरानी राष्ट्रपतिले मध्यपूर्वमा जारी तनाव चिन्ता व्यक्त गर्दै क्षेत्रमा शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदाय निष्पक्ष हुनुपर्नेमा जोड़ दिनुभयो। कड़ा प्रतिबन्धका बीच पनि कूटनीतिक अडान नछाडेका पेजेस्कियानको यो सम्बोधनलाई अन्तर्राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको छ।
2: विश्वको ठूलो ई कमर्स कम्पनी अमेजनले भारतमा आफ्नो छिटो डेलिभरी सेवा विस्तार गर्न सन् 2030 3 अर्ब अमेरिकी डलर अर्थात् झण्डै 4,60,000,000,000 रुपियाँ लगानी गर्ने भएको छ। समाचार संस्था रोइटर्सका अनुसार कम्पनीले सन् 2027 भित्र 1 अर्ब र बाँकी 2 अर्ब डलर सन् 2030 लगानी गर्ने योजना बनाएको छ। भारतका शहरी क्षेत्रमा दूध, चकलेटदेखि आइफोन र विद्युतीय उपकरणसम्म केही मिनटमै घरमै पुर्याइदिने क्विक कमर्स सेवाको माग तीव्र रूपमा बढ़िरहेको छ। यही प्रतिस्पर्धालाई ध्यानमा राख्दै अमेजनले भारतमा अहिलेसम्मकै ठूलो लगानी गर्न लागेको हो। विज्ञहरूका अनुसार अहिले 19 अर्ब डलरको रहेको भारतको यो छिटो डेलिभरी बजार सन् 2030 दोब्बर भन्दा बढ़ी बढ़ेर 41 अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20औं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। यो सँगै नेपालले कम्तीमा काश्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमिफाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ। अब नेपाली महिला टोलीले सेमिफाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19औं संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काश्य पदक जितेको थियो। यस्तै पुरुष कबड्डीमा नेपालले सान्त्वना जित हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमिफाइनल होडबाट बाहिरिएको थियो।
2: र सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणका लागि अनुमोदन गरेको छ। यसअघि एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका म्याकमुलेनलाई टोलीले तेस्रो संस्करणका लागि फेरि अनुबन्ध गरेको हो। टोलीमा फेरि फर्किन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमुलेनले सुदूरपश्चिम रोयल्स संघको दोस्रो यात्राका लागि आफू तयार रहेको बताएका छन्। सुदूरपश्चिम रोयल्सले यसअघि न्युजिल्याण्डका स्कट कुगेन र इङ्ल्याण्डका सेफ जैबलाई तेस्रो संस्करणको लागि विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरिसकेको छ। एनपीएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइजी टोलीहरूले धमाधम विदेशी खेलाड़ीहरू अनुबन्ध गरिरहेका छन्। त्यस्तै पाकिस्तानका अनुभवी अलराउण्डर इफ्तखार अहमद नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली जनकपुर बोल्ड्सले तेस्रो संस्करणका लागि इफ्तिखारलाई अनुबन्धन गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 36 वर्षीय उनले पाकिस्तानका लागि 66 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 4 अर्धशतक सहित 998 रन बनाउनुका साथै 8 विकेट लिएका छन्। एनपीएल आउँदो कार्तिक 9 मंगिर 5 गतेसम्म काठमाडौँ किर्तिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ।
3: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित। आइतबारसम्म उच्च जोखिम, सावधानी अपनाउन र पूर्व सूचना पाउन साथ सुरक्षित हुन विज्ञको सुझाव।
3: बाढी र पहिरोको जोखिमका कारण केही सड़क अवरुद्ध। धेरै सड़कमा राति गाडी चलाउन नपाउने, अत्यावश्यक नपरि यात्रा नगर्न अपील।
2: पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन। 7 जना स्थायी कमिटी सदस्यमा मनोनित। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक।
3: सिङ्गापुरमा सार्वजनिक बसका यात्रुलाई कडा नियम, जथाभावी गरे 500 सिङ्गापुर डलरसम्म जरिवाना हुने।
2: र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीलाई कम्तीमा कास्य पदक पक्का। स्कटल्याण्डका म्याकमुलेनले फेरि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। पानी परिरहेको छ, सम्भावित जोखिम घटाउने उपायहरू अपनाऊ। नमस्कार।
4: तपाईको समुदायको अनि तपाईको सरोकारको
5: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
6: तपाई हाम्रै गाउँ।
4: खबर, तपाईको समुदायको अनि तपाईको सरोकारको
5: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

0: पूर्णकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0556 93 7 38 मोबाइल 98 550 88 002
4: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना
5: यस कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित वनको 26 वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ प्रथम इकाइ भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे दोस्रो इकाइ भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे तेस्रो इकाइ भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे चौथो इकाइ भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे र पाँचौँ इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे
6: अध्यक्ष देवेन्द्र पौडेल कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवन
0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
6: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
6: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
6: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
6: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
6: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 18 853 518 953
7: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौँ असुरक्षित बसाइ सराई नगरौँ सचेत बनौँ मानव तस्करको जालबाट बचौँ यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौँ जनहितका लागि आफन्त नेपाल
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
1: सेवाका लागि माडी सम्पर्क 056 50 10 40 र 98 52 0 28 40
10: साथै पक्ष न विपक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज
11: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
12: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
13: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

प्रतिकूल मौसमलाई मध्यनजर गर्दै माडी नगरपालिकाले असोज 9 गते शुक्रबार नगरभित्रका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय। धोबास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन। माडी पाँच स्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई हाउस ड्रेस वितरित। श्री सगरमाथा माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन। चितवनका साथ स्थानीय तहका स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो स्थानमा। काङ्ग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित। र नारायणगढ मुगलिन सडक खण्ड बिहिबार राति 8 बजेदेखि शुक्रबार बिहानसम्म बन्द हुने। नारायणी नदी सहित प्रमुख नदीमा जलसतह बढ्ने। तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा दिन विश्वभर करोड़ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। भारी वर्षा तथा प्रतिकूल मौसमको सम्भावनालाई मध्यनजर गर्दै माडी नगरपालिकाले असोज 9 गते शुक्रबार नगरभित्रका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनी अनुसार भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी पहिरो डुबान तथा सड़क यातायात प्रभावित हुन सक्ने जोखिम रहेको अवस्था उल्लेख गर्दै नगरपालिकाले सो निर्णय गरेको हो। नगरपालिकाले अभिभावक तथा नागरिकलाई बालबालिकालाई नदी खोला पोखरी तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा जान नदिन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ। साथै सम्भावित विपदबाट जोगिन उच्च सतर्कता र सावधानी अपनाउन पनि अनुरोध गरिएको छ। माडी नगरपालिका तीन रतनी धोभा स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। बिहिबार सम्पन्न अभिभावक भेलाबाट लक्ष्मी चौधरी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन हुनुभएको हो। भेलाले समितिका सदस्यहरूमा आशा नेसा, देवन्ती कुमारी महतो, अनिजा चौधरी, रुकमणी महतो र अप्सना खातुनलाई चयन गरेको हो। नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा विद्यालयको समग्र व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक भूमिका निर्वाह गर्ने जनाएको छ। समितिले विद्यालय शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय समुदाय बीच समन्वय गर्दै विद्यालयको शैक्षिक वातावरण थप सुधार गर्ने लक्ष्य लिएको बताइएको छ। माडी नगरपालिका 5 ब्रह्मपुरी स्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई हाउस ड्रेस वितरण गरिएको छ। सामरिक उत्थान सेवाले उपलब्ध गराएको हाउस ड्रेस बिहिबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई वितरण गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झलकराम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाका प्रमुख तारा काजी महतो, शिक्षा शाखा उपनिर्देशक रामचन्द्र खड्का, वडा नम्बर 5 का वडा अध्यक्ष गणेश प्रसाद खतानी लगायतको उपस्थिति रहेको थियो। सामरिक उत्थान सेवाकी निर्देशक विमला गायको विशेष उपस्थितिमा विद्यार्थीहरूलाई हाउस ड्रेस वितरण गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालय, परिवार, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। माडी नगरपालिका 9 स्थित दुर्गम क्षेत्र हनुमान झुलाको श्री सगरमाथा माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। तेस्रो प्रयासमा गठन भएको समितिको अध्यक्षमा रूपेन प्रजा चयन हुनुभएको छ। सदस्यमा एम बहादुर थापा, सुशीला परियार, सम्झना स्याङतान लगायत चयन हुनुभएको छ। यस्तै नारायण पौडेलको नेतृत्वमा शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ। शिक्षा नियमावली 2059 दशौं संशोधन अनुसार आवश्यक व्यक्ति उपलब्ध हुन नसक्दा यसअघि समिति गठन हुन सकेको थिएन। नगरपालिकाको निर्देशन अनुसार स्थानीय परिस्थितिलाई मध्यनजर गर्दै समिति गठन गरिएको विद्यालयले जनाएको छ। विद्यालयमा प्राथमिक तहका 8 स्थायी शिक्षकमध्ये हाल 5 जना मात्र कार्यरत छन्। दरबन्दी मिलानका क्रममा 2 शिक्षक सरुवा हुनुका साथै नगरपालिका अनुदानका 3 शिक्षक कोटा कटौती भएपछि असारदेखि पठन पाठन प्रभावित भएको अभिभावकहरूको गुनासो रहेको छ। विद्यालयमा निम्न माध्यमिक तथा माध्यमिक तहमा स्थायी दरबन्दी समेत छैन। विद्युत तथा विज्ञान प्रयोगशालाको अभावका कारण सूचना प्रविधि र प्रयोगत्मक सिकाइमा समेत समस्या रहेको विद्यालयले जनाएको छ। नवनिर्वाचित व्यवस्थापन समितिको बैठकले रिक्त शिक्षक पदमा तत्काल विज्ञापन गर्ने निर्णय गरेको छ। चितवनका साथ स्थानीय तहका स्वास्थ्य शाखा मध्ये माडी नगरपालिकाको स्वास्थ्य शाखा स्वास्थ्य सेवा मूल्याङ्कनमा पहिलो भएको छ। जनस्वास्थ्य कार्यालयले भरतपुरमा आयोजना गरेको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत गरिएको स्वास्थ्य सेवाका सूचक तथा प्रस्तुतिकरण मूल्याङ्कनमा माडी पहिलो भएको हो। माडीले 46.10 अङ्क प्राप्त गरी पहिलो, भरतपुर महानगरपालिकाले 85.43 अङ्कसहित दोस्रो र खैरनी नगरपालिकाले 82 अङ्कसहित तेस्रो स्थान हासिल गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरे ले जानकारी दिनुभयो।
बाढी नगरपालिका वडा नम्बर 2 शीतलपुर स्थित नमुना महिला समूहले बाढी तथा विपद प्रभावितका लागि 21,915 रुपियाँ सहयोग गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। समूहले 2083 असोज 7 गते अनलाइन मार्फत उक्त रकम हस्तान्तरण गरेको बैंकको भुक्तानी विवरणमा उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका कोषाध्यक्ष एवं स्वास्थ्य मन्त्री निशा मेहताका विज्ञ सल्लाहकार मनोहर प्रधानले भतिजीलाई भरतपुरको क्यान्सर अस्पतालमा राजनैतिक नियुक्ति दिलाएका छन्। नेपो बेबीको विरोध गरेर सरकार बनाएको राजसपाले पुरानै दलका गतिविधि पछ्याएको छ। मनोहरले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा आफ्नै भतिजी ईसा प्रधानलाई नियुक्ति दिलाउनु भएको हो। चितवनको नारायणगढ़ मुगलिन सड़क खण्डमा रातिका समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षा र बाढ़ी पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै नारायणगढ़ मुगलिन सड़क खण्डमा रातिको समयमा सम्पूर्ण सवारी साधन आवागमन बन्द गर्ने निर्णय गरेको हो। नेपाली काङ्ग्रेस भरतपुर महानगर समितिको सभापतिमा बुद्धिकान्त नेउपानी निर्वाचित हुनुभएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत बुधबार सम्पन्न अधिवेशनले नेउपानीको सभापतित्वमा नयाँ समिति चयन गरेको हो। नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य जित नारायण श्रेष्ठका अनुसार भरतपुर महानगरको निर्वाचनमा 1,335 मतदाता रहेकोमा 1,232 जनाले मतदान गरेका थिए। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेकपा एमाले विभिन्न राजनीतिक दल परित्याग गरी पार्टी प्रवेश गरेका 13 जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्नुभएको छ। ललितपुरमा बिहिबार सम्पन्न पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकले विभिन्न समयमा पार्टी प्रवेश गरेका नेताहरूको योगदान र प्रभावलाई ध्यानमा राख्दै उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। केन्द्रीय कमिटी सदस्यमा मनोनित हुने नव प्रवेशी नेताहरूमा पूर्व प्रधानमन्त्रीहरू तथा क्षेत्रीय राजनीतिमा प्रवेश समाएका नेताहरू रहेका छन्। नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले सरकारको कार्यशैली, सुशासन, राष्ट्रियता, लोकतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न समसामयिक प्रस्तावहरू पारित गरेको छ। असोज 5-8 गतेसम्म ललितपुरको भनीमण्डलस्थित रामबाग महलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सरकारका कदमहरूप्रति आपत्ति जनाउँदै प्रस्तावहरू पारित गरेको हो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम मौसमको अनुकूलता हेरेर सञ्चालन गर्न निर्देशन दिएको छ। काङ्ग्रेसका सदस्य राज सचिव राज कटुवालले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा स्थानीय मौसमको अवस्था मूल्याङ्कन गरी अधिवेशनको निर्वाचन कार्यक्रम व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको उल्लेख छ। काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार असोज 16-19 गतेसम्म 15 महाधिवेशन हुँदैछ। महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशनहरू जारी छन्। हालसम्म 66 जिल्लाका 630 पालिकामा निर्वाचन सम्पन्न भएको काङ्ग्रेसले जनाएको छ। कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि रोकिएका विकास निर्माणका आयोजनाहरूको ठेक्का प्रक्रिया खुलाएको छ। राजनीतिक सहमति र बजेट पुनरावलोकनका लागि भन्दै गत भदौ 11 गते रोकिएको ठेक्का प्रक्रिया सत्तारूढ दलहरू तथा अर्थ मन्त्रालयसँगको छलफलपछि सुचारू गरिएको हो। मन्त्रालयले मातहतका प्रदेशका सबै 14 पूर्वाधार विकास कार्यालयहरूलाई पत्रचार गर्दै रोकिएका आयोजनाहरूलाई 2 चरणमा अघि बढाउने गरी हाल करिब 90% योजनाको ठेक्का प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएको हो। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको वरियता क्रम घटेको छ। पार्टीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएपछि यसअघि अध्यक्ष ओलीपछि दोस्रो वरियतामा रहनुभएका बादल तेस्रोमा पुग्नु भएको हो। बिहिबार बसेको एमाले सचिवालय बैठकले विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ सम्मानित नेता बनाउने प्रस्ताव गरेको थियो। लगत्तै बिहिबार नै बसेको केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको हो। नेपाली काङ्ग्रेसले 15 महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। बिहिबार सार्वजनिक लोगोमा संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्मको तस्विर राखिएको छ। लोगोमा राखिएको 15:1 पार्टीका नेताहरूको तस्विर राखिएको हो। काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफ्लेबीच भएको छलफलमा यस्तो निर्देशन दिएको हो।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न लाग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहलाई मानव अधिकार कर्मी तथा नागरिक समाजका 17 प्रतिनिधिहरूले जलवायु न्याय विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहयोग जुटाउने सम्बन्धमा विभिन्न सुझाव दिएका छन्। संयुक्त राष्ट्रसंघको 100 महासभालाई प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम तय भएसँगै उनीहरूले बिहिबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको विपद र जलवायु संकटबारे अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत हुन आग्रह गरेका हुन्। सर्वोच्च अदालतले सरकारी सार्वजनिक प्रति वा एलानी जग्गामा लामो समयदेखि बसोबास गरेको स्थानीय तहमा बिटौरी तिरेकै आधारमा व्यक्तिले भोकाधिकार दावी गर्न नमिल्ने भनी व्याख्या गरेको छ। कुनै व्यक्तिले सरसफाई परिचय पत्र तथा शौचालय निर्माणका लागि अनुदान पाएको आधार मात्रले त्यस्तो जग्गामा व्यक्तिको निजी हक स्वामित्व वा स्थायी भोकाधिकार सिर्जना नहुने भनिएको हो। र सरकारले विपद सम्बन्धी कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन केही नेपाल ऐन संशोधन गर्ने भएको छ। यसका लागि गृह मन्त्रालयले विपद सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक तयार पारेको छ। गम्भीर प्रकृतिका विपदबाट उत्पन्न हुने मानवीय क्षति र राहतसँग सम्बन्धित विषयलाई सम्बोधन गर्न यो विधेयक ल्याइएको हो। विधेयकमा विशेष गरी गम्भीर प्रकृतिको विपदबाट मृत्यु भएका व्यक्तिको शव खोजतलास भण्डारण तथा परिवारलाई हस्तान्तरण गर्ने व्यवस्था समेटिएको छ। आज माडीको अधिकतम तापक्रम 23 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 22 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 92% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुख्य रूप पुनः एकपटक। प्रतिकूल मौसमलाई मध्यनजर गर्दै माडी नगरपालिकाले असोज 9 गते शुक्रबार नगरभित्रका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय। भूभाष श्री राष्ट्र आधारभूत विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन। माडी पास स्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई हाउस ड्रेस वितरित। श्री सगरमाथा माध्यमिक विद्यालय नयाँ विद्यालय व्यवस्थापन समिति गठन। चितवनका साथ स्थानीय तहका स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो स्थानमा। काङ्ग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त नेउपाने निर्वाचित। र नारायणगढ मुगलिन सडक खण्ड बिहिबार राति 8 बजेदेखि शुक्रबार बिहानसम्म बन्द हुने। नारेटी नदी सहित प्रमुख नदीमा जलसतह बढ्ने। तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध। भारी वर्षालाई लक्षित गरी प्रमुख राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक। भोटेकोशी बाढी प्रभावित ज्येष्ठ नागरिक, गर्भवती महिला र बालबालिकाको सुरक्षाका लागि सरकारले काम गरिरहेको महिला बालबालिका मन्त्री सीता बादीको भनाई। नेकपा एमालेद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेतामा चयन। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच व्हाइट हाउसमा आज भेटवार्ता हुँदै।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G भोल्टे।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। भोलि असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनालाई लक्षित गरी नेपाल प्रहरीले विभिन्न राजमार्गमा रात्रि समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रहरी प्रधान कार्यालयले आज दिउँसो सार्वजनिक गरेको सूचना अनुसार पृथ्वी राजमार्गसहित विभिन्न राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सवारी साधन आज बेलुकी 8 बजेदेखि बिहान 5 बजेसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार देशभर मनसुन सक्रिय भइरहेकाले सिद्धिचरण लोकमार्गमा आजदेखि असोज 12 गतेसम्म बेलुकी 6 देखि बिहान 6 बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन तथा पैदल यात्रीको रात्रिकालीन आवाज जावत पूर्ण रूपमा रोक लगाइएको जनाएको छ। मकवानपुर जिल्लाका कान्ति राजमार्ग भैँसे भीमफेदी देउराली कुलेखानी हुँदै काठमाडौँ आउने सडक पनि बेलुकी 7 बजेदेखि सवारी आवागमनमा पूर्ण रोक लगाइएको जनाइएको छ। त्यसै गरी बिपी राजमार्गमा बेलुकी 5 देखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। साथै नारायणगढ़ मुगलिङ सडक खण्डमा आज बेलुकी 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावले अहिले देशैभर धेरैजसो स्थानमा पानी परिरहेको छ। बङ्गालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आगामी 3 दिनसम्म कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
4: बङ्गालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आगामी 3 दिनसम्म देशैभरका धेरैजसो स्थानमा मध्यमदेखि भारी तथा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 3 दिनसम्म देशभर अधिकांश स्थानमा बादल लाग्नुका साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशको 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना रहेको र मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावा हुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो।
5: धेरै जसो स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको जुन हिमाली र भारी भूभाग छ, यो भूभागको चाहिँ अधिकांश क्षेत्रमा चाहिँ मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना छ भने यी प्रदेशहरूको चाहिँ तराई भूभागको पनि अधिकांश स्थानमै मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ। साथसाथै कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको थोरै
4: जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार आवश्यकताका आधारमा पूर्व तयारी स्वरूप राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना सम्प्रेषण गर्ने, जनचेतना अभिवृद्धि गर्ने लगायतका कामहरू गरिरहेको र जोखिम जोखिमबाट बस्ने सबै तयारी पूरा गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो।
6: केन्द्रदेखि स्थानीय तहसम्म विकास सम्बन्ध सबै निकायहरूसँग हामीले प्राधिकरण निरन्तर समन्वय र सहकारी पनि गरिरहेका छौँ। अहिले कहाँ कसरी पानी परेको छ, कहाँ चाहिँ नदीको बहाव बढेको छ, अलर्टहरू हुनुपर्ने अवस्था छ छैन, त्यसको पनि निरन्तर अब्जर्भ गरेका छौँ र त्यही अनुसार हामीले सम्बन्धित सिडियो कार्यालय, सम्बन्धित पालिकाहरूलाई, सुरक्षा निकायहरूलाई चाहिँ अलर्ट गरेर तयारी अवस्थामा राखिसकेको अवस्था छ। खोज उद्धारका सामग्रीहरू पनि चारवटा प्रदेश नदीले तयारी अवस्थामा नै छ, सातवटा प्रदेशमा मुभ हुने गरी व्यवस्था मिलाइएको छ भने अहिले यो राफ्टिङ एसोसिएसनहरू, ड्रोन एसोसिएसनहरू, निजी हेलिकप्टर एसोसिएसनहरूसँग पनि हामीले गरेका छौँ। नेपाली सेनाको सबै फौजहरू नै एकदमै पूर्व तैनाथी अवस्थामा नै हुनुहुन्छ, त्यसै गरी अरू सुरक्षा निकाय पनि तयारी अवस्था हुनुहुन्छ। अब पहिरो गएर सडक अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै हामीले डोजर, एक्जाभेटर र लोडरहरू पनि एकदम प्री पोजिसन योगमा राखेका छौँ।
4: बुधबारदेखि निरन्तर रूपमा परेको पानी शनिबारसम्म थप बढ्दै जाने र आइतबारबाट क्रमशः कम हुँदै जाने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका धेरै जसो स्थानमा भारी वर्षा, केही स्थानमा अति भारी वर्षा र थोरै स्थानमा अति धेरै भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक कामले हिडुल गर्दा सड़कको अवस्थाबारे जानकारी लिएर मात्रै हिडुल गर्न, पहाड़ी तथा हिमाली क्षेत्रतर्फ ट्रेकिङ नजान, कृषि कर्म गर्नेहरूले विशेष ध्यान दिन र सबैलाई सचेत रहन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: प्रतिनिधि सभाको बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। आजको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै मन्त्री लम्सालले दुई तरिकाले फोहोर व्यवस्थापनको अवधारणा विधेयकमा राखिएको बताउनुभयो। फोहोर वर्गीकरण गरेपछि 95% फोहोर व्यवस्थापन ल्यान्डफिल्ड साइट जानु अघि नै भइसक्ने गरी व्यवस्था गरिएको मन्त्री लम्सालले जानकारी गराउनुभयो। यस्तै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुभयो। मन्त्री गौतमले न्यायिक प्रक्रिया सहज बनाउन, असमर्थ पक्षलाई कानूनी सहायता प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न र कानुनी सेवामा विद्युतीय प्रणालीको पहुँच विस्तार गर्ने प्रावधान समेत विधेयकमा समावेश गरिएको जानकारी गराउनुभयो। सरकारले रसुवाको भोटेको सिबाडी प्रभावित बाल बालिकालाई विशेष संरक्षण, पुनर्स्थापना र पुनर्मिलन प्राथमिकताका साथ गरेको जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा महिला बाल बालिका, लैङ्गिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढी प्रभावित ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति, महिला, सुत्केरी र गर्भवतीको सुरक्षा र संरक्षणका लागि आश्रय केन्द्रहरू स्थापना भइरहेको जानकारी गराउनुभयो।
7: विपदबाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार, सुरक्षित आश्रय, स्वास्थ्य उपचार सहायक सामग्री तथा पुनस्थापनाका लागि धादिङ, नुवाकोट र रसुवा जिल्लामा स्वास्थ्य उपचार सुविधा सहितको ज्येष्ठ नागरिक हेरचाह केन्द्र निर्माण गर्ने योजना अगाडि बढाइएको छ। 144 जना अपाङ्गता भएका व्यक्ति प्रभावित, 7 जनाको मृत्यु र 76 जना विस्थापित, 16 जना बेपत्ता र सम्पर्क विहीन रहेको विवरण प्राप्त भएको छ। सडक तथा यातायात सम्पर्क अवरुद्ध भएका क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारको व्यवस्था गरिएको छ। हालसम्म 11 जना जटिल प्रस्तुति अवस्थामा महिला र नवजात शिशुको हवाई उद्धार गरी परोपकार प्रस्तुति तथा स्त्री रोग अस्पतालमा उपचारका लागि ल्याइएको छ।
0: उहाँले बाढी प्रभावित महिला र किशोरीका लागि नुवाकोट र धादिङमा 10 महिला तथा किशोरी मैत्री सुरक्षित स्थल स्थापना गरिएको, बाढीबाट विस्थापित ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार सुविधासहित ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गर्ने प्रक्रियामा सरकार अघि बढेको जानकारी दिनुभयो। बैठकको विशेष समयमा सांसदहरूले नेपालमा 21 जोखिमपूर्ण हिमताल रहेको र जलवायु परिवर्तनमा नेपालको न्यून योगदान भए पनि त्यसका गम्भीर असर भोगिरहनु परेकाले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो। आगामी 3 लगातार वर्षा हुने सम्भावना रहेकाले सांसदहरूले सुरक्षा निकायलाई पूर्व तयारी गर्न तथा नदी र तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्नुभयो। यस्तै दशैं र तिहारका अवसरमा काठमाडौँ बाहिर जाने र काठमाडौँभित्र नै मानिसको चाप बढ्ने भएकाले जोखिमयुक्त सडक क्षेत्र खाडला खुल्लीको निरीक्षण, वैकल्पिक मार्गको पूर्व सूचना र आवश्यक यातायात व्यवस्थापनको तयारी समयमै गर्नुपर्नेमा सांसदहरूले जोड दिनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले समसामयिक विषयमा आफ्ना विचार राख्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हाल भइरहेको लगातारको वर्षाबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण र प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष दाहालले सबै नागरिक समाज, स्थानीय निकाय र सरकारवाला तह समूहबीच आपसी समन्वय र सहकार्य बढाउन तथा सम्भावित प्रभावबारे नागरिकलाई सुसूचित गराउन पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। बैठकमा लोकसेवा आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन र विकास आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले बढ्दो महँगी र कालोबजारी नियन्त्रणका लागि तिनै तहका सरकारबीच समन्वय गरी बजार अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो। बजारमा दाल, चामल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारले भन्सार सहजीकरण लगायतका सुविधा दिएको र विभिन्न स्थानमा चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू सञ्चालनको व्यवस्था गरिएको मन्त्री शाहले बताउनुभयो। यस्तै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन नदिन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। मन्त्री मेहताले बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन नदिन सबै होल्डिङ सेन्टरहरूमा स्वास्थ्य कर्मी खटाइएको र विभिन्न साझेदार निकायहरूसँगको सहकार्यमा होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई विभिन्न सरसफाई किटहरू उपलब्ध गराइएको जानकारी दिनुभयो। यसअघि आजको बैठक

0: काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरूमा निगरानी बढाएको छ। सम्भावित बाढी र डुबानबाट बालबालिकालाई जोगाउन, डुबानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढाइएको महानगरपालिकाले जनाएको छ। महानगर विपद व्यवस्थापन समितिको बैठकले सम्भावित बाढी, डुबान, पहिरो तथा जलजन्य जोखिम न्यूनीकरणका लागि पूर्व तयारी र प्रतिकारीय प्रणाली सक्रिय बनाउने, सुरक्षा निकाय, रेडक्रस लगायत निकायसँग समन्वय बढाउने निर्णय गरेको छ। लगातारको वर्षाले निम्ताउन सक्ने विपदको जोखिमको मकवानपुरमा पूर्व तयारीका साथै सम्बद्ध सबै पक्ष उच्च सतर्क अवस्थामा रहेका छन्। विशेष गरी कुलेखाने ड्याममा वर्षाको पानी भरिएर सतहभन्दा माथि पुगेर हुन सक्ने जोखिमप्रति विशेष सतर्कता अपनाइएको छ। मकवानपुरबाट संवाददाता विश्वराम अधिकारीको रिपोर्ट।
1: सम्भावित वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरोध हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले जोखिममुक्त क्षेत्रहरूमा निगरानी बढाउनुका साथै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। विशेष गरी जोखिमयुक्त सडक, नदी तथा खोला नाला र कुलेखानी जलाशय आसपासका क्षेत्रमा निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो।
2: विपद हुने बित्तिकै नौवटा क्लस्टरहरू जुन हाम्रो प्रोटोकलमा भएको नौवटा क्लस्टरहरू एक्टिभेट हुन्छन् एउटा पाटो। दोस्रो चाहिँ अहिले विशेष गरिकन इन्द्र सरोवर ड्याम, यसको विद्युत आयोजना र मुख्य रूपमा यो धनजनको क्षति हुन नदिनको लागि अझ सिरियस ढङ्गले काम गर्नुपर्छ।
1: मकवानपुरमा वर्षाका कारण सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै इन्द्र सरोवर गाउँपालिका र कुलेखानी जलविद्युत आयोजनालाई विशेष निगरानीमा राखिएको छ।
3: अब हामी सबैभन्दा पहिले चाहिँ हाम्रो लेभल इन्क्रिज हुँदै गइसकेपछि हाम्रो सिडिओ कार्यालय अथवा यहाँ गाउँपालिका मार्फत हामी सूचना पनि दिन्छौँ। एउटा अहिले चाहिँ हामीले 27 को लेभल भन्दा माथि गएपछि पहिलो हामीले चाहिँ अलार्मको घन्टी बजाउँछौँ। यदि त्यो इन्क्रिज लेभल चाहिँ फास्ट भयो भने चाहिँ त्यो एक एक घन्टामा बज्छ। 28 को लेभल पुगिसकेपछि चाहिँ एकचोटि बज्छ, फेरि एक मिनट बन्द हुन्छ, एकचोटि गेट खोल्ने पर्ने अवस्था आइसकेपछि चाहिँ हामीले कन्टिन्युसली तपाईँको बजाएपछि मात्रै हामी गेट खोल्ने चाहिँ चरणमा पुग्छौँ।
1: इन्द्र सरोवर गाउँपालिकाका जनप्रतिनिधिसँग पनि सम्भावित विपदको अवस्था र स्थानीय स्तरमा अपनाउनु पर्ने तयारी बारे छलफल गरिएको छ। गाउँपालिकाले जोखिमयुक्त बस्ती तथा सडकको अवस्था निगरानीमा राख्दै आवश्यक परेमा उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ।
2: साइरनको लागि मैले केन्द्रीय कार्यालयमा मैले दिएको छु। अहिले उहाँहरूले हातेले चलाउने म्यानुअल खालको चाहिँ साइरन गाउँपालिका र सिसेरी उसमा राखिदिनु भएको छ पुलिस चौकीमा।
1: यता वर्षाका कारण सडक तथा पूर्वाधारमा क्षति पुग्न सक्ने भएकाले पूर्वाधार कार्यालयले पनि जोखिमयुक्त सडकको अवस्था निगरानीमा राखेको जनाएको छ।
4: बैतलीको बाटोको तल हिमपाई भने राखेर हामीले अहिले पनि त्यो चालु हालतमा छ, त्यो पनि बगाउँछ।
1: जिल्ला प्रशासन कार्यालयले सम्भावित विपदका घटनालाई ध्यानमा राख्दै सबै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित कार्यालयलाई आवश्यक जनशक्ति तथा स्रोत साधन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। विश्वराम अधिकारी।
0: नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेतामा चयन हुनुभएको छ। केन्द्रीय कमिटीको बैठक अघि आज भएको एमाले सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारी सहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। पार्टीका पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने नदिने विषयमा आन्तरिक बहस चलेकामा हाल सर्वसम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको बैठकपछि सचिव पद्मा अरियालले जानकारी दिनुभयो। यही असोज 5 गतेदेखि जारी केन्द्रीय कमिटीको बैठक आज सकिएको हो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 630 पालिकामा निर्वाचन सम्पन्न भएको छ। यसैबीच विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले अधिवेशन प्रक्रियामा कठिनाई भइरहेको नेपाली काङ्ग्रेसले जनाएको छ। संघीय संसदको संसदीय सुनवाई समितिले सरकारबाट विभिन्न 13 देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया सुरु गरेको छ। समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतहरूको सुनवाईको प्रक्रिया सुरु गर्दै 10 दिनको समय दिई उजुरी आह्वान गर्ने निर्णय गरेको छ। समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित राजदूतहरूको बायोडाटा अध्ययन, उहाँहरूले पेश गर्ने कार्ययोजना तथा प्राप्त उजुरीलाई मुख्य आधार बनाई सुनवाई प्रक्रिया अघि बढाइने बताउनुभयो। उहाँले उजुरी बाहेक समितिले गर्नुपर्ने तयारीका कामलाई अघि बढाउँदै सुनवाई प्रक्रिया सकेसम्म दशैं अघि टुङ्ग्याउने तयारी गरिएको जानकारी दिनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायमा कार्यरत पदाधिकारीहरूलाई दोहोरो सुविधा नपाउने गरी कानून तर्जुमा गर्न लागेको बताउनु भएको छ। राज्य व्यवस्था तथा

0: शासन समितिको आज बसेको संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 उपर सैद्धान्तिक र संशोधन प्रस्तावकर्ता सदस्यसँगको छलफलमा मन्त्री गौतमले संविधान बमोजिम नै संवैधानिक निकायमा सेवानिवृत्त भएका विशिष्ट श्रेणीका कर्मचारी नियुक्त हुने प्रावधान भएकाले पनि दोहोरो सुविधा नियन्त्रणका लागि विधेयक मार्फत कानुन तर्जुमा गर्न लागि जानकारी दिनुभयो। काठमाडौँ विश्वविद्यालय केयुका संस्थापक उपकुलपति तथा शिक्षाविद प्राध्यापक डाक्टर सुरेश राज शर्माको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ। पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले स्वर्गीय शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उडाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो। अन्तिम विदाईका क्रममा नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किशोरीको अधिकार र नेतृत्वलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपालको आयोजनामा आजदेखि ललितपुरमा सुरु भएको एसिया प्रशान्त आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको तीन दिने तेस्रो क्षेत्रीय सम्मेलनमा उहाँले आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार सहभागिता र नेतृत्वलाई सुनिश्चित गर्न उनीहरूका मुद्दालाई नीति निर्माणको सम्म प्रभावकारी रूपमा पुर्याउनु पर्नेमा जोड दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच व्हाइट हाउसमा आज भेटवार्ता हुँदैछ। भेटवार्तामा व्यापार प्रविधि कृत्रिम बौद्धिकता महत्त्वपूर्ण खनिज तथा क्षेत्रीय विषय प्रमुख रूपमा उठ्ने जनाइएको छ। वार्ता अघि अमेरिका र चीन व्यापार युद्ध विरामलाई 2 महिना थप गरी आगामी जनवरी 10 कायम राख्न सहमत भएका छन्। राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने कृत्रिम बौद्धिकता सम्बन्धी घटनाबारे दुवै पक्षबीच सूचना आदान प्रदान गर्ने संयन्त्र निर्माणका विषयमा छलफल हुन सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्। राष्ट्रसङ्घ महासभामा सहभागी हुने क्रममा अमेरिका पुग्नुभएका चिनिया राष्ट्रपति सीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले विमानस्थलमै पुगेर स्वागत गर्नुभएको थियो। प्रमुख कृत्रिम बौद्धिकता एआई कम्पनीका प्रमुखहरूले तीव्र रूपमा विकसित भइरहेको प्रविधिको सुरक्षित प्रयोगका लागि विश्वव्यापी मापदण्ड र सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको बैठकमा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेई र ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले एआईको क्षमता बढ्दै जाँदा मानिसको नियन्त्रण कमजोर हुन सक्ने जोखिम औल्याउनु भयो। अमोदेईले एआईबाट जैविक हतियार निर्माण रोक्न अन्तर्राष्ट्रिय सहमति प्रणालीको क्षमता परीक्षण तथा जोखिम मूल्याङ्कनका साझा मापदण्ड आवश्यक रहेको बताउनुभयो। विश्वमा जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा 59% पुगेको छ। विश्व रोबोटिक्स 2026 प्रतिवेदन अनुसार सन् 2025 चीनमा 3,54,000 औद्योगिक रोबोट जडान भएका थिए। यो तथ्याङ्क अघिल्लो वर्षको तुलनामा 20% बढी हो। जनसङ्ख्यामा आएको परिवर्तन र श्रमिक अभावले उद्योगमा शौचालनको माग बढाउने तथा रोबोटको प्रयोगले उत्पादनलाई श्रमिक अभावप्रति थप लचिलो बनाउन सहयोग गर्ने महासङ्घले जनाएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व 29,73,05,00,00,000 रुपियाँ भन्दा माथि पुगेको छ। सरकारको आन्तरिक तर्फ करिब 13,62,00,00,000,000 रुपियाँ र बाह्य तर्फ करिब 16,11,00,00,000,000 रुपियाँ ऋण दायित्व रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। यो तथ्याङ्क गएको भदौ मसान्तसम्मको हो। देशको कुल ग्रास्त उत्पादन जिडिपीका आधारमा सरकारले तिर्न बाँकी कुल ऋण दायित्व जिडिपीको 45% भन्दा बढी हुन आउँछ। सरकारले चालू आर्थिक वर्षका लागि करिब 6,58,00,00,000,000 रुपियाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा गएको भदौ मसान्तसम्ममा करिब 61,00,00,000,000 रुपियाँ ऋण प्राप्त भइसकेको छ। यस अवधिमा सार्वजनिक ऋणको सामा र ब्याज भुक्तानीका लागि सरकारले करिब 85,01,00,00,000,000 रुपियाँ भुक्तानी गरेको छ। चालू आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋणको सामा र ब्याज तिर्न 4,17,88,00,00,000 रुपियाँ बजेट विनियोजन गरेको छ। एसियाली विकास बैङ्क एडिबीले आर्थिक वर्ष 2073-74 अर्थात् सन् 2027 नेपालको आर्थिक वृद्धि दर 4.1% सीमित रहने प्रक्षेपण गरेको छ। भदौ 10 गतेको भोटेकोशी बाढीपछि एडीबीले 0.4% घटाएर नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो। एडीबीले यसअघि जुलाईमा नेपालको आर्थिक वृद्धि दर 4.5% रहने प्रक्षेपण गरेको थियो। एडीबीको प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकमा हालैको विनाशकारी बाढी र पश्चिम एसियाको द्वन्द्वले थप चाप सिर्जना गरेकोले मुद्रास्फीति बढ्ने जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
3: जारी 20 एसियाली खेलकुद एसियाड अन्तर्गत नेपाल महिला कबड्डीको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमो बीको उपविजेता बन्दै नेपालले कम्तीमा काँस्य पदक पक्का गरेको छ। बिहिबार भएको सोमो चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई 34-25 पराजित गर्यो। नेपालले सोमो चरणमा 3 खेलबाट 2 जित र 2 हार सहित उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो। नेपालले यसअघि 19 एसियाली खेलकुदमा पनि महिला कबड्डीमा काँस्य पदक जितेको थियो। यस पटक पनि सेमिफाइनल प्रवेशसँगै नेपालले कबड्डीमा लगातार 2 एसियाडमा पदक पक्का गरेको छ। पुरुष कबड्डीमा भने नेपालले सान्त्वना जित हासिल गरेको छ। पदक समीकरणबाट बाहिरिसकेको नेपालले सोमबीको आफ्नो अन्तिम खेलमा मलेसियालाई 73-52 हराए। नेपालले यसअघि थाइल्यान्ड, पाकिस्तान र इरानसँग पराजय बेहोरेको थियो। त्यसै गरी टेबल टेनिसको सिङ्गल प्रतिस्पर्धामा नेपालको चुनौती समाप्त भएको छ। प्रतिस्पर्धामा रुबिना महर्जन र संयोग कपाली पहिलो चरणमै रोकिएपछि नेपालको चुनौती सकिएको हो। रुबिना मकाउका टिङयान मार्कसँग 4-1 पराजित भए। संयोग यमनका इब्राहिम गुब्रामसँग 4-1 नै पराजित भए।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी 3 दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध। भारी वर्षालाई लक्षित गरी प्रमुख राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक। भोटेकोशी बाढी प्रभावित ज्येष्ठ नागरिक, गर्भवती महिला र बाल बालिकाको सुरक्षाका लागि सरकारले काम गरिरहेको महिला बाल बालिका मन्त्री सीता बादीको भनाई। नेकपा एमालेद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेतामा चयन। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच व्हाइट हाउसमा आज भेटवार्ता हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार
5: शर्तहरूकै
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बंगालको खाडीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र। भोलि वर्षाको प्रभाव अझ बढ्ने, पर्वतारोहण र लामो यात्रा बन्दै गर्न आग्रह।
1: पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढी जोखिमयुक्त क्षेत्र देखिएको छ।
0: अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातिदेखि भोलि बिहानसम्म गाडी चलाउनमा रोक। बाढी प्रभावित क्षेत्रमा वर्षाका कारण त्रास। मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह।
2: 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
0: ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा भीषण आग लागि। काङ्ग्रेस 2 हुने बाटोमा काङ्ग्रेस संस्थापन इतरपक्षद्वारा समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि छनौट। समयमै काम सक्न आग्रह।

0: र बीसौं एसियाली खेलकुदमा महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश, अब इरानसँग खेल्ने पुरुष कबड्डीमा सान्तोना जित।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: काठमाडौँ उपत्यकामा जनसङ्ख्याको चाप निरन्तर बढ्दो छ। राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँमुखी बनाउँदै ल्याइयो र काठमाडौँ आश्रित नीतिले गर्दा साना साना कामका लागि पनि मानिसहरू यहीँ आउनुपर्ने र यहीँ सुविधा हुने अवस्था सिर्जना भयो, जसका कारण अव्यवस्थित बस्ती बसेका छन्। ठुलो पानी पर्ने बित्तिकै यातायात अस्तव्यस्त हुने र खोला किनार डुबानमा पर्ने अवस्था छ। अब खबर सन्तोषी रावलबाट।
2: बंगालको खाडीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण देशभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिसाबाट प्रवेश गरेको जलवायुयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भेग बाहेक सबै जसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि वर्षाको प्रभाव अझ बढ्ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेको उच्च सतर्कता अपनाउन भनिएको छ। बाढी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षा कर्मी परिचालन गरेका छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातिदेखि भोलि बिहानसम्म गाडी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाडी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाडीको आवागमन पूर्ण रूपमा बन्द हुनेछ। मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले आग्रह गर्नुभयो।
3: मुख्य राजमार्ग पृथ्वी राजमार्ग करिब 86 किलोमिटर राजमार्ग लामो राजमार्ग पर्छ यहाँ। र त्यो राजमार्गबाट काठमाडौँ उपत्यका लगायत देशका 67 जिल्लाका सवारी साधनहरू यात्रुहरू आवागमन गर्ने एउटा मुख्य राजमार्ग भएको हुँदाखेरि यो राजमार्गको सुरक्षालाई विशेष ध्यान दिएर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले आज 18 गते बेलुका 8 बजेदेखि 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
2: साथै जोखिमयुक्त ठाउँमा नजान र सुरक्षा निर्देशिकाको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ। यसैबीच 2 दिन हिमाली क्षेत्रमा जोखिम रहेकाले यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन्। मौसमविद डेभिड ढकालले अहिले जोखिम रहेकाले तत्काल त्यस्ता क्षेत्रमा नजान आग्रह गर्नुभयो।
4: विशेष गरी यो अहिलेको याम भनेको चाहिँ पर्वतारोहणको याम हो। पर्वतारोहणको याम भएको कारणले गर्दाखेरि चाहिँ यति बेला चाहिँ हिमाली भूभागहरूमा चाहिँ पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढी जोखिमयुक्त क्षेत्र देखिएको छ। त्यसै भएर हामीले चाहिँ यो रातो रङको चेतावनी पनि दिएको छौँ। रातो रङको चाहिँ चेतावनी भनेको प्रतिकारै नै गर्नुपर्ने, टेका एक्सनै गर्नुपर्ने जस्तो किसिमको हामीले चेतावनी दिएका छौँ। अन्य भूभागमा चाहिँ रातो रङको चेतावनी हामीले दिएका छैनौँ भनेको सतर्क हुनुपर्ने सिस्टमको चेतावनी दिएका छौँ, तर चाहिँ एक्सनै लिनुपर्ने जस्तो चेतावनी दिएका छैनौँ। र यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फुल खेल्ने समय भएको पनि हामीले पाएका छौँ। ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ। विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाडी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढी हुने गर्छ। त्यसै गरी ठुला तला साना खोला तथा चाहिँ नदीहरूमा यो वर्षाले गर्दाखेरि चाहिँ बहावहरू बढ्ने सम्भावना बढी देखिन्छ, जसको कारणले तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूले अलिकति बढी सजग हुनुपर्ने जस्तो देखिन्छ। अनि थोरै पानीले पनि अलिकति डुबान हुने क्षेत्रहरू छन्, ती क्षेत्रका पनि थोरै पानी जस्तै तपाईँको भारी वर्षाले गर्दाखेरि डुबान हुन्छ, तराईमा पनि प्लस उपत्यकामा पनि कतिपय ठाउँहरूमा जस्तै काठमाडौँ उपत्यकामा पनि भारी वर्षा हुँदाखेरि चाहिँ कतिपय ठाउँहरूमा चाहिँ समस्या हुन सक्ने सम्भावना देखिन्छ। तराईतिर पनि अब अलिकति बढी वर्षा, पहाडतिरको वर्षा, तराईतिर वर्षा कम हुँदै गर्दाखेरि पहाडको वर्षाले चाहिँ डुबानको समस्या निम्तन सक्छ। ती क्षेत्रका बासिन्दाहरूले चाहिँ अलिकति बढी सजग र सचेत हुनुपर्ने जस्तो देखिन्छ।
2: काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश काफले बीच भएको छलफलमा यस्तो निर्देशन दिएको हो। नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा गत भदौ 10 गते आएको बाढीमा 338 ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ। महासंघले सवारी साधनसँगै 441 चालक, सहचालक तथा व्यवसाय समेत सम्पर्कविहीन भएका छन्। भोटेकोसी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भइएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी तथा गैर सरकारी निकाय, निजी संघ संस्था, संचार माध्यम, अनुसन्धानकर्ता तथा सरोकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो। ताप्लेजुङको मेरिङ देन गाउँपालिका 3 दुभारमा भीषण आगलागी भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 घर जलेका छन्। आगो सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 कञ्चनजङ्घा गुल्मबाट सुरक्षाकर्मी र स्थानीयले निभाएका थिए। चण्डी 50 घरदुरी सहितको बाक्लो बस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ। नेपाली काङ्ग्रेस संस्थापक इतर पक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। निवर्तमान सभापति शेरबहादुर देउबा समूहले संयोजक डाक्टर कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि घटाइएको हो। रुकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि घटाइएको छैन। समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हंगाम, पाँचथरमा सूर्य कुमार दाहाल, इलाममा सुजाता परियार केन्द्रीय प्रतिनिधि तोकेको हो। काङ्ग्रेस नेता डाक्टर प्रकाश शरण महत
5: 14 अधिवेशनको नेतृत्व सभापति उहाँले नै सभाधिक रूपमा 15 अधिवेशन उहाँको नेतृत्व हुनुपर्छ भनेर हामीले कानुनी लडाई पनि लडिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया पुरी गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो छुट्टी आउँदै सकेको छ। त्यसो हुनाले हामीले 15 असोजबाट एउटा अधिवेशन सुरु हुने गर्छ। मङ्सिर 21-22 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकारिणी तोकिएको छ।
2: यसैबीच काङ्ग्रेस संस्थापनले 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 330 पालिकामा निर्वाचन सम्पन्न भएको छ। यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलता अनुसार 13 असोजभित्र गरिसक्न निर्देशन दिएको छ। साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अङ्कले अघि हरायो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कांस्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमिफाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यस्तै पुरुष कबड्डीमा नेपालले सन्तुना जित हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमिफाइनल होडबाट बाहिरिसकेको थियो।
0: सन्तोषी राहुल भर्खरै जन्मेका साना बच्चाको हेरचाहमा बढी ख्याल गर्न स्वास्थ्य कर्मीको सुझाव।
6: छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दुध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरुन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्।
0: बाढी प्रभावित क्षेत्रका लागि सूचना तथा जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली, नयाँ दलका सांसदप्रति पुराना दलका सांसदहरूको अपेक्षा, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: बाढीपछि रसुवा जिल्लाको 13 वडा पुग्ने सडक बन्द छ। यी वडाहरूमा राहत पुर्याउने काम भइरहेको छ। रसुवाका सिडिओ कमल प्रसाद पाण्डे।
12: रसुवा सडक सञ्जालबाट चाहिँ पूर्ण रूपमै नभनौ, यता नुवाकोटबाट नौकुण्ड हुँदै एउटा समथनीको एउटा वैकल्पिक मार्ग मात्र प्रयोगमा छ। त्यो हिसाबमा चाहिँ अहिलेसम्म हामीले खाद्यान्न राहतको रूपमा हेली मार्फत, ड्रोन मार्फत र सडक सञ्जाल पुगेका ठाउँहरूमा चाहिँ सवारी साधन मार्फत पनि हामीले खाद्यान्न पुर्याइरहेको अवस्था छ। अबको 10-15 दिनभित्र चाहिँ बेत्रावतीमा बेली ब्रिज राख्ने काम हुने भन्ने कुरा पनि भइरहेको छ। सँगसँगै स्याप्रो र धुन्सेको पनि पुलको कुरा अगाडि बढाउने भन्ने निर्णय गरेका छौँ। हामीले चाहिँ सडक सञ्जाल टुटेका 13 वडालाई अलिक पार्थनीकरण गरी ती वडाहरूमा राहत प्रभावकारी रूपमा पुर्याउने भनेर योजनाबद्ध रूपमा त्यो पुर्याइरहेका छौँ।
11: बाढी प्रभावित ठाउँहरूमा स्वास्थ्यमा कुनै पनि समस्या देखिए जति सक्दो छिटो आफ्नो गाउँठाउँमा रहेका स्वास्थ्य कर्मीलाई खबर गरिहाल्नुहोस्। प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 र 1234 फोन गरेर सहयोग लिनुहोस्। रसुवाका सिडिओ कमल प्रसाद पाण्डे। भर्खरै मात्र जन्मेका साना बच्चाको हेरचाहमा बढी ख्याल गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। जन्मेदेखि 28 दिनसम्मको यो समयका बच्चाका स्वास्थ्यमा केही समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा लैजानुपर्छ। मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी।
6: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम शीताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दुध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरुन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ।
11: आमाको दूध खान नसक्ने, खाएको वान्ता गर्ने, ज्वरो आउने, नाभिमा संक्रमण भए, छालामा बिमिरा आए, असिन पसिन अनि शरीर चिसो भए तत्कालै नजिकैको स्वास्थ्य संस्थामा लगिहाल्नुहोस्। आजबाट देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ। रसुवा भोटेकोसी बाढी प्रभावित जिल्लाहरूमा चाहिँ आज राति र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ढकाल।
13: विशेष गरी रसुवा, नुवाकोट, धादिङ आसपासमा आज बिहिबारको दिन पनि वर्षाको सम्भावना देखिएको छ। कतिपय स्थानहरूमा वर्षा भइरहेको छ भने भारी वर्षाको सम्भावना पनि आज र भोलिको लागि अलिक बढी सम्भावना रहेको देखिन्छ। विशेष गरी भोलिको दिनमा चाहिँ अलिकति बढी सम्भावना रहेको देखिन्छ। त्यसपछिको दिनहरूमा भनेको शनिबार र आइतबारको दिनहरूमा चाहिँ अलिक कम सम्भावना हुने जस्तो देखिन्छ। भोलिको हकमा चाहिँ विशेष गरी हामीले पनि रसुवा जिल्लालाई चाहिँ अलिकति रातो अलर्टको जारी गरेका छौँ। भनेको ती क्षेत्रमा हिमाली भूभाग भारीसम्मको हिमपात हुन सक्ने सम्भावना देखिएको छ भने रसुवा, नुवाकोट र धादिङ आसपासमा चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने, जसले गर्दा चाहिँ डर त्रास भन्दा पनि अलिक समन्वित भएर सावधानी अप्नाउनु पर्ने चाहिँ आवश्यकता देखिन्छ। गोर्खा, तनहु र चितवन आसपास पनि वर्षाको सम्भावना देखिएको छ, भारी वर्षाकै सम्भावना देखिएको छ आज र भोलिको लागि, र पर्सिको लागि चाहिँ अलिकति कम हुँदै जाने जस्तो देखिएको छ। त्यतातिर पनि अलिकति सावधानी अप्नाउनु पर्ने जस्तो देखिन्छ।
11: तपाईँलाई पनि बाढी तथा विपद बारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदहरूका स्वभाव फरक फरक,
14: सांसदका अभिव्यक्तिहरू
15: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
14: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
0: पुराना र नयाँ सांसदहरूले खेलिरहेको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छ, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
16: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ।
17: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
11: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
17: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
18: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
15: नमस्कार, संवाद श्रृङ्खला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृङ्खला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर 2 निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
14: धन्यवाद।
15: 74 तपाईँले कति काम गर्नुभएको थियो, अब अहिले तपाईँ 82 निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्नु बाँकी छ त क्षेत्र नम्बर 2?
14: 74 चाहिँ 2 क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौँ, त्यो अहिले पनि पुरा हुन सकिरहेको भइरहेको छैन। आज पनि हाम्रा दुई नम्बर निर्वाचन क्षेत्रका र अछामकै भन्ने भन्नुहोस् धेरै ग्रामीण बस्तीहरू धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेको छैन। जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर 77 चाहिँ सरकारले निर्णय गरेका थियो र बजेट विनियोजित गरेका थियो, टेन्डर गराइएको थियो 79 म सांसद छँदैखेरि र त्यो 79 टेन्डर काम हुन सकेन। बल्ल अस्ति चाहिँ म सांसद जितेर आइसके पछाडि स्वास्थ्य मन्त्रालय र राष्ट्रिय योजना आयोग शहरी विकास मन्त्रालय त्यतिखेर अहिले त भौतिक के अरे पूर्वाधार मन्त्रालय अन्तर्गत छ त्यसका विभागहरू ती सबैमा हाम्रा रोकिएका फाइलहरू रोकिएका चाहिँ के भन्दाखेरिमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चितता गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्टै शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहलकदमी गरियो।
15: कानुन निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुलपुलेसा सडकमै अलि बढी तपाईँको बाचा छ जो तपाईँले पुरा गर्नुपर्नेछ।
14: कानुन निर्माण पनि गर्नुपर्नेछ अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बिचमा त्यही बाचा गरिएको। पहिलो कुरा त कानुन निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य त्यसको पक्षमा म चाहिँ दृढ संकल्पित रहनेछु। अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि चुनावमा चाहिँ जनताको बिचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ, यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन, संसदमा गएर लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानुनहरू निर्माण गर्नमा मेरो महत्त्वपूर्ण भूमिका रहन्छ भनेर भनेको थिएँ मैले।
15: अहिलेसम्म संसदमा कतिपटक आफ्नो विचार राखिसकेँ जस्तो लाग्छ के छ?
14: मैले चाहिँ विचार राखेको छु, मैले धेरै विचार राखेको छु संसदमा चाहिँ
15: करिब यति पटक जति भन्ने त्यस्तो केही छ कि छैन?
14: मैले चाहिँ त्यो ठ्याक्कै यकिन गरेका छैन। हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेको छु, चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस्, चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू जनताका पक्षमा कानुन बनाउने विधेयकहरू र त्यसमा जनताका सरोकारका विषयवस्तुहरू बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा।
15: तपाईँले निर्वाचित भएर आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल सम्वादहरू निरन्तर हुन्छ?
14: छलफल सम्वाद त्यति भएको छैन। म जिति
15: तपाईँको कारणले अथवा उहाँहरूको कारणले?
14: मेरो पनि आफ्नो व्यस्तता भयो, उहाँहरूको पनि व्यस्तता होला। हाम्रो बिचमा चाहिँ यो विकास निर्माणका सन्दर्भमा अछाममा कसरी जाने भन्ने कुरामा विकास निर्माण यो गर्नुपर्छ भन्ने कुरामा हाम्रो असहमति काहीँ पनि छैन।
15: दोस्रो पटक प्रतिनिधि सभामा छिर्दै गर्दाखेरि अघिल्लोको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नुभयो मानिस?
14: एउटा त चाहिँ पहिला संसद भवनभित्र छिर्दाखेरि 74 अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
15: बानेश्वरमा
14: हाम्रो चाहिँ भवन थियो। हुन त त्यो केपी ओली प्रधानमन्त्री हुँदाखेरि त्यहाँ शिलान्यास गरिएको थियो, तर वास्तविक प्रतिनिधि सभा कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन।
15: अब नयाँ बन्दै गर्दाखेरि त त्यहाँ फेरि सुविधा सम्पन्नै होला,
14: त्यो होला, त्यो हेरौँ। मैले पाएको भिन्नता क्या
15: व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो देखि?
14: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ हुनुहुन्छ, जोस र जाँगरका साथ आउनु भएको छ भन्ने मलाई अनुभूत भएको छ। संसदीय परम्परा संसदीय मर्यादाको पनि अलिअलि काहीँ लिएर चाहिँ खड्किन्छ कि त्यहाँभित्र कहिलेकाहीँ सांसदका अभिव्यक्तिहरू
15: नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
14: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
15: चिने जानेका अघिल्लो पटक पनि सांसद भएका कतिजना सांसद तपाईँले अहिले दोस्रो कार्यकालमा पाउनुभयो?
14: मैले थोरै पाएको छु,
15: संख्यात्मक रूपमा
14: लगभग त्यही 10-12।
15: तपाईँहरूबाट अहिलेको नयाँ सांसदहरूले के अपेक्षा गरेको जस्तो अथवा तपाईँहरूसँग त्यो सिक्ने अनुभवहरू लिने दिने त्यस्तो रुचि कतिको पाउनुभयो अरू सांसदहरू?
14: त्यस्तो छैन।
15: तपाईँ एमाले भित्रैका सांसदको पनि त्यस्तो भेटिँदैन?
14: एमालेभित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ, छलफल हुन्छ, अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ, अनि अन्य दलको को पनि त्यो हुँदैन। अब हाम्रैमा पनि अलिअलि अगाडिको सांसदको अनुभव के छ कस्तो छ कसरी जाने होला भन्ने खालको त्यसो हुँदैन। त्यो एआईका तर्फबाट यो
15: एआई
14: च्याट जिपिटी लाई अध्ययन गर्छन् साथीहरू, अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ। अहिलेको मैले पाएको त्यो मैले अधिकांशको त्यही देख्छु।
15: तपाईँले कतिको चलाउनुहुन्छ?
14: मैले चलाउँदिन, मैले चाहिँ मेरो मनको कुरा आफ्नो चाहिँ मनबाट जे आयो तल जनताको कुरा जे जनताको छ त्यही जस्ताको तस्तै बोल्छु।
15: नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू अब सबैको अब नराम्रै पनि होइन होला, केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ राख्न सक्नुहुन्छ?
14: होइन,
15: यो चाहिँ असाध्यै राम्रो लाग्छ।
14: होइन, केही प्रतिपक्षका सांसदहरू पनि छन् जो चाहिँ देशप्रति माया भएका, अहिले सत्तापक्षका पनि सबै सांसद प्रति अराजक खालका, त्यो चाहिँ संसदीय मर्यादाभन्दा विपरीत जाने खालका सबै छैन, त्यहाँ पनि महत्त्वपूर्ण एकदम राम्रा मान्छे पनि छन्। संसदीय मर्यादालाई कायम गर्नुपर्छ, संविधानलाई हामीले पालना गर्नुपर्छ, लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू पनि छन्। मैले त्यो पाएको छु, त्यहाँभित्र पनि थुप्रै सांसदहरू र सत्तापक्षमा लोकतन्त्र संविधानको रक्षा राष्ट्रियताको रक्षाका निम्ति चाहिँ एकदम राष्ट्रियताप्रतिको भावना दृढ भएको त्यस्तो सांसदहरू पनि भेटाउँछु।
15: त्यस्ता सांसदहरूसँग संवाद गरौँ, भेटघाट अलिकति
14: हाम्रो कुरा
15: गरौँ, जस्तो
14: केही अब कुराकानी हुन्छ, के छ यस्ता उति भन्ने भएको छैन, कुराकानी हुन्छ संसदमा भेट भएको बेला, हेलो आई के छ नमस्ते, संविधानलाई जोगाउनु पर्यो अनि राष्ट्रियतालाई जोगाउनु पर्यो, यो अलि राम्रो भएन भन्ने हुन्छ, ती साथीभाइहरूसँग पनि कुराकानी हुन्छ, प्रतिपक्षकाको लगभग धेरैको सँग त अब कुराकानी मिल्छ।
0: हेलो सांसदको विस्तृत रूप भोलि बिहानको साझा खबर पछाडि प्रसारण हुनेछ। बङ्गालको खाडीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातिदेखि भोलि बिहानसम्मका लागि रोक लगाइएको छ। काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। नेपाल ट्रक यातायात व्यवसाय महासङ्घले रसुवाको टिमुरेमा गत भदौको 10 गतेको बाढीमा 338 ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ। नेपाली काङ्ग्रेस संस्थापन नेतृत्वले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। र 20 एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ र पुरुष कबड्डीमा भने नेपालले सान्त्वना जित निकालेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
2: दुबईमा रोजगार सम्बन्धी द रिभर ओभरसिजको सूचना।
3: दुबईको प्रतिष्ठित इशादाह एसिस्ट म्यानेजमेन्ट कम्पनीबाट हाउसकिपिङ 100 जना स्यालेरी 1200 दिराम, हेल्पर क्लिनर 100 जना स्यालेरी 1078 दिराम, कमिस सेफ कुक 100 जना स्यालेरी 1500 दिराम र एफएनबी क्यासियर 100 जना स्यालेरी 1500 दिराम भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्तै सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट फेस टु फेस यही असोज 11 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: शुल्क परामर्शका लागि सम्पर्क द रिभर ओभरसिज प्राली शाखा कार्यालय चितवन माडी। सम्पर्क 98426443211, 98142076004 र 98013569.
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
6: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
7: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
6: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
7: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 0556493580, मोबाइल 98550-26440।
6: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
8: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
9: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखलती फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
2: 24 घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
2: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
2: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853

0: एबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा अविरल वर्षासँगै जोखिम पनि यथावत, वर्षाको सम्भावित प्रवृत्ति बारे मौसम विभागकी महानिर्देशक भन्छिन्।
1: राति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ। कर्णाली प्रदेशमा पनि भारी छ अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ।
0: जोखिम घटाउन मुख्य राजमार्गहरूमा कस्तो सावधानी अपनाइएको छ?
2: जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिन सडक बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। त्यसरी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ।
0: र चिनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा व्हाइट हाउसमा स्वागत। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। एक दशकपछि वासिङटनको पहिलो भ्रमणमा रहेका चिनिया नेता सी जिनपिङलाई राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनलाई सैन्य ब्यान्डले सम्मान व्यक्त गरेको थियो भने चीन र अमेरिकाको झण्डा फहराइएका थिए। दुई नेताबीचको वार्ता आर्टिफिसियल इन्टेलिजेन्स र व्यापार युद्ध समाधानमा केन्द्रित रहने ठानिएको छ। भव्य स्वागत गरिएको भए पनि विश्वका दुई शक्तिशाली देशहरू बीचको तनाव समाधानमा ठोस उपलब्धि हासिल हुनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन्। एकजना संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पले तीनवटा संचार गृहका पत्रकारहरूको व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध उल्टाएको केही समयपछि नै ती संचार माध्यमका पत्रकारहरूको राष्ट्रपति कार्यालयसम्मको पहुँच रोकिएको छ। सीएनएन, पोलिटिको र एमएस नाउका केही कर्मचारीहरूले आफ्नो प्रवेश अनुमति पत्र जफत गरिएको बताएका छन्। केहीलाई प्रवेश दिइएको थियो। संचार माध्यमसँगको द्वन्द्वका माझ अदालतको आदेशलाई ट्रम्प विरुद्धको धक्काका रूपमा लिइएको छ। अमेरिकाको संघीय जाँच ब्युरो एफबीआईले आफ्नो कम्प्युटर प्रणालीमा भएको देखिएको साइबर आक्रमणबारे सक्रिय र आक्रमक अनुसन्धान गरिरहेको बताएको छ। ह्याकरहरूले एफबीआईका सबै कर्मचारीहरूको व्यक्तिगत विवरण चोरी गरेको दावी गरेका छन्। साइनी हन्टर्स नामक साइबर अपराधी समूहले आफूहरूसँग लगभग 38,000 व्यक्तिको विवरण रहेको दावी गरेको छ। त्यसमा प्रत्येक एफबीआई एजेन्टको नाम, पद, ब्याज नम्बर तथा घरको ठेगाना र फोन नम्बर जस्ता व्यक्तिगत विवरण समावेश रहेको बताइएको छ। खबरहरूमा चोरी गरिएको डेटाबेसमा कर्मचारीहरूको काम सम्बन्धी जानकारी पनि समावेश भएको उल्लेख गरिएको छ, जसमा चिनिया जासुसहरू, रुसी गुप्तचर निकाय तथा लागू औषध गिरोह विरुद्धका संवेदनशील अभियानहरू सम्बन्धी विवरण समेत हुन सक्ने जनाइएको छ। अस्ट्रेलियाले ओपन एआईसँग आबद्ध एउटा एआई एजेन्टले स्वास्थ्य सेवाको पोर्टल ह्याक गरिदिएपछि आपतकालीन समीक्षा सुरु गरेको छ। सरकारले कसरी यस्तो हुन पुग्यो र कुनै कानूनको उल्लङ्घन भयो वा भएन भन्ने जाँच गर्न एउटा कार्यदल गठन गरेको छ। प्रधानमन्त्री एन्थनी एल्बनिजीले भने, मैले ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम ओल्टम्यानसँग कुरा गरेर यो घटनाप्रति अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गरे र मैले असन्तुष्टि जनाए कि उक्त कम्पनीलाई के भएको थियो भनेर सरकारलाई जानकारी उपलब्ध गराउन अति धेरै समय लाग्यो। जुन प्रकृतिको घटना भयो त्यो अमान्य छ। अस्ट्रेलियाका प्रधानमन्त्री जुनमा भएको उक्त ह्याकिङबारे क्यानबेरालाई यो महिना मात्रै जानकारी उपलब्ध गराइएको थियो। र भारतका विपक्षी दलहरूले देशका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। 10,00,000 नागरिकलाई मतदाता सूचीबाट हटाउने उनको कदमप्रति आयोगका अन्य आयुक्तहरूले असहमति जनाएका विवरणहरू प्रकाशित भएपछि राजीनामाको माग गरिएको हो। बीजेपी र निर्वाचन आयोग दुवैले ती आरोपहरू अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा गैरातीदेखि भइरहेको अविरल वर्षासँगै विपदको जोखिम पनि कायमै रहेको अधिकारीहरूले बताएका छन्। केही नदी तथा खोलामा पानीको सतह बढेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अप्नाउन भनिएको छ। जोखिम बढ्दै गएपछि देशका कतिपय प्रमुख राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ। एक रिपोर्ट। मौसम विभागका अधिकारीहरूका अनुसार गएको 24 घण्टामा देशका अधिकांश स्थानमा वर्षा मापन गरिएको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा र कोशीका केही ठाउँमा भारी वर्षा भएको बताइएको छ। बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षा भइरहेको हो। वर्षाको सम्भावित प्रवृत्तिबारे विभागकी महानिर्देशक अर्चना श्रेष्ठ भन्छिन्।
1: राति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ। बागमती प्रदेशको पनि यो सिन्धुपाल्चोक डोल्खामा पनि अलिकति वर्षा हुन सक्छ, भारीसम्म जान सक्छ त्यहाँ पनि होइन। गण्डकी प्रदेशमा पनि भारी छ, अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ, अरू ठाउँमा चाहिँ मध्यम भएर त्यो कन्टिन्युस नै वर्षा हुने चाहिँ देखिन्छ यो रातभरि चाहिँ।
0: यही मौसमी अवस्था अझै केही दिन कायम रहने भएकोले सतर्कता अपनाइरहनु पर्ने विपद व्यवस्थापन निकायका अधिकारीहरूले बताएका छन्। यद्यपि आजको वर्षाका कारण हालसम्म कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
4: अहिलेसम्म क्षतिको चाहिँ मानवीय क्षतिको चाहिँ डेटा आएको त छैन, तर अलिकति यो सडक अवरुद्ध भएका विषयहरू चाहिँ बिहानदेखि नै अलिअलि आइरहेका छन् र त्यो क्रम चाहिँ बिस्तारै बढ्दो क्रममा देखिन्छ।
0: जोखिम कायमै रहेका सन्दर्भमा आज देशका कतिपय स्थानमा विद्यालयहरू समेत बन्द गरिएका विवरण आएका छन्। भर्खरै नेपालले विनाशकारी बाढीको सामना गरेको सन्दर्भमा जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु उचित हुने ठानिएको शिक्षा मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले बीबीसीसँग बताए।
5: त्यो सन्दर्भमा पनि मन्त्रालयले चाहिँ लोकल लेभलसित कोर्डिनेसन गरेरै विद्यालयहरू चाहिँ सञ्चालन बन्दको प्रबन्ध मिलाउने भनेर अनुरोध गरेको थियो। त्यो सन्दर्भमा चाहिँ लोकल लेभलहरूले त्यहाँको स्थिति हेरेर विद्यालयहरू चाहिँ बन्द गरिराख्नु भएको छ।
0: नेपालका विभिन्न स्थानमा असोज 11 गतेसम्म वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। वर्षासँगै देशका कतिपय मुख्य राजमार्गहरूमा सतर्कता बढाइएको सन्दर्भमा केही बेर अघि हामीले सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेलाई टेलिफोन सम्पर्क गरी सुरुमा यति बेला कुन कुन मुख्य सड़कहरू प्रभावित छन् भनेर सोधेका छौँ।
2: अहिले यो हामीले सम्भावित जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुङलिङ सडक बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। आज ठ्याक्कै रोकेको बाटो भनेको दिउँसो कान्ति हाइवे एकछिन रोकेको थियो भने त्यो हामीले खुलाइसकेका छौँ। अब बेलुका पानी पहिरो बाढीका कारण हुन सक्ने जोखिमहरूलाई मध्यनजर गरेर जिल्ला प्रशासनले विभिन्न सडकहरू बन्द गर्ने निर्णय गर्न सक्छ। त्यो अन्तर्गत चाहिँ पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ।
0: अझै केही दिन वर्षा हुने पूर्वानुमान छ, त्यसले गर्दाखेरि चाहिँ आगामी दिनमा सडकहरू थप प्रभावित हुन सक्ने जोखिम चाहिँ कतिको कायमै रहेको तपाईँहरूको आकलन हो?
2: पहाडी भेगहरूमा जहाँ चाहिँ वर्षाको चाहिँ इन्टेन्सिटी अलिकति बढी हुन्छ त्यो ठाउँहरूमा चाहिँ प्री आइडेन्टिफाइड पहिराहरू त्यो ठाउँमा चाहिँ हामीले मेसिन सेट स्ट्यान्डबाई राखेका छौँ। अब कति ठाउँमा चाहिँ नयाँ पहिरोहरू पनि ट्रिगर गर्न सक्छ, ती कुराहरूलाई आकलन गरेर हामी चाहिँ पहिरो आउँदाखेरि सामान्य अवस्थामा 2 घन्टाभित्र पहिरो सफा गरेर कम्तीमा 1 वे यातायात सञ्चालन गर्ने स्ट्राटेजीका साथ हामी तयारी गरिरहेका छौँ।
0: अब अघि तपाईँले भन्नुभयो जोखिमको स्तर हेरेर स्थानीय तह स्थानीय प्रशासनहरूले सडक बन्द गर्ने सम्बन्धमा निर्णय लिइरहेका छन् भनेर। अब पृथ्वी हाइवेकै कुरा गरौँ र अन्य सडकहरूको कुरा गर्दाखेरि पनि अहिले राति रोक्ने भन्ने किसिमका सूचनाहरू आज दिउँसैदेखि आइराखेका छन्। यो जोखिमको स्तर चाहिँ के छ? यो भोलि र पर्सिको हकमा दिउँसो पनि बन्द हुन सक्ने स्थिति आउन सक्छ?
2: यो चाहिँ अब बेलुकाको पानी हेरेर अब स्थानीय प्रशासनले नै निर्णय गर्ने हो। जोखिम बढ्यो भने बन्द पनि हुन सक्छ, तर अहिलेलाई ठ्याक्कै दिउँसो बन्द गर्ने निर्णय भइसकेको छैन। अब सामान्य अवस्थामा बन्द गर्नु पर्दैन, तर जोखिमको चाहिँ अलिकति रिस्क बढ्यो भने चाहिँ बन्द गर्नुपर्ने हुन पनि सक्छ।
0: नेपालीजी, सँगसँगै अब यो सडक भनेको चाहिँ देशको लाइफ लाइन पनि भयो, दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिको कुरा पनि योसँग जोडिएको विषय भयो। यो प्रभावित हुन नदिन चाहिँ मैले यो प्रश्न किन पनि सोधेको भने कृष्णवीर जस्ता अस्थायी रूपमा सञ्चालनमा ल्याइएका केही पोइन्टहरू पनि छन्, तिनीहरूको व्यवस्थापनको लागि चाहिँ के गरिराख्नु भएको छ तपाईँहरूले यतिखेर?
2: अहिलेलाई त हाम्रो टेम्पोररी म्यानेजमेन्टै हो यो वर्षाभरिलाई। अब जब यो वर्षा सकिन्छ त्यस पछाडि चाहिँ हामीले अध्ययनको काम सुरु गरिसकेका छौँ। यो वर्षापछि के गर्ने भन्नको लागि हाम्रो टेक्निकल स्टडीको काम भइरहेछ कृष्णभित्रमा पनि। अहिलेको लागि चाहिँ हामीले स्ट्यान्डबाई मिसिनहरू नै राखेका हौँ। अहिले अब पहिरो गइहाल्यो भने सफा गर्ने, वासआउट भइहाल्यो भने ट्र्याक खोल्ने गरी तत्काल हामीले गर्न सक्ने अवस्था त्यही हो। तर लङ टर्ममा चाहिँ हामीले प्लानिङ गरिरहेका छौँ। र सेकेन्ड अल्टरनेटिभ भनेको चाहिँ हामीले अल्टरनेटिभ कोरिडोरहरूलाई पनि एकदम मेन्टेनेन्स गरेर इनकेस कुनै बाटो चाहिँ बिग्रिहालेको खण्डमा चलाउन नसक्ने अवस्थामा चाहिँ अल्टरनेटिभ कोरिडोरहरूबाट चाहिँ ट्रान्सपोर्ट म्यानेज गर्ने गरी त्यसको वर्कआउट गरिराखौँ।
0: अन्तिममा चाहिँ अब यात्रा गर्नुपर्ने आवश्यकता भएका सर्वसाधारणका लागि सुरक्षाको हिसाबले के कस्ता सावधानी अप्नाउनु पर्ने तपाईँ देख्नुहुन्छ संक्षेपमा?
2: हाम्रो जुन सूचनाहरू आइरहेको छन् विभिन्न एजेन्सीबाट, त्यसलाई चाहिँ एकदम सिरियसली हेरिदिनु होला। कति ठाउँमा चाहिँ हाम्रो डिसिप्लिनहरू पनि अलिकति फलो नभएको देखिन्छ, त्यही भएर कतै पहिरो गइरहेछ भने गाडी जबरजस्ती नहालिदिनु होला। सुरक्षा कर्मीहरूले दिनुभएको चाहिँ इन्फर्मेसनहरूलाई चाहिँ सिरियसली पालना गरिदिनु होला भन्ने चाहन्छु।
0: सडक विभागका प्रवक्ता शुभराज नेउपाने। अब एकैछिन लागौ कर्णाली तर्फ। प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न कर्णालीका कतिपय क्षेत्रमा वृक्षारोपण र तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ। हिमाली क्षेत्रमा अधिकांश घरहरू भिरालो जमिनमा निर्माण हुने भएकाले त्यस्ता बस्तीहरू प्राकृतिक विपदको जोखिममा पर्ने गरेका छन्। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
6: एक बच्चा एक बिरुवा भन्ने नाराका साथ घर घरमा बिरुवा रोप्न थालेपछि यसले वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न थालेको बताउँछिन् जुम्लाको चन्दनाथ नगरपालिका 10 की देवकी खत्री।
7: विभिन्न प्रकारका विपदहरू निम्ति आएको छ, त्यसलाई चाहिँ निराकरण गर्नको लागि बाल बालिकाहरूलाई वृक्षारोपण कार्यक्रममा राम्रोसँग सचेत गरायौं। अहिले चाहिँ मेरो घरमा चाहिँ मेरो बच्चाले एउटा किमोको बिरुवा रोपिरहेछ।
6: बाल बालिका र विद्यालयहरूलाई लक्षित गरेर आफूहरूले यस वर्ष मात्र 2,285 धुपी र किमोको बिरुवा रोपिएको बताउँछन् होल भिजन इन्टरनेसनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाका जिल्ला संयोजक देश बहादुर रावल।
8: 1930 बाल बालिकाहरू दिएछ भने अरू हामीले जम्मा जम्मी चाहिँ 2,285 बिरुवा वितरण गरेको, विद्यालयको प्राङ्गणहरूमा बिरुवाहरू रोप्ने त्यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर उहाँलाई अभिमुखीकरण गरेर अनि काम गरिरहेका छौँ।
6: माथिल्लो कर्णालीको डुल्पा, मुगु, हुम्ला, कालीकोट र जुम्ला जिल्लामा बाढी पहिरो नियन्त्रण गर्नको लागि वृक्षारोपणको साथ साथै तटबन्दीको काम गर्दै आएको बताउँछन् भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामा कार्यरत अधिकृत सरोज खनाल।
9: नदीको क्षेत्रमा के हुन्छन् पहिरो नियन्त्रणको हिसाबले त्यो ठाउँमा लाउन योग्य छ, त्यही हिसाबले स्थानीय वासीहरूकै सिफारिस अनुसार फुल बिरुवाहरू हाम्रो लगाउनेछ।
6: कर्णालीको 10 जिल्ला मध्ये माथिल्लो कर्णालीका 5 जिल्लामा स्थानीय स्तरमा सजिलै उपलब्ध हुने बैंस, ओखर, धुपी र किम्बुको बिरुवा समेत रोपेर वातावरण संरक्षणमा जोड दिँदै आएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका चिनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनीहरू बीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ किनकि एआई, व्यापार, इरान युद्ध सहित कैयौं विषयहरूमा दुई नेताहरूबीच मतभेद छ। राजकीय भ्रमणमा हिजो वाशिङटन डीसी पुगेका सीलाई विमानस्थलमा नै पुगेर ट्रम्पले स्वागत गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणिन्द्र दाहालबाट।
3: दुवै देशका निम्ति व्यापार एउटा प्रमुख प्राथमिकताको मुद्दा हो। यसै हप्ता राष्ट्रसंघीय महासभाको छेको पारेर अमेरिका र चीनका अधिकारीहरूले व्यापार सम्बन्धी वार्ताहरू गरेका थिए तर त्यसमा प्रगति नभएको स्रोतहरूले बीबीसीलाई बताएका छन्। ट्रम्पका कर सम्बन्धी नीतिहरूका कारण सुरु भएको व्यापार युद्धबाट पछि हट्न दुवै देश तयार छैनन्। अघिल्लो वर्ष दुई नेता बीचको वार्तामा व्यापार सम्बन्धी विवादलाई नोभेम्बरसम्म थाँती राख्न सहमति भएको थियो। आर्टिफिसियल इन्टेलिजेन्स, एआईको नियमन पनि दुई नेताको एजेन्डामा छ। चीनले एआई सहित आफ्नो प्रविधि क्षेत्रलाई नियमन गरेको छ तर अमेरिकाले त्यसो गरिसकेको छैन। ट्रम्पले हालैका हप्ताहरूमा एआईको नियमन खुकुलो बनाउनु पर्ने बताउँदै आएका छन्। एआईलाई धेरै नियमको दायरामा ल्याउँदा उक्त प्रविधिमा चीनभन्दा अघि रहने अमेरिकी प्रयासमा बाधा पुग्ने ट्रम्पले तर्क गर्ने गरेका छन्। ट्रम्प र सी बीचको कुराकानीमा ताइवानलाई अमेरिकाले दिइरहेको समर्थनको मुद्दाले पनि प्रवेश पाउने ठानिएको छ। ट्रम्पले ताइवानलाई हतियार प्याकेज उपलब्ध गराउने समय तालिका ढिलो गरिदिएका छन्। राष्ट्रपति सीले उक्त स्थगन कायम राख्न ट्रम्पलाई मनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न कायम छ। बेजिङबाट बीबीसीकी लाउरा बिकर भन्छन्, सन् 2017 पहिलो पटक डोनाल्ड ट्रम्पलाई भेट्दा भन्दा धेरै बलियो अवस्थामा अहिले सी छन्। त्यसबेला चीन अमेरिकी व्यापार र प्रविधिमा अति निर्भर थियो तर पछिल्लो 9 वर्षमा बेजिङले उक्त जोखिम व्यवस्थापनमा धेरै समय निर्वाह गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5569 5550 7070 161 र 98550 7053।
11: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98550 26440।
12: It's 9 o'clock. अहिले 9 बजेको छ।

0: दुवै भाचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ती हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक अस्पतालमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भ

0: विशेषज्ञ ओडी भिडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देख्न सकिने
1: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहित को हार्ड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
0: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
2: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-493-7738 मोबाइल 98550-88002 एग्जाम सकेर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्तव्यस्त म पनि अब विदेशतिर जाने त होला नि
3: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
2: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
3: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
4: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-53-69-63 98-550-77-061 र 98-550-77-53 माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206 छ
4: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

भारी वर्षा तथा प्रतिकूल मौसमको सम्भावनालाई मध्यनजर गर्दै माडी नगरपालिकाले असोज 9 गते शुक्रबार नगरभित्रका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनी अनुसार भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी पहिरो डुबान तथा सड़क यातायात प्रभावित हुन सक्ने जोखिम रहेको अवस्था उल्लेख गर्दै नगरपालिकाले सो निर्णय गरेको हो। नगरपालिकाले अभिभावक तथा बालबालिकालाई नदी खोला पोखरी तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा जान नदिन र अत्यावश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरेको छ। साथै सम्भावित विपदबाट जोगिन उच्च सतर्कता र सावधानी अपनाउन पनि अनुरोध गरिएको छ। माडी नगरपालिका तेनी रतनी धोभा स्थित श्री राष्ट्र आधार विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। बिहिबार सम्पन्न अभिभावक भेलाबाट लक्ष्मी चौधरी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन हुनुभएको हो। भेलाले समितिका सदस्यहरूमा आशा निसा, देवन्ती कुमारी महतो, अनिजा चौधरी, रुकमणी महतो र अप्सना खातुनलाई चयन गरेको हो। नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा विद्यालयको समग्र व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक भूमिका निर्वाह गर्ने जनाएको छ। समितिले विद्यालय शिक्षक विद्यार्थी अभिभावक र स्थानीय समुदाय बीच समन्वय गर्दै विद्यालयको शैक्षिक वातावरण थप सुधार गर्ने लक्ष्य लिएको बताइएको छ। माडी नगरपालिका 5 ब्रह्मपुरी स्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई हाउस ड्रेस वितरण गरिएको छ। सामरी उत्थान सेवाले उपलब्ध गराएको हाउस ड्रेस बिहिबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई वितरण गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झलकराम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाका प्रमुख तारा काशी महतो, शिक्षा शाखा उपनिर्देशक रामचन्द्र खड्का, वडा नम्बर 5 वडा अध्यक्ष गणेश प्रसाद खतारी लगायतको उपस्थिति रहेको थियो। सामरी उत्थान सेवाकी निर्देशक विमला गायकको विशेष उपस्थितिमा विद्यार्थीहरूलाई हाउस ड्रेस वितरण गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालय परिवार अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। माडी नगरपालिका 9 स्थित दुर्गम क्षेत्र हनुमान झुलाको श्री सगरमाथा माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। तेस्रो प्रयासमा गठन भएको समितिको अध्यक्षमा रूपेन प्रजा चयन हुनुभएको छ। सदस्यमा एम बहादुर थापा, सुशीला परियार, सम्झना स्याङतान लगायत चयन हुनुभएको छ। यस्तै नारायण पौडेलको नेतृत्वमा शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ। शिक्षा नियमावली 2059 को 10 संशोधन अनुसार आवश्यक व्यक्ति उपलब्ध हुन नसक्दा यसअघि समिति गठन हुन सकेको थिएन। नगरपालिकाको निर्देशन अनुसार स्थानीय परिस्थितिलाई मध्यनजर गर्दै समिति गठन गरिएको विद्यालयले जनाएको छ। विद्यालयमा प्राथमिक तहका 8 स्थायी शिक्षक मध्ये हाल 5 मात्र कार्यरत छन्। दरबन्दी मिलानका क्रममा 2 शिक्षक सरुवा हुनुका साथै नगरपालिका अनुदानका 3 शिक्षक कोटा कटौती भएपछि असारदेखि पठन पाठन प्रभावित भएको अभिभावकहरूको गुनासो रहेको छ। विद्यालयमा निम्न माध्यमिक तथा माध्यमिक तहमा स्थायी दरबन्दी समेत छैन। विद्युत तथा विज्ञान प्रयोगशालाको अभावका कारण सूचना प्रविधि र प्रयोगत्मक सिकाइमा समेत समस्या रहेको विद्यालयले जनाएको छ। नवनिर्वाचित व्यवस्थापन समितिको बैठकले रिक्त शिक्षक पदमा तत्काल विज्ञापन गर्ने निर्णय गरेको छ। चितवनका 7 स्थानीय तहका स्वास्थ्य शाखा मध्ये माडी नगरपालिकाको स्वास्थ्य शाखा स्वास्थ्य सेवा मूल्याङ्कनमा पहिलो भएको छ। जनस्वास्थ्य कार्यालयले भरतपुरमा आयोजना गरेको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत गरिएको स्वास्थ्य सेवाका सूचक तथा प्रस्तुतिकरण मूल्याङ्कनमा माडी पहिलो भएको हो। माडीले 46.10 अङ्क प्राप्त गरी पहिलो, भरतपुर महानगरपालिकाले 85.43 अङ्कसहित दोस्रो र खैरनी नगरपालिकाले 82 अङ्कसहित तेस्रो स्थान हासिल गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिनुभयो। माडी नगरपालिका वडा नम्बर 2 सितलपुर स्थित नमुना महिला समूहले बाढी तथा विपद प्रभावितका लागि 21,915 रुपियाँ सहयोग गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। समूहले 2083 असोज 7 गते अनलाइन मार्फत उक्त रकम हस्तान्तरण गरेको बैङ्कको भुक्तानी विवरणमा उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका कोषाध्यक्ष एवं स्वास्थ्य मन्त्री निशा मेहताका विज्ञ सल्लाहकार मनोहर प्रधानले भतिजीलाई भरतपुरको क्यान्सर अस्पतालमा राजनीतिक नियुक्ति दिलाएका छन्। नेपो बेबीको विरोध गरेर सरकार बनाएको राजसपाले पुरानै दलका गतिविधि पछ्याएको छ। मनोहरले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा आफ्नै भतिजी ईसा प्रधानलाई नियुक्ति दिलाउनु भएको हो। चितवनको नारायणगढ मुगलिन सडक खण्डमा रातिका समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन

घटनामा निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको छ। कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि रोकिएका विकास निर्माणका आयोजनाहरूको ठेक्का प्रक्रिया खुलाएको छ। राजनीतिक सहमति र बजेट पुनरावलोकनका लागि भन्दै गत भदौ 11 गते रोकिएको ठेक्का प्रक्रिया सत्तारूढ दलहरू तथा अर्थ मन्त्रालयसँगको छलफलपछि सुचारू गरिएको हो। मन्त्रालयले मातहतका प्रदेशका सबै 14 पूर्वाधार विकास कार्यालयहरूलाई पत्रचार गर्दै रोकिएका आयोजनाहरूलाई दुई चरणमा अघि बढाउने, करिब 90% योजनाको ठेक्का प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएको हो। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको वरियता क्रम घटेको छ। पार्टीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएपछि यसअघि अध्यक्ष ओलीपछि दोस्रो वरियतामा रहनुभएका बादल तेस्रोमा पुग्नु भएको हो। बिहिबार बसेको एमाले सचिवालय बैठकले विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ सम्मानित नेता बनाउने प्रस्ताव गरेको थियो। लगत्तै बिहिबार नै बसेको केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको हो। नेपाली काङ्ग्रेसले 15 महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। बिहिबार सार्वजनिक लोगोमा संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्मको तस्विर राखिएको छ। लोगोमा राखिएको 15:1 पार्टीका नेताहरूको तस्विर राखिएको हो। काठमाडौँको देवपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफ्लेबीच भएको छलफलमा यस्तो निर्देशन दिएको हो। संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न लाग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहलाई मानव अधिकार कर्मी तथा नागरिक समाजका 17 प्रतिनिधिहरूले जलवायु न्याय, विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहयोग जुटाउने सम्बन्धमा विभिन्न सुझाव दिएका छन्। संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम तय भएसँगै उनीहरूले बिहिबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको विपद र जलवायु सङ्कटबारे अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत हुन आग्रह गरेका हुन्। सर्वोच्च अदालतले सरकारी सार्वजनिक पर्ती वा एलानी जग्गामा लामो समयदेखि बसोबास गरेको स्थानीय तहमा बिटोरी तिरेकै आधारमा व्यक्तिले भोकाधिकार दावी गर्न नमिल्ने भनी व्याख्या गरेको छ। कुनै व्यक्तिले सरसफाई परिचय पत्र तथा शौचालय निर्माणका लागि अनुदान पाएको आधार मात्रैले त्यस्तो जग्गामा व्यक्तिको निजी हक, स्वामित्व वा स्थायी भोकाधिकार सिर्जना नहुने भनिएको हो। र सरकारले विपद सम्बन्धी कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन केही नेपाल ऐन संशोधन गर्ने भएको छ। यसका लागि गृह मन्त्रालयले विपद सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक तयार पारेको छ। गम्भीर प्रकृतिका विपदबाट उत्पन्न हुने मानवीय क्षति र राहतसँग सम्बन्धित विषयलाई सम्बोधन गर्न यो विधेयक ल्याइएको हो। विधेयकमा विशेष गरी गम्भीर प्रकृतिको विपदबाट मृत्यु भएका व्यक्तिको शव खोजतलास, भण्डारण तथा परिवारलाई हस्तान्तरण गर्ने व्यवस्था समेटिएको छ। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सुदेश टाइम चेक इस समय सूचक का साथमा
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053।
3: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 4934 4 93 5 80 र 98550 26 44।
4: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: भोलि घटा कतिर जाने हो
1: अब को जान्छ चिट्टाडा तल थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: ए

0: FM 92.2 MHz
1: के भो
2: म कोही कोहीसँग बोलेको छैन
3: म पनि कोही कोहीसँग बोलेको छैन

Strādājiet nispokšā. Sodies FM, Tirana Pitbull, 2 MHz.

साइले मुखियाको छोरो माधानको चिन्ता छैन नमानेला तार्छु साइले

साइले माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन हे नमाने लता छु साइले खोली झरे माछी जालमा।

0: नपक्ष नविपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: यी रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: देशैभर रेड अलर्ट, निरन्तर भारी वर्षा। प्रधानमन्त्री बालिनले राष्ट्रसंघमा सम्बोधन गर्दै 11 वर्षपछि विद्या भण्डारी फेरि एमालेको नेता, बाढीमा बेपत्तालाई मृतक सरह बीमा भुक्तानी गर्ने तयारी लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको बाढी प्रभावित नेपालीको सहयोगका लागि छलकिएको अमेरिकी प्रेम शीर्षकको शुभ समाचार।
0: अमेरिकाको कोरोराडो राज्यको दक्षिण पश्चिमी भागमा अवस्थित सानो सहर डुराङ्गो डेनभर डाउनटाउनबाट झन्डै 542 किलोमिटर दूरीमा रहेको त्यही सहरको मध्य भागमा रहेको हिमालयन किचन रेस्टुरेन्टमा सोमबार बिहान थेगी नसक्नु भिड थियो। सोमबार प्राय बन्द रहने हिमालयन किचन यसपटक भने लन्चका लागि खुल्ला गरिएको थियो, त्यो पनि 4 घण्टाका लागि, बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। विद्यालय हिमालयन किचनले कोभिड पछि बन्द गरेको बुफे लन्चमा सहभागी हुन पुरै डुराङ्गो उर्लिए झैं लाग्थ्यो। सप्ताहन्तको बिदा पछिको पहिलो दिन काममा व्यस्त रहने समय। डुराङ्गो सहरका बासिन्दा भने कामलाई थाती राखेर सोमबार बिहानैदेखि हिमालयन किचनमा लामबद्ध थिए। एनिमस नदीको किनारको शान्त डुराङ्गोको त्यो भिड भोकले उर्लिएको भिड थिएन, त्यो भिड उर्लिएको थियो हिमाली सुनामीबाट प्रभावित नेपालीहरूको सहयोगका लागि। उनीहरूको सेवामा खटिएका थिए हिमालयन किचनका मालिक कर्मा टी भोटिया र उहाँकी पत्नी ज्यामु सहित कर्मचारीहरू। लन्च कार्यक्रम भोटिया दम्पतिको नामबाट खोलिएको गैर नाफामूलक संस्था कर्मा एन्ड ज्यामु फाउन्डेसनका तर्फबाट आयोजना गरिएको थियो। त्यो बुफे आयोजनाको उद्देश्य थियो भोटेकोसीको विनाशकारी बाढीबाट प्रभावितको राहत र पुनर्स्थापनाका लागि सहयोग जुटाउनु। प्रति व्यक्ति बुफेको शुल्क तोकिएको थियो 30,000 र त्यसबाहेक सहभागीहरूले आफ्नो गच्छी अनुसार सहयोग गर्नका लागि त्यहाँ क्युआर कोड सँगै दान पेटिकाको व्यवस्था गरिएको थियो। 4 घण्टाको अवधिमा 400 भन्दा बढी ग्राहक बुफेमा सहभागी थिए। उनीहरूले खाजाको $30 मात्र भुक्तानी गरेनन्। फर्किने क्रममा $10 देखि $1,000 सहयोग गरे। ग्राहकहरूको अनपेक्षित संख्या देखेर दङ्ग परेका भोटिया दम्पति त्यति बेला थप चकित भए जब उनीहरूबाट प्राप्त सहयोग गनेर भ्याए। 4 घण्टाको लन्चबाट $24,173 संकलन भएको थियो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने। भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने।
4: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अन्नपूर्ण पोस्टले देशैभर रेड अलर्ट, भीषण वर्षासँगै बाढी र पहिरोको उच्च जोखिम शीर्षकमा खबर छापेको छ। बंगालको खाडी र अण्डमान सागर क्षेत्रमा विकसित शक्तिशाली न्यूनचापीय प्रणालीको असरले बिहिबार बिहानदेखि नै भारी वर्षा भइरहेको छ। विगत 24 घण्टामा लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा भारी वर्षा भएको हो। बिहिबार दिनभरि र राति समेत देशका अधिकांश भूभागमा सामान्यदेखि भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी पाल्पाको गलड्याङ गढीमा 155 मिलिमिटर वर्षा मापन गरिएको छ भने रूपन्देहीको भगवानपुरमा 153, कपिलवस्तु र अर्घाखाँचीमा 145, दाङको कोइलाबासमा 102 तथा तनहुँ र स्याङ्जामा करिब 100 मिलिमिटर वर्षा भएको छ। मनसुनी वायुका साथै भारतको ओडिसा र आन्ध्र प्रदेश तटपार गरी उत्तर पश्चिम सर्दै गरेको गहिरो न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो भूभागमा वर्षा भएको हो। यसै गरी लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका धेरै भागहरूमा भारी वर्षा भएको छ। मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सचित कर्माचार्यका अनुसार दिनभरिको मोडल हेर्दा आगामी 24 घण्टामा पनि पानीको प्रकृति यस्तै रहने देखिन्छ। राजमार्गमा आवागमनमा कडाई, सम्भावित बाढी पहिरोको जोखिम घटाउन स्थानीय प्रशासनले पूर्व सावधानी अपनाउन सूचना जारी गरेका छन्। कास्की, दाङ, इलाम लगायतका जिल्लाहरूमा साँझदेखि बिहानसम्मका लागि रात्रिकालीन सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भइसकेको छ भने नारायणगढ मुगलिन सड़क खण्ड तथा अन्य पहाड़ी राजमार्गहरूमा अत्यावश्यक बाहेक यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ।
0: वर्षा सम्बन्धी नै खबर, कान्तिपुरमा निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ भनेर समाचार लेखेको छ र जोखिम बढेपछि सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सवारी साधनमा रोक लगाइएको छ भने कृष्णभीरमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। कोशी नदीमा पानीको बहाव बढ्दै जाँदा ब्यारेजमा रेड अलर्ट लेखिएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डमा पहिरोको जोखिम बढेपछि रातिमा यात्रा गर्न रोक लगाएको छ। बिहिबार बेलुकी जिल्ला प्रशासन कार्यालय पाल्पाले विज्ञप्ति जारी गर्दै बेलुकी 7 बजेदेखि शुक्रबार बिहान अर्थात् आज बिहान 5 बजेसम्म सिद्धार्थ राजमार्गमा यात्रा गर्न रोक लगाएको थियो। हाल मौसममा आएको परिवर्तनका कारण पाल्पा जिल्लामा समेत निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म जति भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम विज्ञान विभागका द्वारा समेत जारी सूचना जारी गरिएकाले रातिमा यात्रा गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ भनेर कान्तिपुरमा समाचार छापिएको छ। त्यसै गरी निरन्तरको वर्षापछि कोशीमा पानीको बहाव बढेपछि ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ।
2: विपदमा इको फेमिनिजमको बहस शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नेपालमा हिम पहिरो, हिमताल विस्फोट, अनियमित मनसुन र बढ्दो खडेरीले ग्रामीण समुदायको जीविकोपार्जनलाई प्रत्यक्ष असर पारिरहेको छ तर यसको प्रभाव लैङ्गिक रूपमा समान छैन। विपदको समयमा महिला, बालिका, सीमान्तकृत समूहको मृत्युदर र जोखिम अनुपातिक रूपमा उच्च रहने गरेको प्रमाणहरू पाइन्छन्। हिम पहिरो, भूक्षय, पानीका मुहान सुक्ने र जलवायुजन्य विपदले रसुवा लगायत ग्रामीण क्षेत्रका महिलाको श्रम, जोखिम र दैनिक बोझ बढाएको छ। प्रकृतिको दोहन र महिलामाथिको सामाजिक आर्थिक उत्पीडन एउटै संरचनागत समस्याका दुई पाटा भएकाले यसलाई इको फेमिनिजमको दृष्टिले बुझ्न आवश्यक छ।
0: त्यसै गरी धादिङको कृष्णभीरमा ठूलो ढुङ्गा सहितको पहिरो खसेको छ। लगातारको वर्षासँगै बिहिबार राति 10:30 बजेतिर सो क्षेत्रमा माथिबाट ठूला ढुङ्गा खस्दा कृष्णभीर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। भोटेकोशी बाढीका कारण भरिएपछि सडक डाइभर्सन निर्माण गरिएको छेउमा पहिरो सहितको ढुङ्गा खसेको स्थानीय सुदीप गौलीले जानकारी दिएका छन्। कृष्णभीरमा पानी जमिनभित्र नछिरोस् भनेर मङ्गलबार प्लास्टिक हालिएको भए पनि सो स्थानको छेउमा पहिरो खसेको हो। स्थानीय प्रशासनले सो सडक खण्डमा राति 8 बजेदेखि बिहान 5 बजेसम्मका लागि सवारी साधनमा रोक लगाएको छ। रातिको समय र पहिरोको थप जोखिम भएका कारण पनि अहिले पहिरो पन्छाउने काम सुरु भएको छैन। यसैबीच निरन्तरको वर्षापछि कोशी नदीमा पानीको बहाव बढेपछि ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। नदीमा बिहिबार साँझ 1,85,130 क्युसेक पानीको बहाव मापन गरिएको छ। दिउँसो 4 बजे भने 177,390 पानीको बहाव मापन गरिएको थियो। साँझ 8 बजेतिर 185,130 पानीको बहाव पुगेपछि खतराको संकेतका रूपमा रेड अलर्ट जारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मेघराज घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार अहिले ब्यारेजमा 56 मध्ये 23 वटा ढोका खोलिएको छ। कान्तिपुर दैनिकमा छापिएको छ।
2: राष्ट्रसङ्घ महासभामा नेपालको बाढी प्राथमिकतामा शीर्षकमा अन्नपूर्ण पोस्टले खबर छापेको छ। नेपालमा गत महिना भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोको विषयले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ। यस घटनाले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायमाथि दबाव समेत सिर्जना गरेको छ। नेपालको पछिल्लो बाढीको विषय अहिले एउटा राष्ट्रिय विपदको सीमाभन्दा बाहिर गएर विश्वव्यापी जलवायु संकट र जलवायु न्यायको मुद्दाका रूपमा प्रस्तुत हुन थालेको छ। नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष आफ्नो अवस्था प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण हुने क्षति सम्बोधन गर्न न्यायोचित सहयोग, पर्याप्त वित्त तथा दीर्घकालीन साझेदारीको आवश्यकता औल्याइरहेको छ। लाङटाङ लिरुङ हिमश्रृङ्खला अन्तर्गत पर्ने भोटेकोशी नदीको उद्गम स्थलमा रहेको हिमचट्टान खस्दा चीनतर्फको लेन्दे खोला थुनिएको र पानीको अत्याधिक बहाव पछि 81 बाँध फुट्दा भोटेकोशीमा बाढी तथा पहिरो आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हिमचट्टान खस्नु, हिमश्रृङ्खलाहरू पग्लिँदै जानु तथा हिमतालहरू फुट्ने अवस्था सिर्जना हुनुमा जलवायु परिवर्तन प्रमुख कारक रहेको विषय फेरि एकपटक चर्चामा आएको छ। जलवायु परिवर्तनका लागि औद्योगिकीकरणबाट सम्पन्न र शक्तिशाली बनेका देशहरू जिम्मेवार रहेको विषय पनि अन्तर्राष्ट्रिय मञ्चमा उठाइएको छ। पृथ्वीको तापक्रम वृद्धिमा बढी योगदान गरेका देशहरूका कारण सिर्जित यस्ता विपदबाट विकासोन्मुख तथा हिमश्रृङ्खलाको काखमा रहेका देशहरूले बढी समस्या भोग्नु परेको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठेको छ।
0: यसैबीच प्रधानमन्त्रीसँग राष्ट्रसंघका महासचिवले भने पदबाट निवृत्त भएपछि पनि नेपालको सहयोगमै हुन्छु। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफू सधैँ नेपालको सहयोगमा रहने बताएका छन्। अमेरिकाको न्यूयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटवार्ताका क्रममा उनले आफू पदबाट निवृत्त भए पनि नेपालकै सहयोगमा रहने प्रतिबद्धता व्यक्त गरेका हुन्। संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले केही बेर अघि महासचिव गुटेरेससँग भेट गरेका थिए। प्रधानमन्त्री शाहले अब केही बेर पछि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने तयारी भइरहेको छ।
2: 11 वर्षपछि विद्याको कमब्याक, अन्नपूर्ण पोस्टमा खबर छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्। ललितपुरमा 4 दिनसम्म चलेर सम्पन्न भएको एमाले केन्द्रीय कमिटिको बैठकले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीभित्र अध्यक्षपछिको वरियता रहने गरी सम्मानित वरिष्ठ नेता बनाउने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा भण्डारीलाई एमालेको शीर्ष नेतृत्व तहमा भित्राइएको हो। बैठकमा निर्णय सार्वजनिक गर्दै अध्यक्ष ओलीले भण्डारीलाई अत्यन्तै सम्मानित वरिष्ठ नेताको स्थान दिएको बताए। उहाँलाई हामीले अत्यन्तै सम्मानित वरिष्ठ नेताको स्थानमा सम्मान दिन्छौं, वरिष्ठ नेता घोषणा गर्दा अध्यक्ष ओलीले बिहिबार भने तदनुसार उहाँले बैठकहरूमा भाग लिन, छलफल गर्न, बोल्न सबै पाउनुहुन्छ। उहाँको स्वभाव अनुसार पनि उहाँ सामान्यतया मतदानको प्रक्रिया हामीले चलाउँदैनौ। उनले पार्टीका हरेक बैठकहरूमा भाग लिन, छलफल गर्न र आफ्ना धारणा राख्न पाउने बताए। तर उनको भूमिका मुख्य रूपमा अभिभावकीय र सम्मानित रहने भएकाले भोटिङ राइट भने हुने छैन। केन्द्रीय सदस्य कर्णबहादुर थापाको भनाइ छ, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जतिको अनुभवी र पाका नेतृत्वको पार्टीमा पुनरागमन आजको आवश्यकता थियो। उहाँलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने केन्द्रीय कमिटिको निर्णय ढिलो गरी आए पनि अत्यन्तै सही र सकारात्मक छ। अनि भण्डारीलाई वरिष्ठ नेता बनायौं, केपी शर्मा ओलीको भनाई छापिएको छ। पूर्व राष्ट्रपति कमरेड विद्यादेवी भण्डारीले निवेदन दिनुभएपछि पार्टी सदस्यता प्राप्त गर्नुभएको छ। यसमा केही भ्रम र अस्पष्टता देखिएको छ। त्यति बेला केन्द्रीय कमिटी बैठकले के भनेको थियो भने राष्ट्रपति पदमा बहाल रहँदा कसैले पनि कुनै राजनीतिक दलको सदस्य भएर रहन पाउँदैन, त्यसैले उहाँले पार्टी छाड्नु भएको थियो। तर त्यो कुनै विद्रोह गरेर वा असन्तुष्टि जनाएर छाडिएको भने होइन। संवैधानिक पदमा रहँदा पार्टी सदस्य कायम नहुनु, कुनै कमिटीमा आबद्ध नहुनु र दलबाट पार्टीबाट अलगिनु हाम्रो मात्र होइन विश्वव्यापी मान्यता हो। त्यसैले पदमा रहँदा उहाँ पार्टीमा नरहेको कुरा एकदमै जायज र स्वाभाविक थियो। 11 वर्षपछि विद्याको कमब्याक शीर्षकमा अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो।
0: नेपाली काङ्ग्रेसले 15 महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। लोगोमा बीपी कोइरालादेखि शेरबहादुर देउवासम्मका नेताहरूको तस्विर समेटिएको छ। परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल काङ्ग्रेस अबको विकल्प नारा समेत तय गरिएको छ। बिहिबार सार्वजनिक गरिएको प्रचारात्मक लोगोमा सबै पुस्तालाई एउटै चित्रमा अटाइएको छ। तर काङ्ग्रेसको संगठनभित्र भने ती पुस्ताबीचको सम्बन्ध